बढ्नेछ। राज्यको निगरानी रहेकाले हरेक काममा सचेत बन्नु पर्नेछ। आज उत्तरको यात्रामा ननिस्किनु उपयुक्त देखिन्छ। मकर राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। सहकर्मीसँगको सहकार्यले नाफा हुनेछ। मनमा सुख र सन्तोष प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग रहेको छ। कुम्भ राशि, बोलीमा नम्रता आवश्यक देखिन्छ। स्वास्थ्यमा देखिएको सुधारका लागि धार्मिक कार्यमा सहभागी हुनुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अन्तिममा मीन राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। आज तपाईँको बोलीको प्रभावले काम बढ्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। सोचेको काम सहजै बन्ने योग छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142634 र 98171556606।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
3: तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र?
11: हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्प चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
13: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
13: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
13: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
19: Where do we begin?
18: With international news you can trust, BBC News.
19: Journeys into the heart of global events.
18: And voices from around the globe.
20: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
18: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
21: अरू भविष्यमा पनि थप समस्या भोग्नु पर्ने जोखिममा समस्या सँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
22: हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्।
23: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द, प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपरेको ईडीएफको दावी।
21: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाडीलाई 4 स्वर्ण पदक।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590 61 89 मोबाइल 97072540
2: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: काया खैरनमा अब खबरको सिलसिला। संघीय निजामती सेवा ऐनमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको प्रावधान राखेर सरकारले विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी मस्यौदा टुंग्याउन लागेको हो। यो नियम प्रस्ताव भए संसदबाट पारित भएमा निजामती सेवामा 30 वर्ष सेवा अवधि कटेका र 55 वर्ष उमेर पूरा भएका कर्मचारी विदाई हुनुपर्नेछ। यद्यपि यसको कार्यान्वयन मोडालिटीबारे झण्डै आधा दर्जन विकल्प सामान्य प्रशासन मन्त्रालयले पहिचान गरेको छ। एक पटकका लागि यो व्यवस्था लागू गरेर पुराना कर्मचारीलाई विदाई गर्ने मर्म मस्यौदाको छ। यसो गरिदा हजारौं कर्मचारी सेवाबाट विदा हुने अवस्था बन्नेछ। श्रोतहरूले 30-55 प्रावधान ऐनमा राख्ने गरी मस्यौदालाई कानून मन्त्रालयले टुंगो लगाएको बताएका छन्। तर त्यसको औपचारिक पत्र सामान्य प्रशासन मन्त्रालयमा आइ नसकेको सामान्य प्रशासन सचिव मदन भुजेलले बताउनु भएको छ। यद्यपि कानून मन्त्रालयले मस्यौदा उप्र रायसहितको प्रतिवेदन नपठाउँदै सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठाएको छ। यसअघि अर्थमा पठाइएको मस्यौदामा 30-55 व्यवस्था थिएन, अहिले यो प्रावधानसहित रायका लागि अर्थमा पठाइएको हो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच निजामती सेवामा 30 वर्षभन्दा बढ़ी सेवा अवधिलाई निवृत्ति भरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्। संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिनुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले दुवैको राजीनामा समेत स्वीकृत गरेको छ। अधिकारी केही दिनपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। 30 वर्षभन्दा बढ़ी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्था अनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन्। संघीय निजामती सेवा विधेयकमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद लागू गर्न कानून मन्त्रालयले सहमति दिएसँगै पुनः कर्मचारी वृत्त तरंगित भएको खबर र दुई सचिवले राजीनामा दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमत सांसद छन्, तर सभामा एक चौथाई जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नु परेको छ। हिजोको बैठकमा उद्योग मन्त्री गौरी कुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राति सभा 8 बजेसम्म छलफल भएको थियो। छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था निम्तिएको हो। बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन 72 घण्टाको समय पाउने थिए। अब यो प्रस्ताव भदौ 1 मा बस्ने बैठकमा मात्रै अगाडि बढ़नेछ। फागुन 21 को निर्वाचनबाट रासोपाले दुई तिहाई प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। संसद सचिवालयका अनुसार हिजोको बैठकमा शुरूआतमा 220 भन्दा बढ़ी सांसद उपस्थित थिए।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महीनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महीनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरूद्धको खोप गएको हप्ता अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती देशको अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशको औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र पालिका तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ। सर्पदंशको औषधि अभाव भने सबै प्रदेशमा रहेको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मसम्मारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरणहरू गोदाममै थन्किएका छन्। प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दुई पाङ्डे र चार पाङ्डे गाडीका 48 नयाँ मोडल
1: शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मसम्मारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य

0: 55 मोडल राखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाको आयोजनामा एक्सपो शुरू भएको हो। एक्सपोमा केही नयाँ मोडल आज पनि सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा दुई पाङ्रे चार पाङ्रे कमर्सियल भेहिकल इलेक्ट्रिकल तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिएको छ। एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई छूट अफर दिइएको छ। दुई पाङ्रे कार यात्रुवाहक बसमा यो अफर लागू गरिएको छ। तातोपानी नाका बन्द हुँदा एक्सपोमा शोकेस गर्न चीनबाट ल्याउन लागेका गाड़ी बाटोमै रोकिएकाले केही स्टलहरू भने खाली नै छन्। यसैबीच नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को पहिलो दिनमै उत्साहजनक उपस्थिति रहेको छ। बिहान 11 बजेदेखि शुरू भए 1 बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीको पहिलो दिन 29,000 भन्दा बढ़ी अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ।
1: काया कैरनमा जलवायु परिवर्तनको असर अनि युवा पुस्तालाई अबका अवसर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
4: क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33 4-93-555।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू: ₹2 करोड़ कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उम्मेद हदको प्रावधान राखेर टुंग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत, रासोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन, सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी, नाइमा एक्सपोमा पहिलो दिन हिजो 29,000 गरे अवलोकन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर उच्च शिक्षा

0: अध्ययनका लागि नेपालबाट विदेशीले विद्यार्थीको संख्या पछिल्लो छ वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशी नै क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 548,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। 5.5 लाख विद्यार्थी सँगै बाहिरियो 5.5 खर्ब शीर्षकको खबर नागरिकमा छ।
1: फेरि पनि युवाकै प्रसंग, आज अन्तर्राष्ट्रिय युवा दिवस, फरक परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ मनाइँदैछ। आजको नाराले युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन्, तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा धेरै हदसम्म साझा हुन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ, तर यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। साथी भोजन बस्ने
2: सन् 2000 को शुरूआती वर्षहरूमा नेपालमा पनि चर्चा बढ़ेको जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा चर्को रूपमा भोग्न थालिएको छ। अहिले जलवायु जन्य विपद सहित कृषि, स्वास्थ्य लगायतमा प्रत्यक्ष असर देखिन थालेको छ। जलवायु जन्य जोखिमको चर्चासँगै हुर्किएको पुस्ता अहिले समस्या भोग्ने वर्गमा परेको छ भने यो पुस्ता भविष्यमा जलवायु परिवर्तनको असर धेरै सहनुपर्ने पुस्ता बन्दैछ। समस्या बढ़िरहेकोले यो विषयलाई हरेक कामसँग जोड्न थाल्नुपर्ने जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत युवा प्राप्ति गर्तौला बताउनुहुन्छ।
3: हजुरले स्कूलमा पढाउनुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्। रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्। बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीनतर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्। आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेशनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसले आफ्नो सिपबाट शुरू गर्नु पर्यो अनि आफ्नो समुदायमा शुरू गर्नु पर्यो।
2: युवा आफूले आफ्नो व्यवसाय वा काममा जलवायु परिवर्तनको असर बुझेर त्यसमा अवसर खोज्ने र समस्या समाधानका उपायहरू पहिल्याउने काम गर्न सक्छन्। यसै गरी सरकारी निकाय वा संघ संस्थाहरूले पनि जानकारी मात्र दिने भन्दा यो समस्याको समाधान गर्ने मुख्य वर्गको रूपमा व्यवहार गर्नुपर्ने जलवायु परिवर्तनकै क्षेत्रमा कार्यरत आयुष्मा अरियालको भनाइ छ।
4: मिनिङफुल पार्टिसिपेशन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युशन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यस्तै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ। र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
2: विश्वव्यापी रूपमा असर गरिरहेको यो समस्याबाट नेपाल अछुतो रहने कुरै भएन। हिमाल सहितका भौगोलिक विविधताका कारण समस्या अझै बढ़ी सहनुपर्ने पनि हुन सक्छ। अबको पुस्ता यो समस्यासँगै बाँच्नुपर्ने भएकाले यसलाई समस्याका रूपमा मात्र नभई अवसर सृजना गर्ने अवस्थाका रूपमा पनि लिन सक्नुपर्ने क्लाइमेट एक्सन नेपालमा कार्यरत प्राप्ति गर्तौलाको भनाइ छ।
3: हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नु। हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसर को रूपमा पनि हेर्न सकोस् अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ। हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि समानजनक होस् भन्ने जस्तै लाग्छ।
2: जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एउटा महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैविक विविधता जोगाउने अभियानबाट हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। तर यो विषयमा युवा सचेत र जागरूक चाहिँ हुनैपर्छ।
1: जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्राप्ति गर्तौला र आयुष्म हरियालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908-16142।
9: उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हातमा स्मार्ट फोन, स्क्रीनमा शब्द बाण र केही सेकेण्डमै हजारौं लाइक, कमेन्ट र शेयर। राजनीतिक दलका नेता हुन् वा पब्लिक फिगरहरू, जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ सामाजिक सञ्जाल। एउटै प्लेटफर्ममा बढ़दो छ शब्दको आक्रमण र प्रति आक्रमण। एउटै सामाजिक सञ्जालमा दुई संसार छन्, एकातिर कटाक्ष, आरोप, गाली, प्रतिशोध, चरित्र हत्या भइरहेको छ, जसको उजुरी लिएर दिनहुँ झण्डै 100 पीड़ितहरू नेपाल प्रहरीको साइबर ब्यूरोमा पुग्ने गर्छन्। त्यस्तै अर्कोतर्फ सहयोग, रक्तदान, उद्धार, उपचार, जनचेतना, नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेका छन्। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरूपयोग बढ़दै गएको छ। सामाजिक सञ्जाल दुरूपयोगको माध्यम मात्र होइन, फेसबुक, एक्स, ट्वीटर, टिकटक जस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ। त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने डिजिटल पुलको काम गर्न सक्छ। बिरामी, विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ। व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ। अभिनव वज्र, डाक्टर अनिल बराल लगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ। वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझाका अनुसार वर्षेनी मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन्। मानसिक समस्या बढ़नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो। डाक्टर ओझा भन्नुहुन्छ, धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन, यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा आवश्यक सूचना मात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द बीचले झैं विस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ। संवाद हराउँदै कटाक्ष मौलाउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिशको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिशको झुण्ड नै अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्मारको लागि यसअघि नै बन्द गरिएको थियो। अहिले एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ। ईडीएफले यो घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर्क शहर नजिकै रहेको ग्राम्बिज आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका छवटा रिएक्टर छन्। यो पश्चिम युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्येको एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ।
0: अब खेल खबर। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21-25 गतेसम्म छुनछनान्दोको ग्योमचान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्। प्रेम बहादुर लिम्बु र सीता तामाङको जोड़ीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यसै गरी अश्विन रावतले 30 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन्।
1: अब केही खबर संक्षेपमा। बागमती र कर्णाली प्रदेशको केही ठाउँमा गैराती हल्का मात्रै वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेस, कोशी र बागमतीको तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
0: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो।
1: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरावलोकनका लागि निष्ठा दिएपछि उत्साहित इतर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्य समितिमाथि दबाव बढ़ाउने रणनीति अख्तियार गरेको छ। त्यस अन्तर्गत इतर पक्षले आउँदो 15 महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। यसैबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडमा देखिएको लामो अन्यल अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे विशेष निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले सत्ता सहकार्यका लागि साउन 9 3 बुधे सहमति गरेको झण्डै 3 हप्ता पुग्दा पनि प्रदेशहरूमा सरकार गठन, पुनर्गठन तथा विस्तार हुन सकिरहेको छैन।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको छ। यसै गरी इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढ़ेको छ।
1: र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको काकाइस्कमा निजी तथा नागरिक समारोह बीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका पाँचै सन्तानको समेत उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका चार सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट एक छोरा छन्। काया कैरनमा अब पालो उखानको।
0: साउनका मौरी, फागुनका गाई, चैतका बाँदर क्या फल खाई।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत। राजोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
1: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव। अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
0: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नुपर्ने जोखिममा। समस्या सँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड़।
1: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपारेको ईडीएफको दावी।
0: र 11 एनबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
1: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा समेत ग्यास अभावको विषय उठेको अनि सांसदले कविता सुनाएको प्रसंगसँग सम्बन्धित छ। यहाँ रासोपाका सांसद जस्तै देखिने आशिका तामाङ कविता सुनाउँदै हुनुहुन्छ अनि एकजनाले भन्दैछन्, वाह, अरूले त फोहोरबाट ग्यास निकाल्ने भन्थे, तपाईँले त ग्यासबाट कविता नै निकाल्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
3: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560231420, 98041574 र 98460231420।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो।
9: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ
10: हो त है सामान लिन टाढा किन जानु पर्यो र
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620220।
13: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
14: पेट बिग्रिने के हो त भन्दाखेरि एउटा आउँछ फाइबरको कुरा। फाइबर नहुँदाखेरि पेट बिग्रिरहेको हुन्छ। चियामा बिस्कुट चोप्नलाई सजिलो भएको छ, खाजामा चिप्सको प्याकेटहरू सजिलो भएको छ, रेस्टुरेन्टहरूमा हजुरको डिप फ्राइड अब अनहेल्दी खानाहरू सजिलो भएको छ। यसले गर्दाखेरि के हुन्छ त हजुरको भन्दा तुरुन्तै मैले आज खाएँ मेरो भोलि पेट बिग्रिने होइन। अनहेल्दी कुराले हेल्दी खाइरहेछ भने पनि त्यसको एब्जर्प्सनमा पनि प्रभाव पार्यो। मैदा एकदमै फेमस कुरा होइन, मैदा नखाऊ नखाऊ भनेर आउँछ न्युट्रिसनिस्टहरूले, किन त अब हजुरको पाचन प्रणाली कि त अब आन्द्राको हेल्थ भन्ने बित्तिकै मलाई चाहिँ ग्यास्ट्राइटिस चाहिँ याद आउँछ। अब हजुरको नेपालको नेसनल रोगै भइसक्यो भनौँ न होइन। अब कतिजनाले त हजुरको क्लिनिकमा आउनुहुन्छ, मेरो टार्गेट चाहिँ वेट लस हो, अलिअलि पेट चाहिँ तलमाथि हुन्छ तर त्यो सामान्य हो भन्नुहुन्छ कि बानी भइसक्यौँ हामी होइन त्योसँग जिउनलाई। तर अब यसो खानपिन बुझ्दाखेरि चाहिँ एउटा हजुरको ल पेट बिग्रिने के हो त भन्दाखेरि एउटा आउँछ फाइबरको कुरा, रेसा होइन। हजुरको आन्द्राको लागि पेटको लागि एकदमै महत्त्वपूर्ण भनेको रेसा। सो उहाँहरूको खानामा एक त फाइबर नहुँदाखेरि पेट बिग्रिरहेको हुन्छ, अर्को भनेको हजुरको अहिले हाम्रो खानपिन के भइरहेछ त सजिलो सजिलो भन्ने बित्तिकै प्याकेट फुड धेरै चाँडो, चियामा बिस्कुट चोप्नलाई सजिलो भएको छ, खाजामा चिप्सको प्याकेटहरू सजिलो भएको छ, कि त भनौँ रेस्टुरेन्टहरूमा हजुरको डिप फ्राइड अब अनहेल्दी खानाहरू सजिलो भएको छ। यसले गर्दाखेरि के हुन्छ त हजुरको भन्दा तुरुन्तै मैले आज खाएँ मेरो भोलि पेट बिग्रिने होइन, हजुरको खाँदै गइन्छ आन्द्रा बिग्रिँदै जान्छ होइन। सो मेन भनेको खानपिनै तलमाथि भएको छ क्या हजुरको, कि त अनहेल्दी खाना धेरै भइरहेछ होइन, अर्को राम्रो खानाको चाहिँ हजुरको डेफिसियन्सी छ, कमी छ क्या। अब त्यो दुइटै कुरा, एउटा पनि राम्रो कुरा पनि छैन होइन, अब नराम्रो कुरा पनि बेसी भइरहेपछि पेट बिग्रिन हजुरको निश्चित हो, चाहे त्यो चाँडो बिग्रिने ढिलो बिग्रिने बिग्रिन चाहिँ बिग्रिन्छ। अब पेटको पाचन भन्ने बित्तिकै सबैको अलग अलग समस्या हुन्छ। अब हामी चाहिँ ग्यास्ट्राइटिस छ कि छैन भन्दा पनि हजुरको पेट ढुस्स हुन्छ कि हुँदैन, हजुरको दिशा रेगुलर छ कि छैन, कि त खाना खाने बित्तिकै गाह्रो भएको छ कि छैन, सबैको लागि फरक फरक हुन्छ। कतिजनाको त हजुरको खाएको कुरै फेरि फिर्ता आउने भनेर रिगर्जिटेसन भन्छ नि, त्यस्तोको पनि समस्या हुन्छ। सो खानपिनमा हजुरको तल माथिले गर्दाखेरि आजकल त पाचनको त हजुरको समस्या एकदमै कमन भइसक्यो। अब कहिलेकाहीँ चाहिँ हजुरको रुट कज भन्छ नि, रुट कजै पेट भइदिरहेको हुन्छ क्या, आन्द्रा भइरहेको हुन्छ। मेरो किन स्लिप राम्रो भएको छैन, मलाई किन तनाव बेसी भइरहेको छ भन्दाखेरि गट हेल्थ नै हजुरको वान अफ द इम्पोर्टेन्ट कुरा भएको छ। अब यसलाई कसरी हामीले एड्रेस गर्ने त भन्दाखेरि होइन, अब हजुरको सानसानो म कहाँ रङ भइरहेको छु त भनेर थाहा पाउनु पर्यो। अब हजुरको प्याकेटको खानेकुरा मैले किन नाइ भनिरहेको भन्दाखेरि हजुरको प्याकेटको खानामा प्रिजर्भेटिभ किन त धान्नु पर्यो, त्यो प्याकेटको खाना त छ महिना एक वर्ष टिकाउनु पर्छ भनेर मार्केटमा राखिरहेको हुन्छ होइन। अब त्यो कसरी बढ्छ त सेल्फ लाइफ भन्दाखेरि प्रिजर्भेटिभ मजाले हुन्छ, सोडियम मजाले हुन्छ हजुरको, कलरहरू एडेड हुन्छ होइन, कलरेन्टहरू एडेड हुन्छ। सो यो जब जिउमा जान्छ हजुरको त्यो केमिकल्सहरू जान्छ, शरीरका साथसाथै त्यसले आन्द्रालाई पनि अफेक्ट गर्छ। अब सोडियम धेरै हुने बित्तिकै जिउमा पानी तान्न थाल्छ क्या हजुरको, अननेसेसरी स्वेलिङ हुने जिउ, यस्तो समस्याहरू आउँछ। अर्को मैदा एकदमै फेमस कुरा होइन, मैदा नखाऊ नखाऊ भनेर आउँछ न्युट्रिसनिस्टहरूले, किन त भन्दाखेरि चाहिँ मैदा जसरी हजुरको पिठो मुझ्दा हातमा ल्यास ल्यास टासिन्छ नि, त्यसलाई धुन कतिको कठिनाइ हुन्छ भनौँ त, रगड्दा रगड्दा रगड्दा बल्ल निस्किन्छ होइन। अब त्यस्तै आन्द्रामा गएर के भइदियो त त्यो मैदा हजुरको च्याप्प गएर टासिदियो होइन। अब यसको रिसर्च बेसमा हेर्दा ल ह्युमन बडीले कति दिन लाग्दो रहेछ त त्यो मैदालाई कम्प्लिटली डाइजेस्ट त गर्नु पर्यो होइन, निस्किनु पर्यो सिस्टमबाट भन्दाखेरि चाहिँ दुईदेखि तिन दिन के भयो त मैदा त्यहाँ गएर टाँसिन्छ, बिस्तारै बिस्तारै निस्किएर आउँछ। कसैको बानी के हुन्छ, एक दिन मैले मोमो खाएँ, अर्को दिन होइन मैले मोमो जस्तो अनहेल्दी खाएको छुइनँ, पाउरोटी ब्रेड खान्छु यस्तै खान्छु, त्यो पनि मैदा टाँसियो, अर्को दिन बिस्किटै भयो अरे होइन। हजुरको के भइरहेछ, दिनदिनै त्यो ग्लुटिन भन्ने ल्यास ल्यास टाँसिने ग्लुटिन भन्ने प्रोटिन चाहिँ टाँसिरहेको हुन्छ होइन, निस्किनै पाएन क्या, अब निस्किनै पाएन ल, आन्द्रामा यति भाग पनि हजुरको ग्लुटिन टाँसियो भने म स्याउ खाएँ होइन, स्याउ खाएँ अब स्याउ आयो, बिचाराको अब्जर्प्सन साइटै अकुपाई गरिदियो क्या ग्लुटिनले, अब जहाँबाट अब्जर्भ हुनुपर्ने 100% अब्जर्प्सन त्यही भएर हजुरको चुक्छ क्या। अब अनहेल्दी कुराले हेल्दी खाइरहेछ भने पनि त्यसको अब्जर्प्सनमा पनि प्रभाव पार्यो, त्यही भएर ग्लुटेन चाहिँ वेट भन्दा पनि मेन चाहिँ हाम्रो डाइजेसन अफेक्ट गर्यो, डाइजेसन अफेक्ट गर्ने बित्तिकै पेट त बिग्रियो बिग्रियो, न्युट्रियन्स खाएको न्युट्रियन्स पनि शरीरमा लाग्दैन क्या एउटा, त्यही भएर अर्को भयो मेन इम्पोर्टेन्ट ग्लुटेन, त्यही भएर ग्लुटेनलाई चाहिँ इन्फ्लामेसन कज गर्ने खाना पनि भनिन्छ क्या, त्यही भएर मैदा ग्लुटेन जे जे खानामा चाहिँ सकेसम्म अभोइड गर्दा राम्रो, इभन आँटामा पनि अलिअलि चाहिँ हुन्छ, त्यही भएर फापर कोदो बेसन यिनीहरूमा सिफ्ट गर्न सक्यो भने चाहिँ हजुर एकदमै बेस्ट हुन्छ है। अब अर्को खानेकुराहरू भनेको अब हाम्रो लाइफस्टाइल, अब ड्रिङ्क्सहरू भयो होइन हजुरको, स्मोकिङहरू भयो, यिनीहरूले पनि के गर्न जान्छ त भन्दाखेरि पेटलाई अफेक्ट गर्छ, लाइक ड्रिङ्किङको केसमा चाहिँ हजुरको एसिडिक लेभल एकदमै बढाउन जान्छ, ग्यास प्रडक्सन अझै हुन्छ। अब हाम्रो बानी के हुन्छ त भन्दाखेरि हजुरको ड्रिङ्कसँग खानेकुराको पनि अलिकति अफेक्ट हुन्छ क्या, हजुरको प्रोटिन अझै थपिएको छ, अझै जिउलाई बल पर्यो क्या, लिभरलाई गाह्रो पर्यो अब कुन चाहिँ डाइजेस्ट गराउने भनेर, त्यही भएर अल्कोहल इन्टेक पनि एकदमै हजुरको मेजर कुरा भयो गटलाई बिगार्नेमा। अब अरू चाहिँ कति कुरा हुन्छ कि कतिजनालाई कति खाना पच्दैन, अब हेल्दी नै कुरा होइन एकदमै राम्रो भयो पनि, जस्तै सिम्पल इक्जाम्पल दिन्छु हाम्रो एक्सपिरियन्समा, चुकन्दर हजुरको प्रेसरको लागि औषधि हो होइन, यसले रगत नलीलाई रिल्याक्स गराउँछ, प्रेसरलाई डाउन गराउँछ, एकदमै राम्रो हुन्छ, कतिजनामा फेरि चुकन्दरले नै ग्यास्ट्राइटिस ट्रिगर गर्न सक्छ, त्यही भएर चाहिँ हजुरको अनहेल्दी खाना कट डाउनको साथसाथै हेल्दीमा पनि मलाई कुन खाना पच्छ त कुन खाना पच्दैन भनेर पनि छुट्याउन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ आन्द्राको हेल्थको लागि।

ए तपाईँ रक्सी पिउनु हुन्छ? रक्सी रक्सी रक्सी तपाईँलाई अचम्म लाग्यो होला होइन? रक्सीले हाम्रो शरीरका कुन कुन अङ्गहरूलाई कसरी सखाप बनाउँछ, कसरी बिगार्छ, कसरी ड्यामेज गर्छ? हेलो नमस्ते, म डाक्टर नवीन चापागाई। रक्सी जसलाई हामी अल्कोहल भनेर भन्दछौ, अल्कोहल एउटा सिन्थेटिक ड्रिङ्क हो जुन मानिसहरूले मजाको लागि पिउने गर्दछन्। रक्सीको उत्पादनको कुरा गर्दा जसलाई एक प्रकारको फंगस इस्ट भनेर हामी भन्दछौ, यसको फर्मेन्टेशनको प्रोसेसबाट कार्बोहाइड्रेटलाई डिग्रेड गरी रक्सीको उत्पादन गरिन्छ। रक्सी अल्कोहलका विभिन्न प्रकारहरू हुन्छन्। आइसोप्रोपाइल अल्कोहल, मिथाइल अल्कोहल, इथाइल अल्कोहल, अनडिस्टिल इथानोल, डिस्टिल अल्कोहल। तपाईँलाई थाहा छैन होला, औषधिमा पनि अल्कोहल प्रयोग गरिन्छ नि। अब किन गरिन्छ त? मुख्य रूपमा यसको सोल्भेन्ट प्रोपर्टिज, बिलाउने गुणको कारणबाट धेरै औषधिहरूलाई घुलनशील बनाउन अल्कोहलको प्रयोग गरिन्छ। यसको विभिन्न फार्माकोलोजिकल एक्सन जस्तै सिडेटिभ, कर्मिनेटिभ, कुलिङ, एन्टिपाइरेटिक, रुबेफेसियन्ट, क्लिन्सिङ र एन्टिसेप्टिक जस्ता गुणहरूको कारणले यसको सही मात्रामा औषधिमा पनि प्रयोग गरिन्छ। सबैभन्दा बढी ड्रिङ्क्समा इथाइल अल्कोहल प्रयोग गरिन्छ। आम रूपमा यो वाइन, बियर, विस्की, रम, जिन इत्यादिमा प्रयोग गरिन्छ। यदि रक्सी रेगुलर प्रयोग गरिरहेमा मानिस रक्सीको कुलत अर्थात अल्कोहल एडिक्सनमा पस्ने सम्भावना हुन्छ। अल्कोहलले अलमोस्ट हरेक बडी अनि अर्गान्सलाई बिस्तारै बिस्तारै ड्यामेज गरिदिन्छ अनि एडिक्सनको कारणले मानिस कहिल्यै रक्सी नछोड्ने भइदिन्छ। मानिसलाई रक्सीको एडिक्सन कसरी हुन्छ अब म तपाईँलाई जानकारी गराउँदैछु, ध्यान दिएर सुन्नु है। अल्कोहल यानि कि रक्सी पिइसकेपछि आमाशय अनि सानो आन्द्रा हुँदै सुचिएर रगतमा एब्जर्ब हुन्छ, जसले सबैभन्दा पहिला ब्रेनलाई एट्याक गर्छ, ब्रेनको सेरेब्रल कर्टेक्सलाई स्टिमुलेट गरिदिन्छ जसबाट डोपामिनको प्रोड्युस हुन्छ। तपाईँको मस्तिष्क र तपाईँको शरीरको बाँकी भागहरू बीच सन्देश संचार गर्ने काम डोपामिनले गर्दछ। यसले हर्मोनको समेत काम गर्दछ। डोपामिन रक्सी खाने मानिसको तीव्र उत्तेजना, खुसी हुने, हाँस्ने, नाच्ने, रमाउने, रिल्याक्सेसन जस्ता फिलिङ उत्पन्न गराइदिन्छ, जसका कारण मानिसलाई मजा आउने अनि बारम्बार रक्सी पिउँ पिउँ लाग्नेछ अनि बिस्तारै बिस्तारै रक्सीको कुलतमा मानिस फस्दछ। हामी कहाँ रक्सी चुरोट पिउने मानिसहरू दुःख पिर भुल्न भनेर खाएको हो हौ, पिएको हो हौ भनेर भन्नुहुन्छ। अलिअलि गरेर उहाँहरू एडिक्सनमा गइसक्नु भएको उहाँहरूलाई पत्तै हुन्छ। एकछिनको मजाको कारणले शरीर बिग्रेको, घर परिवार बिग्रेको उहाँहरूले थाहै पाउनुहुन्छ। अब म रक्सीले हाम्रो शरीरलाई कसरी ड्यामेज गर्छ सो बारेमा जानकारी गर्दैछु। स्टोमक एन्ड स्मल इन्टेस्टाइन। अल्कोहलले हाम्रो सम्पूर्ण बडी अर्गान्समा असर पुर्याइदिन्छ, जस्तै लिभर, ब्रेन, हार्ट, किडनी इत्यादि। अल्कोहल रक्सीको कन्जुम्सन पछि करिब करिब 20% अल्कोहल हाम्रो स्टोमकमा एब्जर्ब हुन्छ, जहाँबाट ग्यास्ट्रिक जुसको उत्पादन हुन्छ। ग्यास्ट्रिक जुस अल्कोहलमा मिक्स भएर अनि बारम्बार रक्सी पिइरह्यो भने स्टोमकको केही भाग ड्यामेज गरिन्छ, जसबाट स्टोमकमा अल्सर हुन जान्छ, जुन पछि गएर स्टोमक क्यान्सरमा परिणत हुन सक्छ। बाँकी 80% अल्कोहल स्मल इन्टेस्टाइनमा एब्जर्ब हुन्छ र रगतमा फैलिन्छ। त्यहाँ पनि आन्द्रामा अल्सर गराउने एवं आन्द्राका विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ। मुटुमा रक्सीले के कस्तो असर पुर्याउँछ त सो बारेमा म तपाईँलाई जानकारी गराउँदैछु। अल्कोहल स्मल इन्टेस्टाइनमा एब्जर्ब भई रगतमा पुगिसकेपछि यसले ब्लड भेसल्सहरूको डाइलेट गरिदिन्छ, जसबाट हाम्रो मुटु छिटो छिटो चल्न थाल्छ, जसबाट स्ट्रोक एवं हार्ट एट्याक हुने सम्भावना प्रबल हुन्छ। यसको साथसाथै हाई बीपी हुने, ब्लडको फ्लो विभिन्न नसाहरू हुँदै छालातिर फैलिएर शरीरमा हिट उत्पन्न भई अत्यधिक पसिना आउने अनि डिहाइड्रेसन हुने पनि सम्भावना हुन्छ। रक्सीले हाम्रो ब्रेनमा कस्तो असर पुर्याउँछ त सो बारेमा पनि म तपाईँलाई जानकारी गराउँदैछु। यसले हाम्रो ब्रेनमा भएको ब्रेन टिस्युलाई संकुचित गरिदिन्छ, जसबाट
ब्रेन हेमोरेज हुने, ब्लड क्लॉट हुने चांसेस अत्यधिक हुन्छ। ब्रेन एटेक हुने प्रबल संभावना हुन्छ। अल्कोहलबाट डोपामिन र सेरोटोनिन को उत्पादन हुने र सोको कारणबाट ब्रेन फंक्शनलाई एबनर्मल बनाइदिन्छ। तपाईलाई पक्कै पनि थाहा छ, त्यसैले रक्सी खाको मानिस बोल्दा लर्बराउने, हिँड्दा लडखडाउने, धेरै बोल्ने, जे पार्दै बोल्ने, हाँस्ने, धेरै बोल्ने, रुने, राम्ररी कुरा गर्न नसक्ने इत्यादि हुने हुन्छ। कतिपय त हामी नालातिर पनि लडेको हामी देख्छौ, लिभर अर्थात कलेजो। अब कलेजोमा रक्सीले के कस्तो असर पुर्याएको हुन्छ त? कलेजो हाम्रो शरीरको टक्सिन अर्थात वेस्ट मेटेरियलको ब्रेक डाउन गर्ने काम गर्दछ। रक्सी सेवन पछि कलेजोले अल्कोहललाई पचाउने सन्दर्भमा अर्थात ब्रेक डाउन गर्ने सिलसिलामा कार्बन मोनोक्साइडको उत्पादन हुन जान्छ, जसबाट बिस्तारै बिस्तारै लिभर सेलको ड्यामेज हुन पुग्छ, जसका कारणले हाइपोक्सिक हेपाटाइटिस हुन जान्छ, जुन चाहिँ एउटा लाइफ थ्रेटनिङ कन्डिसन हो र सडेनली सकमा गएर मृत्यु पनि हुन सक्छ। रक्सीको धेरै प्रयोगबाट कलेजोमा फ्याट जम्मा हुन्छ, जसलाई हामी फ्याटी लिभरको अवस्था भनेर भन्दछौ। यसरी अल्कोहलको कारणले हाम्रो कलेजो सुन्निने, फुलिने र रक्तसाप समेत हुन जान्छ, जसबाट ब्लड क्लटिङ फ्याक्टरको कमी हुन जान्छ अनि क्रोनिक लिभर इन्फ्लामेसनको समस्या हुन जान्छ। रक्सीका कारणले लिभर बिग्रने र कालान्तरमा लिभरको क्यान्सर समेत हुन जान्छ। किडनी, मृगौला। रक्सीले मृगौलालाई कसरी हानि पुर्याउँछ त? सो बारेमा म तपाईँलाई जानकारी गराउँदैछु। तपाईँको मृगौलाको प्राथमिक कार्य भनेको तपाईँको रगतलाई फिल्टर गर्नु हो। तिनीहरूले वेस्ट मेटेरियल हटाउन र तपाईँको शरीरको तरल पदार्थ सन्तुलन गर्ने काम पनि मृगौलाले गर्दछ। अल्कोहलको कारणले शरीरमा अल्कोहल एब्जर्ब भई हाई बीपी एवं शरीरमा पसिना आई फ्लुइड लस हुने हुँदा डिहाइड्रेसन पनि हुन सक्छ। सो कारण मृगौलामा रक्त संचार बढी हुने हुँदा मृगौलाका सेलहरू ड्यामेज हुन सक्छ अनि मृगौलाले ब्लडलाई राम्ररी फिल्टर गर्न सक्दैन अनि रगतमा युरिया, क्रिटिनाइन, युरिक एसिड, एमोनियम जस्ता वेस्ट प्रोडक्टहरू जम्मा हुन पुग्छन्। यसबाट सोडियम, पोटासियम जस्ता कुराहरू समेत इम्ब्यालेन्स हुन जान्छ र यसरी रक्सी मृगौलाको फेलरको कारण पनि बन्दछ। मसल्स एन्ड बोन। रक्सीले हाम्रो मसल र हड्डीलाई कसरी बिगार्छ त? सो बारेमा पनि चर्चा गरौं। हाम्रो मसल प्रोटिनबाट बनेको हुन्छ। रक्सीको सेवनबाट यसको प्रक्रियामा अवरोध हुन जान्छ, जसबाट हाम्रो मसल मांसपेशी कमजोर हुन जान्छ, जसबाट पिर्णुला बाउडिने जस्ता समस्याहरू उत्पन्न हुन सक्छ। अब बोन्स हड्डीको कुरा गर्दा क्याल्सियमले हाम्रो शरीरको हड्डीलाई मजबुत बनाउने काम गर्छ। भिटामिन डी को सहयोगबाट क्याल्सियम हड्डीमा एब्जर्ब हुन्छ, तर रक्सीले भिटामिन डी बन्ने प्रक्रियालाई हस्तक्षेप अर्थात बिगारिदिन्छ अनि हड्डीमा क्याल्सियमको कमी हुन जान्छ। हड्डी कमजोर हुने एवं पातलो हुने हुन्छ, जसबाट सजिलै थोरै चोट लाग्दा पनि हड्डी फ्र्याक्चर भइहाल्ने सम्भावना हुन्छ। यसरी हाम्रो शरीरका हरेक अङ्ग अङ्गमा रक्सीले असर पुर्याएको हुन्छ। थाहा पाउनुभयो त? अब तपाईँले रक्सी पिउने कि छोड्ने त यो कुरा तपाईँकै हातमा छ। मेरो सल्लाहमा तपाईँले आजैबाट रक्सी जन्य कुराहरू त्याग गर्नुहोस्। दुःख गरेर कमाएको पैसा एकछिनको मजाको लागि खर्च नगर्नुहोस्। आफ्नो अनमोल जिन्दगीलाई वैसमै खतम नपार्नुहोस्। के तपाईँ चुरोट पिउनुहुन्छ? पक्कै पनि पिउनुहुन्छ होला। एउटा पिउनुहुन्छ, दुईटा, एक बट्टा, कतिवटा पिउनुहुन्छ? कसैले थाहा नपाई लुकेर पिउनुहुन्छ कि या खुलेआम पिउनुहुन्छ? चुरोटको कुरा गर्दा कतिपय आमा बुबाहरू चुरोट नपिउनु भनौ, पिएको छैन त बाबु भन्नुहुन्छ, सुर्तिपो खाएको भन्नुहुन्छ, कसै कसैले बिडी खाएको भन्नुहुन्छ। चुरोट, बिडी, सुर्ती, खैर जे भए पनि सबै निकोटिनका स्रोतहरू हुन्। सिगरेट स्मोकिङ एक यस्तो अमल हो जसबाट मानिसको सम्पूर्ण शरीर बिस्तारै बिस्तारै ड्यामेज हुँदै जान्छ। सिगरेट स्मोकिङबाट सबैभन्दा बढी ड्यामेज हुने अङ्ग भनेको हाम्रो फोक्सो हो, हाम्रो लङ्स हो। हाम्रो लङ्समा लाखौं एयर स्याकहरू हुन्छन्, जसलाई हामी एल्भियोलाई भनेर भन्दछौ। जब हामी सास भित्र लिन्छौ, हावाबाट प्राप्त अक्सिजन भित्र एल्भियोलाईबाट
ब्लड स्ट्रीम मा पुग्दछ। जब हामी सास बाहिर निकाल्दछौ त्यस बेला ब्लडबाट एल्भियोलाई हुँदै कार्बन डाइअक्साइड बाहिर निकाल्दछौ। ब्लडबाट कार्बन डाइअक्साइड निस्किएर एल्भियोलाईमा पुग्दछ अनि कार्बन डाइअक्साइड बाहिर निकालिन्छ। अल्भियोलाईसम्म एयर बनाउन र बाहिर निकाल्नको लागि एयर भेस रहन्छ, जसलाई हामी ब्रोन्काई भनेर भन्दछौ। यस ब्रोन्काईको लाइनिङमा म्युकस प्रोड्युसिङ सेल रहेको हुन्छ, जसमा म्युकस उत्पादन भइरहेको हुन्छ, जसको कारणबाट जब हामी सास लिन्छौ एयरमा भएको डस्ट पार्टिकल, माइक्रो अर्गानिजम इत्यादि यो म्युकसमा टाँसिन पुग्दछन्। यसको साथै ब्रोन्काईको इन्टरनल लाइनिङको सेलको सर्फेसमा कपाल जस्ता स्ट्रक्चर अर्थात सिलिया रहेको हुन्छ। यी सिलियाहरू हल्लिएर एउटा स्पेसिफिक डिरेक्सनमा चलिरहेका हुन्छन्। यसको कारण जुन म्युकस उत्पादन हुन्छ जो चाहिँ माथिल्लो भागमा धकेलिन्छ, ताकि म्युकसको साथ डस्ट पार्टिकल अनि माइक्रो अर्गानिजमहरू टाँसिन्छन् जुन शरीरबाट बाहिर निस्कन्छन्। जब यो म्युकस ट्रेकियाको नजिक पुग्छ हामी खोकी गरेर फोक्सोबाट बाहिर निकालिदिन्छौ। यदि हामी स्मोकिङ गर्छौ भने 700 भन्दा बढी हानिकारक केमिकल लङ्समा पठाइरहेका हुन्छौ। यी केमिकलहरू हाम्रो रगतमा पुगेर सम्पूर्ण शरीरलाई नै नोक्सान पुर्याइरहेका हुन्छन्। यसको साथसाथै लङ्सलाई पुरै ड्यामेज पनि गरिदिन्छन्। स्मोकिङको कारण हुने साइड इफेक्ट एकदमै स्लो रहेको हुन्छ। जब हामी चुरोट पिउँछौ त्यहाँ भएको डार्क ब्लू कलरको वस्तु धुवाको रूपमा हाम्रो फोक्सोभित्र प्रवेश गर्छ, जुन पदार्थ टाँसिने स्टिकी प्रकृतिको हुन्छ। जस्तै हाम्रो अँगेनोमाथि कालो धुवा जुन हातले छुँदाखेरि पनि च्यापच्याप घुने टाँसिने खालको हुन्छ नि, हो त्यस्तै हुन्छ, जसबाट हाम्रो एल्भोलाई र ब्रोन्काईमा टाँसिएर इन्फ्लामेसन हुने हुन्छ, जसले गर्दा हाम्रो एल्भियोलाईमा इम्युन सेल एकीकृत हुन सुरु हुन्छ। जुन इम्युन सेल इन्फ्लामेटरी रेस्पोन्सको कारण एल्भियोलाईको वाल्सको ड्यामेज गर्न सुरु गरिदिन्छन्, जसले गर्दा आफ्नो इलास्टिसिटी गुमाउन पुग्दछ। यस कन्डिसनलाई हामी इम्फाइसिमा भनेर भन्दछौ। सास फेर्न एकदमै गाह्रो हुने अवस्था भन्दछौ। इम्फाइसिमाको कारण अक्सिजन र कार्बन डाइअक्साइडको आदान प्रदान एल्भियोलाईमा राम्ररी हुन सक्दैन, जसले गर्दा चुरोट पिउने मान्छेलाई थकावट हुने, छिटो छिटो सास बढ्ने, घ्यार घ्यार हुने, निसासिने जस्ता समस्या हुन्छन्। यसरी चुरोटको कारणले ब्रोन्काईमा भएका सिलिया पनि ड्यामेज हुन थाल्दछ, जसको कारण जुन ब्रोन्काईको भित्र बनिने म्युकस बाहिर निस्कन सक्दैन, जसबाट चुरोट पिउने मान्छेको छाती भारी भारी जस्तो हुन्छ। यस अवस्थालाई हामी क्रोनिक ब्रोन्काइटिस भनेर भन्दछौ। यस अवस्थामा चुरोट पिउने मान्छेलाई बारम्बार खोकी लागिरहन्छ, तर पनि फोक्सोबाट खकार भने बाहिर निस्कदैन। चुरोट पिउने व्यक्तिमा यी दुईटै कन्डिसन पाइन्छ। जब यी दुईटै कन्डिसन एकै पटक पाइएमा यसलाई हामी अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज COPD भनेर भन्दछौ। यसको साथसाथै चुरोटको कारणले सबैभन्दा बढी फोक्सोको क्यान्सर हुने हुन्छ। संसारमा 90% केसेसहरू लङको क्यान्सरको प्रमुख कारण चुरोटलाई मानिएको छ। यदि तपाईँ दमको बिरामी हुनुहुन्छ भने झनै समस्या ल्याउँछ। एक सर्वेक्षण अनुसार प्रत्येक 5 मध्ये एकजना मानिस चुरोट पिएर समयभन्दा निकै अगाडि नै मृत्यु भएको पाइएको छ, जसमा भरपूर निकोटिन हुने भएकोले चुरोट पिउँदा यसको धुवा जहाँ जहाँ पुग्दछ त्यहाँ त्यहाँ क्यान्सर गराउने हुन्छ। जस्तै मुखको कुनै पनि ठाउँमा, छातीमा, भोकल कर्ड्समा, गल ब्लाडरमा, आमाशयमा, आन्द्राहरूमा, लिभर, किडनी, पेन्क्रियास इत्यादि सम्पूर्ण शरीरका अङ्गहरूलाई बिगारेर खत्तम गराउने काम चुरोटबाट भएको हुन्छ। यसका साथसाथै चुरोटले निमोनिया हुन सक्छ, ब्रोन्काइटिस हुन्छ, कहिले पनि निको नहुने दमको रोग लाग्दछ, इम्युनिटी पावर रोग प्रतिरोधात्मक क्षमता घटाउँछ, बाँझोपन निम्त्याउने हुन्छ, पुरुषहरूमा नपुंसकता समेत हुने हुन्छ, मुखमा दुर्गन्ध फैलिन्छ,
दाँत खराब हुन्छन्, शरीरको छालाहरू बिग्रने हुन्छन्, ओठ कालो हुँदै जान्छ, चुरोट पिउने मान्छेको छेउमा बस्ने अर्को व्यक्तिलाई पनि अत्यन्तै हानि गर्दछ। चुरोटले मुटुमा पनि असर गरेर हार्ट एटेक पनि हुन सक्दछ, जहाँ ट्युबहरू हुन्छन् जसलाई चुरोटले स्टिकी बनाइदिन्छ, जसमा कोलेस्ट्रोल टाँसिएर बस्ने हुन्छन्। अत्यधिक चुरोट पिउँदा धेरै छिटो छिटो कोलेस्ट्रोल बढेर ब्लकेज हुँदै जान्छ अनि हार्ट एटेक हुने प्रबल सम्भावना रहन्छ। थाहा पाउनुभयो त? हेर्नुहोस् त कति धेरै हानि नोक्सानी गर्ने रहेछ। तपाईँलाई पक्कै पनि थाहा छ, र पनि तपाईँ चुरोट उडाउनुहुन्छ होइन त? थाहा नपाए जस्तो गरेर कतै उडाइरहनु भएको त छैन? अब चुरोट धुम्रपान छोड्ने कि नछोड्ने तपाईँकै हातमा छ। मेरो सल्लाहमा तपाईँले आजैबाट स्मोकिङ त्याग गर्नुहोस्। दुःख गरेर कमाएको पैसा एकछिनको मजाको लागि खर्च नगर्नुहोस्। आफ्नो अनमोल जिन्दगीलाई धुवामा उडाएर खत्तम नपार्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन
2: अहिले बिहानको 7 बज्यो
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
7: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np हाम्रो फेसबुक पेज र विभिन्न माध्यमहरूबाट पनि हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरेर देशैभरि मनाइँदैछ यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथमा यो दिवस मनाउन लागि हो सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीख का दिन यो दिवस मनाउने गरिन्छ दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने युवा मैत्री शासन प्रवर्धन गर्ने सहयोग गर्ने युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायहरू बीचमा सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले दुई दिने कार्यक्रम आयोजना गर्ने भएको छ कार्यक्रम अन्तर्गत आज श्रमिक प्राथमिक विद्यालय नर्सरीमा अध्ययन गर्ने विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्ने र भोलि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको नगर सभापति हरि खड्काले जानकारी दिनुभएको छ सभापति खड्काले पार्टीको गतिविधिलाई सामाजिक सेवामूलक कार्यक्रममा पनि संलग्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागि जानकारी दिनुभयो यस्तै राष्ट्रिय जनगणना 2078 अनुसार 16 वर्षदेखि 40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 अर्थात कुल जनसंख्याको 42.56% रहेको छ युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश जागर उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिएको छ अर्थमन्त्री डाक्टर सोडिङ वाग्ले आज तनहुँ आउनुहुने भएको छ अर्थमन्त्री भए पछाडि वाग्ले पहिलो पटक आज गृह जिल्ला आउन लाग्नु भएको हो तनहुँ भ्रमणका क्रममा उहाँले दमौली आबु खैरनी र डुम्रे लगायतका क्षेत्रका विभिन्न कार्यक्रम र कार्यकर्ता भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपा तनहुँका सचिव अनिल श्रेष्ठले जानकारी दिनुभयो त्यस क्रममा स्थानीय जनप्रतिनिधि पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्नुका साथै जिल्लाका विकास निर्माण र समसामयिक विषयमा समेत छलफल गर्ने बताइएको छ तनहुँ जलविद्युत आयोजना अन्तर्गत भीमान नगरपालिका 5 स्थित फेदी खोलामा 56.2 मिटर लामो स्टिल ट्रस ब्रिज निर्माण भइरहेको छ पुल निर्माणका लागि 2082 साल मंगिरको 24 गते ठेक्का सम्झौता भएको हो तर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो पुलले भीमार बजार ऋषिङपाटन जलविद्युत वङचाङी टार लन्डन आमडाँडा र टुटुवा लगायतका बस्तीलाई सड़क सञ्जाल मार्फत जोड्ने भएको छ साथै रिसिङ गाउँपालिका 7 र 8 का पुरानो रिसिङ पल्ट्याङ लगायतका बस्तीका स्थानीयलाई समेत सहज आवागमनको सुविधा पुग्ने भएको छ यो पुल निर्माणसँगै भीमान नगरपालिका र रिसिङ गाउँपालिका बीच सड़कको पहुँच र यातायात सम्पर्कमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ तनहुको शुक्ला गण्डकी नगरपालिका पाँच बेलचौतारामा सञ्चालनमा रहेको खैरनीटार उपवितरण केन्द्रलाई पूर्ण क्षमताको शाखाका रूपमा स्तरोन्नति गर्न माग गरिएको छ। शुक्ला गण्डकी नगरपालिकाले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीसँग भेट गरेर उपवितरण केन्द्रको स्तरोन्नतिसँगै जीर्ण विद्युत पूर्वाधारको मर्मत तथा फेरबदल गर्न आग्रह गरेको हो। नगरपालिकाका अनुसार यो क्षेत्रमा गाडिएका विद्युतका पोलहरू र काठ तथा जीर्ण अवस्थामा पुगेका छन्। नाङ्गा तथा कच्ची तारका कारणले पटक पटक विद्युत सेवा अवरूद्ध हुनुका साथै स्थानीयको जीवधन र भौतिक सुरक्षामा समेत जोखिम बढ़ेको पाइएको छ। यस्तै ट्रान्सफर्मरमा समेत समस्या देखिएको नगरपालिकाले जनाएको छ। नियमित भरपर्दो र सुरक्षित विद्युत सेवा उपलब्ध गराउन खैरनीटार उपवितरण केन्द्रको तत्काल स्तरोन्नति आवश्यक रहेको भन्दै नगरपालिकाले मन्त्रालयसँग आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै बजार अनुगमन र नियमनलाई तीव्रता दिएको जनाएको छ। कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गण्डकी प्रदेशको विभिन्न जिल्लामा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन पाइएका झण्डै 15 लाख रूपियाँ बराबरको खाद्य सामग्री नष्ट गरिएको छ। पोखरा सहित तनहुँ र बागलुङ डिभिजन कार्यालयको संयुक्त तथ्याङ्क अनुसार वर्षभरि 14,90,031 रूपियाँ मूल्य बराबरको अखाद्य वस्तु जफत गरेर नष्ट भएको श्रेष्ठले बताउनुभयो। अनुगमनका क्रममा खाद्य ऐन विपरीत काम गर्ने 14 व्यावसायिक फर्महरूमाथि मुद्दा समेत दायर भएको छ, जसमा तयारी चाउचाउ, दाल, केटकच, चिया र दाना लगायतका सामग्रीमा न्यूनतम गुणस्तर पाइएको र लेबल को विवरण नखुलेको पाइएको थियो। प्रयोगशाला परीक्षणतर्फ कार्यालयले यो वर्ष 963 नमूनाहरूको विश्लेषण गरेको छ, जसमध्ये 93 नमूनाहरू प्रतिकूल अर्थात गुणस्तरहीन फेला परेको उहाँले बताउनुभयो। विशेष गरी दूध तथा दुग्ध पदार्थ, दाना, पिउने पानी र खाद्यान्नको नमूनाहरूमा बढ़ी समस्या देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। स्थानीय जातको कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका एकमा कोदो खेती शुरू गरिएको छ। गण्डकी प्रदेशका 11 जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमा नै मूल बिउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक 30 रोपनी जमीनमा कोदो खेती शुरू गरेको कार्यालयका प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो। स्थानीय बाली संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत पछिल्लो समय कोदोको माग बढ़दो क्रममा छ। उहाँका अनुसार कृषकको मागलाई मध्यनजर गरेर नेपाल सरकारले सिफारिश गरेको काभ्रे दुई जातको कोदोको मूल बिउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमाको दायरामा ल्याउने भएको छ। यस अगाडि दलित र अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडि बढ़ाएको हो। गाउँपालिकाले स्वास्थ्य बीमाका लागि 90 लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब 6,500 घर दूरी रहेको छ। सबै नागरिकको स्वास्थ्य बीमा गर्न विनियोजन गरिएको बजेट अपुग भए आवश्यकता अनुसार थप बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो। चितवनको भरतपुर महानगरपालिका 28 जितपुरमा मर्निङ वाकमा निस्किएका 65 वर्षका मंगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। बिहान करिब 5 बजे भरतपुर महानगरपालिका 28 जितपुरमा मर्निङ वाकमा निस्किएका बोटे 81 बेपत्ता भएकोमा खोजतलाश गर्ने क्रममा सब फेला परेको हो। बिहान करिब 8 बजे बाघ देखिएको भन्ने खबर प्राप्त भएपछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर नेपाली सेना, राष्ट्रिय निकुञ्जको प्रशासन टोली र स्थानीय जनप्रतिनिधि समेतको सहयोगमा हात्ती प्रयोग गरेर खोजी गर्ने क्रममा हिजो 4:30 बजेतिर घटनास्थलबाट करिब 4-5 किलोमिटर पूर्व राप्ती अरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा सब फेला परेको थियो। उक्त सब मंगले बोटेको भएको उहाँका छोराले शनाखत गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। म्याग्दी गाउँपालिकाको जामुनेमा रहेको राधामाटको सहयोगमा हात्ती प्रयोग गरेर खोजी गर्ने क्रममा हिजो 4:30 घटनास्थलबाट करिब 4-5 किलोमिटर पूर्व राप्ती अरियाली तथा बेथरी मध्य

बाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग विद्यार्थीको दुर्घटना बीमा गरेको हो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दमौली शाखाका प्रमुख रुबिन स्पष्टले विद्यार्थी अभिभावक र शैक्षिक संस्थाको जोखिम व्यवस्थापनमा बीमा कम्पनी विश्वसनीय साझेदार बन्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालय र परिवारसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहकार्यको अपेक्षा राखेको बताउनु भएको छ। नेपाल प्रहरी श्रीमती संघले 42औं वार्षिकोत्सवको अवसर पारेर नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा चिप्ले ढुङ्गामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार सेवा पोखरा र गण्डकी प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा हिजो आयोजना गरिएको कार्यक्रममा प्रहरी कर्मचारी विभिन्न संघ संस्थाका पदाधिकारी र सर्वसाधारण गरेर 69 जनाले रक्तदान गरेका छन्। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जीसीले रक्त झोला हस्तान्तरण गरेर कार्यक्रमको हिजो उद्घाटन गर्नुभएको थियो। पोखरा महानगरपालिका 32 घारीमा जुवातास खेलिरहेका 11 जनालाई प्रहरीले 92,695 रूपियाँ सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय माथतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खचिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो। छापा मार्ने क्रममा जुवातास खेलिरहेका 11 जनालाई पक्राउ गरिएको र उनीहरूको साथबाट 92,695 रूपियाँ र 4 बुक तास बरामद भएको प्रहरी जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट 5 दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले बताउनुभयो। पासवानका अनुसार उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले यस घटनाको सम्बन्धमा थप प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिएको छ। गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणलाई खुल्ला गर्न नियमावली तयार गरेको छ। अघिल्लो वर्ष ऐन बनाएको गण्डकी प्रदेशले अहिले नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको हो। घरेलु मदिरा ऐनकै अधिकारभित्र रहेर नियमावली तयार गरिएको सरकारले जनाएको छ। उक्त नियमावली मन्त्री परिषदको बैठकबाट पारित भइसकेको छ। नियमावली अनुसार घरेलु मदिराको बिक्री वितरण गर्ने क्षेत्र निर्धारण गरिएको छ। अबदेखि विद्यालय, अस्पताल, धार्मिक स्थल र आवासीय क्षेत्रको 200 मिटर भित्र मदिरा बिक्री वितरण गर्न नपाइने भएको छ। यस्तै 18 वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई समेत घरेलु मदिरा किन्न र बेच्ने काममा लगाउन वा उनीहरूलाई मदिरा बेच्न निषेध गरिएको नियमावलीमा उल्लेख गरिएको छ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको हिजो बसेको बैठकमा एक 17 वर्षकी बालिकालाई आर्थिक प्रलोभनमा पारेर उनको डिम्ब निकालिएको गम्भीर र संवेदनशील घटना सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद स्मृति सेन्चुरीले उक्त घटनाबारे सदनको ध्यान आकर्षण गराउनुभयो। सांसद सेन्चुरीले संसदमा प्रस्तुत गरेको जानकारी अनुसार गत साउनको 14 गते ती बालिकालाई 30,000 रूपियाँको प्रलोभन देखाएर राधिका गोतामी प्रशासन अधिकारी र डाक्टर नूतन शर्मा लगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएका थिए। यस सम्बन्धमा पीड़ित पक्षले जिल्ला प्रहरी कार्यालय ललितपुरमा मानव बेचबिखन तथा ओसार पोसार ऐन अन्तर्गत उजुरी दर्ता गरेका थिए। उजुरीको आधारमा केही व्यक्ति पक्राउ परे पनि उनीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र हाल उनीहरूले पीड़ित पक्षलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको सांसद सेन्चुरीले आरोप लगाउनु भएको छ। प्रदेश सरकार बारे भएको तीन बुद्धि सहमति कार्यान्वयन गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुद्धि निर्देशन जारी गर्नुभएको छ। हिजो ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न भन्नुभएको हो। सरकार गठन र मन्त्रालय बाँडफाँड तथा मन्त्रालय छनौटको आधार पनि दिएको छ। सरकार गठन गर्दा सीट संख्यालाई मुख्य आधार बनाउन भनिएको छ भने दुई दलको सहकार्यले संख्या

0: या आपसी सहमतिमा तेस्रो दल सहभागी गराएर मन्त्रालय बाँडफाँड गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ। राप्रपाबाट अलगिएका डाक्टर धवल शमशेर राणा र अभियन्ता दुर्गा प्रसाईले गठन गर्न लागेको जय नेपाल पार्टीको दर्ता प्रक्रिया पछाडि सरेको छ। साउनको 28 गते निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै मिति सारिएको प्रसाईले सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ। तर पार्टीमा वरियता र चुनावी टिकटको हस्ताक्षर लगायतको विषयमा दुई पक्ष बीच मतभेद देखिएको स्रोतले जनाएको छ। हिजो प्रसाईको एक अन्तर्वार्ताका क्रममा पार्टीमा धवल शमशेर राणाले राजाको मुद्दामा अनिच्छा जारी गरेको भन्दै मनमुटाव कायम रहेको खुलासा गर्नुभएको छ। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोर बाराही हाइलाइट आजका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840692646।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324775 र 9801132475।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 धुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
11: मोबाइल 9805535।
13: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
14: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
16: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पर्स चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
17: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
18: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
17: ए हो र, ल त ल।
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855612692।
20: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7178।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 061-414-233, मोबाइल 98-678-1887।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
5: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में दुलेगौंडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, टीम नारायण श्रेष्ठ, मोबाइल 98-461-56-99।
8: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
9: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98-560-57-731, 98-066-57-731।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: हेलो
13: बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
15: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
18: प्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल जाउँ।
1: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
5: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
7: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
9: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
11: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
12: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0658143177, मोबाइल 9556043443।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0-65-571-240
16: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ नयाँ नयाँ डिजाइनको कपडा किन्न
17: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
16: हो र कहाँ छ र त्यस्तो
17: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556-62028 र 9901-79-76-16
7: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
17: कहाँ जाने
18: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
17: अनि बिचमा नझर्ने
18: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
17: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
7: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9235-52663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
5: बाल रोग विशेषज्ञ डाक्टर

0: हजुर फुल राम्रो बोलको निकै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो खेन सेन्चुरी अनि सुमन थापा मगरको निकै नै रमाइलो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु बाँकी पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र आजको श्रृङ्खलामा रहेर चाहिँ हामी चाहिँ हजुरहरूको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौँ भन्दै अलिको लागि भने हामी माझ फेरि पनि कोही साथी हुनुहुन्छ हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ हेलो दर्शन नमस्कार हजुर नमस्कार बुद्धि बहादुरजी धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा अनि सन्ध्या आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ है ल अन्तिमसम्म सुनेर साथ दिनुहोला है त अनि आज चाहिँ कुन चाहिँ भएको छ रोज्न चाहनुहुन्छ हाम्रो बुद्धि बहादुरजीले
1: पुरानै के अरे बसन्त थापा र देवी घाटीको स्वरमा सजेको दरम खोला बगेको सलग भनेर दिन राखौँ न
0: दरम खोला बगेको सलग भन्नुभयो है हजुर हजुर छ कार्यक्रममा स्थान पनि छु अनि अन्तिममा तपाईँलाई सम्झ हुन्छ हजुर आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ उहाँको रोजाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिने नै छु भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहालौँ हेलो दर्शन नमस्कार हजुर नमस्कार
2: हेलो नमस्ते
0: नमस्ते कहाँदेखि कसको आवाज सुन्दैछु होला डोरफिर्दीदेखि जगदीश खत्रीको आवाज सुन्दैछु अनि हाम्रो सानो मान्छेको खबर के छ ठिक छ सन्चै आरामै हुनुहुन्छ है सन्चै आरामै हुनुहुन्छ एकदमै हुन्छ अनि हामीलाई सुन्नु भएको छ कि छैन आज सुन्नु भएको छ है हस् हुन्छ अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो जगदीशजीले यो भाका चाहिँ हजुरलाई एकदमै मनपर्छ कि क्या हो ल हुन्छ यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ हजुर धेरै धेरै धन्यवाद हस् हुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो जगदीश खत्रीजी हामीलाई चाहिँ प्यारिडोर फिर्दीदेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो बुद्धि बहादुरजीको रोजाइमा रहेको दरम खोला बोलको भाका ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ देवी घरती मगर अनि बसन्त थापाको निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिँदैछु स्वीकार्नुहोला है त

0: हजुर, धरम खोला पुलको निकै मेरो माइलो ठाडो फाटा रहेको थियो, जसमा आवाज रहेको थियो देवीघरती मगर अनि वसन्त थापाको। यो भागलाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। आज चाहिँ हामी बुधबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीहरूले चाहिँ हजुरहरूको रोजाइमा रहेको भाकालाई कार्यक्रम स्थान दिने नै छौँ। यदि आफूलाई कुनै भाका सुन्न मन छ भने चाहिँ हामीलाई फोन गर्न सक्नुहुनेछ। 0965414200 फोन गरेर हामीमा जोडिनुहोला र आफूलाई मनपर्ने भाकालाई यसरी नै रोजाइमा पारेर सुन्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामी माझको साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शन, नमस्कार हजुर।
1: हेलो
0: नमस्कार जेनिसाजी।
1: नमस्कार
0: जेनिसाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि धेरै पछि फोन गर्नुभयो, कतातिर व्यस्त हुनुहुन्थ्यो? घरतिरै हुनुहुन्थ्यो है। फोन गर्न फुर्सद नमिले नि सुनेर चाहिँ साथ दिनुभएको थियो कि थिएन? सुनिरहनुहुन्थ्यो है। सधैँ यसरी नै माया गरेर साथ दिनुहोला है त। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि हाम्रो चाहिँ निशाजीले? त्यो चाहिँ हेर्नुपर्छ, कुनै गीतको बोल भन्नुहोस् न। लोकगीत
1: गीतको बोल चाहिँ थाहा भएन।
0: अरू कुनै ल हुन्छ म हेर्छु अनि जुन भए पनि बजाइदिन्छु है। समीक्षा र एलिनाको तिज गीत छ, तर तिज गीत चाहिँ अहिले अलिक बजाउन मिल्दैन, भदौ लागेपछि मात्र हो। त्यही भएर चाहिँ म चाहिँ अहिले समीक्षा अधिकारीको जुन भए पनि बजाइदिन्छु है त। ल हुन्छ। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हुन्छ, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो जेनिसाजी, हामीलाई फोन गरेर आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अन्यथा अरू साथीले पनि फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो जगदीश खत्रीजीको रोजाइमा रहेको साइलो म चार घरे बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विश्व डोङ अनि सुमिना लोको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर साइलो मचार घरे बोलको निकै नै रमाइलो फाका रहेको थियो जसमा आवाज रहेको थियो विश्व डोङ अनि सुमिना लोको निकै नै रमाइलो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु. पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ सुनिरहनु भएको छ होला र फेरि पनि हामी माझको साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ. हेलो दर्शन नमस्कार. हजुर
1: नमस्कार म सुशान्त अधिकारी बानी छकबाट.
0: हजुर सुशान्तजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा.
1: हजुर धन्यवाद.
0: अनि सन्चै हुनुहुन्छ सुशान्तजी?
1: हजुर सन्चै हुनुहुन्छ.
0: हजुर म पनि एकदम सन्चै छु. अनि के गर्दै हुनुहुन्छ?
1: बसिरहेको कार्यक्रम सुन्दै हो.
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है. ल अन्तिमसम्म सुनेर साथ दिनुहोला है त. अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो सुशान्तजीले?
1: आज मलाई मायाको पछ्यौरी भन्ने भाका बजाइदिनु न.
0: मायाको पछ्यौरी भन्नुभयो.
1: हजुर
0: हुन्छ कार्यक्रम स्थान दिनेछु. अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि
0: हस् धेरै धेरै धन्यवाद.
1: अनि रेडियो भेगबाट सुनेर सम्पूर्णको साथीको लागि म भन्दा पछ्याउने साथीको लागि भन्दैछु कि नमस्कार शुभ दिन हजुर.
0: हुन्छ नमस्कार शुभ दिन हजुर. उहाँ हुनुहुन्थ्यो सुशान्तजी. हामीलाई चाहिँ बानेतोकदेखि फोन गर्नुभएको थियो. आफूलाई मनपर्ने भाकाहरू धेरै भइसक्नु भएको छ. अहिले लागि भने ढिला नगरीकन चाहिँ हाम्रो जेनिसाजीले चाहिँ समीक्षा अधिकारीको जुन सुकै भाका भन्ने बजाइदिनुहोस् ल भन्नुभएको थियो. म चाहिँ उहाँकै रुजाइमा रहेको कन्या राशि फुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ समीक्षा अधिकारी अनि बद्री कुमार पङ्गेनीको. र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक दिशामा जानुपर्ने बेला पनि भइसकेको छ. हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ. त्यतिजेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त.

0: 103 थुप्लो 8 अन्तर्मनको आवाज।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, सिरकुल, टिकमाला, झुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुडी, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
5: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968168887।
8: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीले एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर हजुरहरूको रोजाईमा रहेको भाकालाई कार्यक्रमलाई स्थान दिइरहेका छौं भन्दै अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो, नमस्कार हजुर।
19: हेलो, नमस्ते।
18: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
19: हिमल डाँडाबाट बिना गुरुङ।
18: हिमल डाँडाबाट बिना गुरुङजी?
19: हजुर।
18: बिना कि बिमा?
19: बिमा।
18: बिमा गुरुङजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा।
19: हजुर हजुर।
18: अनि के छ किमल डाँडातिरको हाल खबर? ठिकै छ है? अनि हामीलाई सुन्नु भएको छ कि छैन हाम्रो बिमाजीले आज? सुनिराख्नु भएको छ, सधैँ सुन्नुहुन्छ? सधैँ सुन्ने गर्नुहुन्छ हामीलाई? ल, यसरी नै माया गरेर साथ दिनु होला। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो बिमाजीले?
19: कुन गीत
18: भन्नुभयो?
19: सुन्छ
18: कार्यक्रम स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ धेरै धेरै धन्यवाद हजुर उहाँ हुनुहुन्थ्यो बिना गुरुङजी हामीलाई सुबल डाँडादेखि फोन गर्नुभएको थियो आफूलाई मनपराउने भाका रोजेर गइसक्नु भएको छ अलिक लाग्यो भने ढिला नगरिकन चाहिँ हाम्रो सुशान्तजीको रोजाइमा रहेको मायाको पछि बोलको भाकालाई कार्यक्रम स्थान दिनुहोस् जसमा आवाज रहेको छ विमल श्री पाली अनि शान्ति श्री परियारको अहिलेको लागि भने यो भाका लाग्दैछु स्वीकार्नुहोला है त

0: हजुर मायाको पछ्यौरी बोलको भाकालाई कार्यक्रममा छाँदिसकेकी छु र फेरि पनि एउटा साथी चाहिँ हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: कहाँदेखिको आवाज सुन्दैछु होला? रायपुरबाट पारु भट्टराईजी सञ्चारमै हुनुहुन्छ पारुजी?
1: हजुर सञ्चय
0: सञ्चय हुनुहुन्छ है। ल अन्तिममा फोन गर्नुभयो, मैले चाहिँ उठाइहालेँ, ढिला नगरिकन चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ भनिदिइहाल्नु है त।
1: आज मैले पुरानै भाका
0: कुन चाहिँ भाका बोल भन्नुहोस् न।
1: के अरे घाम जस्तो चम्किलो जुन हुँदैन भने।
0: घाम जस्तो चम्किलो जुन हुँदैन है। हुन्छ कार्यक्रम स्थान दिने छु। अनि अन्तिममा चाहिँ कसलाई सम्झाउन चाहनुहुन्छ?
1: हजुरको लागि
0: धेरै धेरै धन्यवाद।
1: एफएमको लागि
0: हजुर
1: अनि मेरो घर परिवारको लागि साथीहरूले रेडियोहरूको लागि सुनेर बस्नुभएको छ उहाँहरू सम्पूर्णको लागि र मलाई पारु भर्षाई भनेर चिन्नु सबैको लागि भन्ने बिरा
0: हुन्छ। बाई बाई शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो पारु भट्टराईजी, हामीलाई चाहिँ फोन गर्नुभएको थियो रायपुरदेखि भन्नुभयो कि क्या हो। धन्यवाद अन्तिममा फोन गर्नुभयो। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो बिमाजीकोहरू जाइमा रहेको दमौलीमा झरहे कान्छु बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि पनि यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, दौलीमा छ रहे कान्छु भुलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा छौँ। छिटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै अन्तिममा चाहिँ घाम जस्तो चम्किलो जुन हुँदैन भुलको भाकालाई कार्यक्रम स्थान दिँदैछु। हाम्रो पारू भट्टराईजीको रोजाइमा रहेको भाका जसमा आवाज रहेको छ पुरूषोत्तम न्यौपाने अनि बिमा कुमारी दुराको। यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि छत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: सधैँ चाहिँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
5: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
2: र 98678187।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्तोष लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रौतहटमा नहुने क्रममा बेपत्ता भएका दुई बालिकाको शव भेटियो, एकजनाको खोजी कार्य तीव्र।
0: अतिरिक्त समूहमा राख्ने सरकारको निर्णयपछि कर्मचारी प्रशासनको असन्तुष्टि छताछुल्ल, दुई सचिवले दिए राजीनामा।
1: विश्वासको मत लिने समय घर्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजीनामा दिने तयारीमा, त्यसअघि संसदीय दलको बैठक बस्दै।
0: स्ट्रेट अफ हर्मुजमा फेरि तनाव, पानामाको कार्गो जहाजमाथि अमेरिकाको मिसाइल प्रहार।
1: र विश्वकप लीग टू क्रिकेटमा युएईसँग क्यानाडा 97 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रौतहटमा हिजो नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका मध्ये दुईजनाको शव फेला परेको छ। देवाही गुनाही नगरपालिका दुई लक्ष्मीनिया टोल स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव आज बिहान 6 बजे घटनास्थलबाट करिब 1.5 किलोमिटर टाढा जंगडिया पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिनुभयो। मृत भेटिनेमा देवाही गुनाही नगरपालिका दुई लक्ष्मीनियाका शेख कमरे आलमका करिब 10 वर्षीय छोरा मोहम्मद रमतुल्लाह र शेख ओसी अख्तरकी करिब 10 वर्षीय छोरी शबनम खातुन रहेका छन्। यस्तै शेख कुर्सैदकी करिब 10 वर्षीय छोरी रौशन खातुन भने अझै पनि बेपत्ता छिन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। हिजो दिउँसो करिब 2 बजे लालबकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय देवाई गुनाईबाट इन्स्पेक्टरको कमाण्डमा 9 जना प्रहरी घटनास्थल पुगेका थिए। त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाईबाट असही भक्तबहादुर साईको नेतृत्वमा 7 जनाको टोली समेत खोजी तथा उद्धारमा परिचालन गरिएको छ।
1: सरकारले दुई सचिवलाई जिम्मेवारी विहीन बनाउँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा राखेको केही समयमै दुई सचिवले राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अतिरिक्त सचिवका रूपमा रहेका बाबुराम अधिकारी र संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेलले राजीनामा दिनुभएको हो। प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नबितेको गर्दा एकाएक बागमती प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। जिम्मेवारी खोजेर अतिरिक्तमा राखिएको भन्दै वहाँ त्यसप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ। अधिकारी आगामी भदौ 4 गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो। अवकाशको करिब 1 महिना मात्र बाँकी रहेको बेला वहाँलाई प्रदेशको प्रमुख सचिवबाट हटाएर केन्द्रमा अतिरिक्तमा ल्याइएको थियो। सचिवलाई जिम्मेवारी विहीन बनाएर अतिरिक्तमा राख्ने सरकारको निर्णयप्रति प्रशासनिक वृत्तमा समेत प्रश्न उठिरहेको बेला अधिकारीले राजीनामा दिनुभएको हो। यस्तै संचार सचिव डाक्टर कमल प्रसाद पोखरेलले पनि राजीनामा दिनुभएको छ। पोखरेलको सचिवका रूपमा अझै करिब 1 वर्ष कार्यकाल बाँकी रहेको थियो। एकैपटक दुई सचिवको राजीनामाले पछिल्लो समय निजामती प्रशासनमा देखिएको असन्तुष्टि, जिम्मेवारी हेरफेर र वरिष्ठ प्रशासनिक अधिकारीको व्यवस्थापनको विषयलाई पुनः बहसमा ल्याएको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिने तयारी गर्नुभएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि अन्तिम समयमा मुख्यमन्त्री शाहले राजीनामा दिन लागि सकेको। शाहले आजै वा भोलिसम्म प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ। गत हतार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो। संविधान अनुसार विश्वासको मत लिनुपर्ने 30 दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ। विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुग्नुभएको हो। त्यसअघि आज कंग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो 2 बजे दिउँसो 2 बजे बस्ने बैठकमा आगामी रणनीति सहित समसामयिक राजनीतिका विषयमा छलफल हुने प्रदेशसभा सदस्य देवान सिंह विष्टले जानकारी दिनुभयो। मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमालेका बीचमा सहमति भइसकेको छ, जस अनुसार सुदूरपश्चिममा नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्नुहुनेछ।
1: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 3 विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री फडक राज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। यसै राष्ट्रिय सभाका सचिव कुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुहुनेछ भने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रमक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यसैबीच आज 7 संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित कानून न्याय तथा मानवाधिकार समितिको बैठक बस्दैछ। यस्तै महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने तय भएको हो।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ हरेक वर्ष 12 अगस्तका दिन संयुक्त राष्ट्रसंघको आह्वानमा युवा दिवस मनाउने गरिन्छ। युवा दिवसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनमा जोड़ दिने गरिन्छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। यस्तै अहिले बिहान भ्रिकुटी मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड़ आयोजना गरिएको छ। मूल समारोहमा युवा उद्यमशीलता र रोजगार प्रवर्धन विषयमा उच्चस्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा यही साउने गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16 40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ। संचार नेटवर्कमा थप समाचार बाँकी नै
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाउ। अनि फर्सर जति छोडेर यतातिर कता नि,
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
2: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आज 27 स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा 3 अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गरिरहेको फोनिजले आज प्रभात फेरी लगायतको कार्यक्रम गर्दैछ। अहिले बिहान काठमाडौँको बसन्तपुर डबलीबाट राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गसम्म प्रभात फेरी आयोजना गरिएको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रभात फेरीपछि राष्ट्रिय सभा गृहमा जारी सम्मेलनको कार्यक्रमलाई निरन्तरता दिई आजै समापन गरिँदैछ। सोमबारदेखि जारी मातृभाषा पत्रकारिता सम्मेलनमा नेपाल सहित 27 देशका पत्रकारको सहभागिता रहेको छ। सम्मेलनमा आदिवासी, कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान वनसँगको सम्बन्ध सरकारी संचार माध्यममा मातृभाषा पत्रकारिता र निजी मीडियाको अवस्था मातृभाषा पत्रकारिता जलवायु परिवर्तन राज्यका नीति अभ्यास र आदिवासी समुदाय लगायत विषयमा विषय विज्ञ तथा पत्रकार बीच प्यानल छलफल भइरहेको फोनिजले जनाएको छ। नेपाल आदिवासी जनजाति पत्रकार संघको रूपमा 2056 साल साउन 27 गते स्थापना भएको यस संस्थामा प्रदेश समितिहरूका साथै देशभर 45 जिल्ला शाखा र 8 सदस्य पत्रकारको सहभागिता रहेको छ। सम्मेलनमा आदिवासी कृषि खाद्य सुरक्षा परम्परागत ज्ञान वनसँगको सम्बन्ध सरकारी संचार माध्यममा मातृभाषा पत्रकारिता र निजी मीडियाको अवस्था मातृभाषा

0: शाखाहरू छन्। 1500 भन्दा बढ़ी सदस्यहरू पनि समाबद्ध रहेका फनिजले जनाएको छ। समावेशी संचारको मुद्दालाई जोड़ दिँदै आएको फनिजले आदिवासी जनजाति पत्रकारहरूलाई संगठित गर्दै र पेशागत हित तथा क्षमता वृद्धिको काम गर्दै आएको फनिजका अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले ईरानी नाकाबन्दी तोडेर ईरानी बन्दरगाहतर्फ अघि बढ़ेको पानामाको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सेनाका अनुसार चेतावनी दिए पनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। त्यसपछि जहाजलाई अघि बढ़नबाट रोकिएको अमेरिकी सेनाले बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार ईरानको नाकाबन्दी तोडेर अघि बढ़ेका 55 व्यावसायिक जहाजलाई अहिलेसम्म बाटो परिवर्तन गर्न लगाइएको छ। यस्तै 3 जहाजलाई निष्क्रिय पारिएको र 2 अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको सेन्टकमले जनाएको छ। यो घटनासँगै स्ट्रेट अफ हर्मुजमा तनाव थप बढ़ेको छ। ईरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्नु अघि अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। साथै रोक्का गरिएका ईरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र सो क्षेत्रमा युद्ध विराम लागू गर्नुपर्ने उसको माग छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स यूएईले क्यानाडालाई 97 रनले पराजित गरेको छ। स्कटल्याण्डको डुण्डीमा गैराती सम्पन्न खेलमा यूएईले क्यानाडा सामु जितको लागि 283 रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको क्यानाडा 33.4 ओभरमा अलाउट हुँदै 185 रनमा समेटियो। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको यूएईले 6 विकेट गुमाएर 282 रन बनाएको थियो। युएका लागि राहुल चोपडाले अभिजित रहँदै 127 रनको शतकीय इनिङ खेले। हरप्रीत सिंहले 81 रन बनाए। महु मत्त सह दात 20 रनमा आउट भयो। क्यानाडाका कलिम सानाले 3 तथा जहित सिरजातले 2 विकेट हात पारे। युएका मोहम्मद जवादुल्लाहले 7 ओभरमा 36 रन खर्चेर 3 विकेट लिए भने मोहम्मद अरफानले 6 ओभरमा 24 रन दिएर 2 विकेट हात पारे। यस जितका बावजुद यूएई लीग टूको अंक तालिकाको पुछारमै सीमित छ। यूएईले 28 खेलबाट 8 जित सहित 18 अंक जोड़ेको छ। अर्कोतर्फ पराजित क्यानाडा 31 खेलमा 10 जित र 25 अंक सहित तालिकाको 6 स्थानमा छ।
1: अब मौसम। आज बिहान देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै स्थानमा घाम लागेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नुका साथै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा छ। कोशी बागमती र कर्णाली प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कतै पनि भारी वर्षाको सम्भावना छैन। कोशी बागमती मधेश गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। आज राति पनि देशका विभिन्न भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा मात्र हुनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रौतहटमा नआउने क्रममा बेपत्ता भएका 2 बालबालिकाको शव भेटियो। एकजनाको खोजी कार्य तीव्र।
1: अतिरिक्त समूहमा राख्ने सरकारको निर्णयपछि कर्मचारी प्रशासनको असन्तुष्टि छताछुल्ल। 2 सचिवले दिए राजीनामा।
0: विश्वासको मत लिने समय घर्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजीनामा दिने तयारीमा। त्यसअघि संसदीय दलको बैठक।
1: स्ट्रेट अफ हर्मुजमा फेरि तनाव। पानामाको कार्गो जहाजमाथि अमेरिकाको मिसाइल प्रहार।
0: र विश्वकप लीग टू क्रिकेटमा यूएईसँग क्यानाडा 97 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
3: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
4: हारजोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध।

0: गर्दछौ।
1: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
0: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98551745 र 98551745। दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साट फेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
10: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू,
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 065571479, मोबाइल 98560 62265 र 98468164145।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510884161 र सिजन गुरुङ 97045409।
14: हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
15: सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
14: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
15: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
16: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
16: प्रोपाइटर राम भुजेल सम्पर्क 9891506630 र 9746680681
17: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
17: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
18: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो भएको छ अरे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
19: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
18: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि स्थितिको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
19: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
18: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे नपसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
13: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9891435622 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9896613195 र 9847153068
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: सुन्नु न श्रेया यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
6: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
3: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926
5: यसैले यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बासुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
7: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचारी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087162
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
10: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9901454674 र 9864023420
12: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
13: जीवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
12: धार्मिक महोत्सवका आकर्षणहरू
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी गीति नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
15: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
16: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
17: होइन रमिला जति बेला पनि तल्ल घर जान्छौ होइन किले मोहनी लगाएर हो
18: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका थापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
17: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
18: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
17: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622 ए सबिना यस्तो हतारमा कता हो
18: ए प्रदीप हेर न बेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
17: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
19: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9808-16142
20: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
21: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
20: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
21: सेवा लिने क्रममा चाहिने जानकारी
20: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
21: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
20: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
21: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
22: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
17: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया
0: ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
22: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
23: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
24: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
23: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
24: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
25: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
26: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
22: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
25: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
22: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61 200।
23: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
17: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
23: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
27: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
27: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
28: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
24: मोबाइल 98058 35 537 र 98068 15 899।
29: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
22: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध।
3: शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स जम्प।
5: हजुर, सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9470-00787।
6: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओसमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
9: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062628 र 9001479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायु गोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
14: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9008 र 9460692646।
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324475 र 9801132475।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना, मोबाइल 9855066136 र 9151166136।
21: मेरो मन एकदमै शान्त हुन्छ प्रभु, आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
22: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855020279। स्टुडियो साइट
23: अहिले बिहानको 10 बज्यो।
0: साइम छेदको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
2: ढोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
24: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। आज अर्थ उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानून न्याय तथा मानव अधिकार सहित विभिन्न 7 वटा संसदीय समितिको बैठक बस्दैछ। महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आज बस्दैछ। बैठक आज बिहान 11 बजे अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका काम कार्यवाही, वित्तीय संघीयता, कार्यान्वयनमा आयोगको भूमिका, शोकको समस्या एवं चुनौती र आयोगको सिफारिश कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति 2083 प्रतिवेदन पेश गरी छलफल गर्ने कार्यसूची रहेको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान 11 बजे बस्दैछ। सो समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुँदैछ। बिहान 11 बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला संस्थापन र संचालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ भने अपरान्ह 1 बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालय सम्बद्ध उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बिहान एघार बजे नै बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएको निर्णय सम्झौता र शोकको कार्यान्वयनको अवस्था एवं कार्यान्वयनका लागि नेपाल सरकारबाट भए गरेका काम कार्यवाहीका बारेमा छलफल हुनेछ। यस्तै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन कोप 31 सहभागिताका लागि नेपालको तयारीका बारेमा पनि सरकारका सम्बद्ध अधिकारीसँग जानकारी लिने कार्यक्रम रहेको छ। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 देखि संयुक्त राष्ट्र संघका आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी सुकला गण्डकी नगर समितिले दुई दिन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम अन्तर्गत बुधबार आज श्रमिक प्राथमिक विद्यालय नर्सरीमा अध्ययन गर्ने विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गर्ने र भोलि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको नगर सभापति हरि खड्काले जानकारी दिनुभयो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% रहेको छ। युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश सागर उत्साह अनि सशक्ति भएको मेयर समूहका रूपमा लिइन्छ। प्रदेश सरकारबारे यसअघि भएको तीन बुद्धे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पाँच बुद्धे निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन दिनुभएको हो। त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ। एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सीट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ। जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्तावित गरिएको छ। त्यसपछि यही क्रम पालैपालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। गएको साउन 9 गते दुई दलबीच प्रदेश सरकारहरूको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहभागिता भएको थियो। अर्थमन्त्री डाक्टर सोनिङ वाग्ले मन्त्री नियुक्त भएपछि पहिलो पटक आज बुधबार गृह जिल्ला तनहुँ आउने हुनु भएको छ। दुई दिने भ्रमणका क्रममा उहाँले जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीय वासिन्दा उद्योग व्यवसायी जनप्रतिनिधि तथा सरकारवालासँग भेटघाट र छलफल गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति समेत रहनुभएका अर्थमन्त्री वाग्ले तनहुँ क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउन लाग्नुभएका उहाँले जिल्लाको विकास निर्माण स्थानीय समस्या तथा आर्थिक गतिविधिका विषयमा सरकारवालासँग प्रत्यक्ष संवाद गर्नुहुने कार्यक्रम रहेको छ। रासोपा तनहुँका सभापति विश्व बास्तोलाका अनुसार भ्रमणका क्रममा जिल्लाका स्थानीय प्राथमिकता विकासका आवश्यकता र

छ। सोही दिन दिउँसो 2:30 बजे दमौली स्थित अतिथि गृहमा उद्योगी व्यवसायी जनप्रतिनिधि तथा अन्य सरकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला हुन लाग्नुभएका वाग्लेको भ्रमणलाई जिल्लाको विकास निर्माण आर्थिक गतिविधि र स्थानीय आवश्यकताका विषयमा प्रत्यक्ष रूपमा आफ्ना कुरा राख्ने अवसरका रूपमा हेरिएको छ। तनहुँ जलविद्युत आयोजना अन्तर्गत भिमाद नगरपालिका 5 स्थित फेरी खोलामा 56.2 मिटर लामो स्टील ट्रस ब्रिज निर्माण भइरहेको छ। पुल निर्माणका लागि 2082 मंगसिर 24 गते ठेक्का सम्झौता भएको हो र 2 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस पुलले भिमाद बजार रिसिङ पाटन जलबिरे बाङटाङ वाङटा इङटार लदन आमडाँडा र टुटुवा लगायतका बस्तीलाई सड़क सञ्जाल मार्फत जोड्नेछ। साथै रिसिङ गाउँपालिका 7 र 8 का पुरानो रिसिङ पालट्याङ लगायतका बस्तीका स्थानीयलाई समेत सहज आवागमनको सुविधा पुग्नेछ। यो पुल निर्माणसँगै भिमाद नगरपालिका र रिसिङ गाउँपालिका बीच सड़क पहुँच र यातायात सम्पर्कमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै बजार अनुगमन र नियमलाई तीव्रता दिएको जनाएको छ। कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन पाइएका झण्डै 15 लाख रूपियाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको हो। पोखरा सहित तनहुँ र बागलुङ डिभिजन कार्यालयको संयुक्त तथ्याङ्क अनुसार वर्षभरिमा 14,90,031 रूपियाँ मूल्य बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ। शुक्ला गण्डकी नगरपालिका 5 बेलचोतारामा सञ्चालनमा रहेको खैरेन्टार उपवितरण केन्द्रलाई पूर्ण क्षमताको शाखाका रूपमा स्तरोन्नति गर्न माग गरिएको छ। शुक्ला गण्डकी नगरपालिकाले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीसँग भेट गरी उपवितरण केन्द्रको स्तरोन्नतिसँगै जीर्ण विद्युत पूर्वाधारको मर्मत तथा फेरबदल गर्न आग्रह गर्नुभएको हो। नगरपालिकाका अनुसार क्षेत्रमा गाडिएका विद्युत पोलहरू काठका तथा जीर्ण अवस्थामा पुगेका छन्। नाङ्गा तथा कच्ची तारका कारण पटक पटक विद्युत सेवा अवरूद्ध हुनुका साथै स्थानीयको जीवधन र भौतिक सुरक्षामा समेत जोखिम बढ़ेको जनाइएको छ। यस्तै ट्रान्सफर्मरमा समेत समस्या देखिएको नगरपालिकाले जनाएको छ। नियमित भरपर्दो र सुरक्षित विद्युत सेवा उपलब्ध गराउन खैरेनीटार उपवितरण केन्द्रको तत्काल स्तरोन्नति आवश्यक रहेको भन्दै नगरपालिकाले मन्त्रालयसँग आवश्यक व्यवस्था मिलाउन

0: वा काजमा बसेका सातजना हाजिर गरेर कार्यालयमा उपस्थित नभएका एकजना र ढिला कार्यालय उपस्थित भएको बाह्रजना कर्मचारी भेटिएको सहायक प्रमुख जिल्लाधिकारी प्रेम स्वेदीले बताउनुभयो। यस्तै पूर्ण रूपमा समय पालना नगरेका 14 जना कर्मचारीको विवरण समेत अनुगमनका क्रममा भेटिएको उहाँले जानकारी दिनुभएको छ। स्थानीय जातको कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका एकमा कोदो खेती शुरू गरिएको छ। गण्डकी प्रदेशका 11 जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बिउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक 30 रोपनी जमीनमा कोदो खेती शुरू गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभएको छ। स्थानीय बाली संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत पछिल्लो समय कोदोको माग बढ़दो क्रममा छ। उहाँका अनुसार कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ। पोखरा महानगरपालिका 32 खारीमा जुवाताश खेलिरहेका 11 जनालाई प्रहरीले 92,695 रूपियाँ सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो। छापा मार्ने क्रममा जुवाताश खेलिरहेका 11 जनालाई पक्राउ गरिएको र उनीहरूको साथबाट नगद 92,695 रूपियाँ र 4 बोकतास बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट 5 दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाएको सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। ब्यास नगरपालिका 10 दुम्सी चौरमा निर्माण गरिएको नारेश्वर तालमा पानी भरेर डुंगा सञ्चालनको परीक्षण सफल भएको छ। तालमा करिब 80% पानी भरिएपछि स्थानीयले डुंगा चलाएर परीक्षण गरेका हुन डुंगा सञ्चालन भएपछि वर्षौंदेखि निर्माणाधीन नारेश्वर तालले अब पर्यटकीय गन्तव्यका रूपमा मूर्त रूप लिन थालेको भन्दै स्थानीयवासी उत्साहित बनेका छन्। नारेश्वर ताल निर्माणको शुरूआती परिकल्पनादेखि यसको निरन्तरता र पूर्वाधार विकाससम्म ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्व र पहल महत्वपूर्ण रहँदै आएको छ। नगर प्रमुख न्यौपानेकै नेतृत्वमा नगरपालिकाले वर्षौं अघि नारेश्वर खोलाको पानी संकलन गरी ताल निर्माण गर्ने योजनालाई अघि बढ़ाइएको छ। विक्रम सम्मत 2075 सालदेखि चर्चामा आएको नारेश्वर ताल निर्माण योजनाले विभिन्न चरण पार गर्दै अहिले पानी भरेर डुंगा सञ्चालन परीक्षण गर्ने अवस्थामा पुगेको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमानको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमानको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात करिब 70% घटेको थियो। सन् 2015 यमानमा युद्ध शुरू भए यता समुद्रमा माछा मार्ने क्रम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अल खोखा स्थित मछुवा संघका प्रमुख फौद दोबलाका अनुसार लाल सागरको अवस्थाबाट 30,000 भन्दा बढ़ी माझी प्रभावित भएका छन्। अवस्थाने खबरहरूसँगै बिहान 10 बजेको ढोरवाराई हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्तर्मनको आवाज। ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा

0: भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0564140008।
4: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 98562625 र 98468464145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0635414129 र 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142733, मोबाइल 9868861887।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9860234320।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
17: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
16: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
17: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385522।
11: हेलो बा,
18: कति बन्यो घर? अनि ढलान भयो त?
19: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
18: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
19: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
17: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
5: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
17: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
5: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
17: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
5: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
17: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
5: तुलसी शाह दुलेगौडा ₹10,505,
17: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
5: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
17: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
5: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
20: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
1: This is Radio Dhorbarahi 103.8 MHz।

हजुर, सम्पूर्णलाई कार्यक्रममा स्वागत छ। प्रोग्राम कलिङ टाइममा जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तर्पणका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर देश तथा विदेशमा रहेर पनि सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम लिएर श्रोताजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ अब 12 बजेको समयसम्म फरक बार फरक श्रृंखलाको साथमा हामी हप्ताको सातै दिन आउने गर्छ छौँ भने आज भने बुधबारको एपिसोडमा रहेर हामी ड्रामा चाहिँ गर्नुपर्छ है। साथीहरू चाहिँ एकदमै रेडी भएर चाहिँ बस्नु होला अनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमै हुनुहुन्छ होला अनि साथमा अन्तिमसम्म पनि सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि भने ढिला नगरी एउटा गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु अनि त्यसपछि हामी साथीहरूलाई पनि सहभागी गराउँछौ। पानी पदेरो तिमी बिना जिन्दगी हुन्छ अँधेरो एलिना चौहान अनि भीम विष्टको आवाजमा सजिएको यो गीत अहिलेको लागि स्वीकार्नु होला है त।

0: हजुर पानी पदेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। यदि नाचौ वान अनि भीम विष्टको आवाजमा सोझेको यो गीतमा लिरिक्स म्युजिक चाहिँ भीम विष्टको नै रहेको छ अनि यहाँलाई चाहिँ पक्कै पनि मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छु भन्ने साथमा आज भन्ने बुधबारको एपिसोडमा छौँ। हामी ड्रामा गर्छौँ है, ड्रामा गर्नको लागि चाहिँ विषयवस्तु यहाँले आफै पनि लिएर आउन सक्नुहुन्छ भने नभए चाहिँ हामी पनि दिन्छौँ। आज यसरी यो पात्रमा रहेर चाहिँ हामी अब यो टपिकमा साथीहरूलाई यसरी सन्देश दिउँ न त भनेर चाहिँ आजको एपिसोडमा हामी रहन्छौँ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सञ्चाली पसल दुलेगौडाले। प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार भने निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसलको कुरा गर्नुपर्दा चाहिँ सेवाहरू चाहिँ यहाँले गएर लिन सक्नुहुन्छ। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेट गर्नुपर्नेमा अनि पुराना गरगहनाहरू पनि साटफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिनुहोला। अनि प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगहना साथसाथै विभिन्न जात जातिका ड्रेस, युके स्वेटर, मणिपुरी, सिङ्गापुरी, होल्यान्ड लुङ्गी, कोडेन्टी सर्ट, दौरा सुरुवाल, पास्नेको कपडा, चप्पलहरू, त्यस्तै गरी दुवै चप्पल, लाउरे कपडा लगायत परम्परागत जातीय गरगहनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। बाह्र पछि हामी एकजना साथीले विजय गराउँछौँ अनि विजय साथी मध्ये पनि अन्तिमबार शनिबार एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रु 100 रिचार्ज भनिरहँदा। अहिले भनेको साथी हामीसँग जोडिनु भएको छ, स्वागत गरौं। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई।
1: हजुर धन्यवाद।
0: अनि के छ नयाँ नौलो आजको सुनाइदिनुहोस् न त। नयाँ नौलो पुरानो नै छ, ठिक ठाकै छ हो। अनि पुलचोकतिर आज घाम चाहिँ कतिको लागेको छ? बेसरी है, आजको घाम चाहिँ पक्कै पनि एकदमै बेसरी नै छ बाहिर है। एकदमै यो गर्मीको समयमा चाहिँ विशेष ख्याल राख्नु होला है। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? ल, ड्रामा गर्ने हो के अरे? कस्तो ड्रामा गर्ने होला आज हामीले? हजुर हजुर।
1: अब बहिनी चाहिँ मेला जान नखोज्दै नक्कल पारेर दा देखाएर हिँड्ने रे।
0: त कस्तो नक्कली बहिनीलाई चाहिँ आज के कसो भनेर सम्झाउने हो कि के गर्ने हो? ल सुरु गरिदिइहाल्नुहोस् न त। ल नक्कली चाहिँ यतातिर बहिनी एकदमै रेडी भएर बसिआएको छ कि। ल सुरु गरिदिनुहोस्।
1: नानी।
0: हजुर दिदी।
1: आज माइली आमाको मेला जानु थियो, कोदो रोप्ने आज मेटा।
0: यस्तो झ्याउ पनि, यो दिदीले पनि के के झ्याउ बेसाउनु भएको र झन् दुईजना मिलेर काम गरौँला भनेको, खालि मेला हिँड्नु पर्ने कि? मेला अर्काको मेला जानु भन्दा त हाम्रै काम गर्दा ठिक हुन्छ त। म त जान्न है अर्काको मेला। अनि पहिलेबाट भनेको होइन बरु हजुर म मिलेर गरौँ? त्यो अर्काको मेलामा गयो, नाना थोरी कुरा सुनाउँछ, अनि फेरि तिमी भन्दा त दिदी भन्छ, फेरि दिदी हजुरको गफ पनि काट्छ, अनि फेरि मेरो कुरा पनि काट्छ, मेरै अगाडि कुरा काट्छ। म त जान्न है त्यस्तो मेलामा। गत नपर्दा खालि गफ लाग्छ छ, हुने भन्दा नहुने कुराहरू धेरै गर्छ। अनि त मेला बिहानदेखि बेलुकासम्म म त सक्दिनँ है काम गर्न। जस्तै यस्तो घाम छ, यो घाममा त झन् हिजो भर्खर मैले यहाँ नङ पनि अर्को नङ हालेर आएको, म त जान्न है। फोहोर लाग्छ यहाँ, माटो पनि कोचिन्छ, म त जान्न।
1: नक्कल पारेर हिँड्ने रे मेला चाहिँ इच्छा जान्न रे। म जान सक्ने भए त मै आफै जान्थे नि, तिमीहरूलाई भन्दै भन्थेन।
0: म त जान्न है, म त जान्न।
1: खाना पनि खान्न भने त हुने।
0: अनि अब खालि मेला किन जानु पर्यो त नि? बरु अरूलाई पठाउनु न, म त जान्न।
1: उसलाई पठाउने अरूलाई? हाम्रो त दिदी बहिनी छ, अब म जान सक्दैन। अनि
0: म त अब बरु म त धेरै पैसा कमाउने हो, अब मेला किन्ने गरेर चाहिँ पैसा कमाउँछु, म बरु पैसा कमाउन जान्छु, म त मेला त जान्न है। यहाँ हिजो भर्खर कपाल पनि बनाएको, कपाल पनि बिग्रिन्छ, म त जान्न।
1: भनेको नमान्ने कस्तो नक्कली रहेछ, यस्तो नक्कली बहिनीलाई त कति भनेको नतेर्ने हो। मेला जानु पर्यो, हाम्रो धान गोड्नु पर्यो भनेको त झन्
0: बिहान बेलुका मिलाएर ल मै जान्छु कि, अब पैसा कमाएपछि बरु मेला खेतालो किन्ने कि दिदी हजुर र मैले, यो घाममा अनि कसरी जाने त नि।
1: किन्यो खेताला यस्तो महँगोमा, कुन आउँछ खेताला?
0: अब पैसा हुने भने त जो पनि आउँछ नि, हामी अब जान नभ्याएपछि अरूलाई बोलाएर भए पनि बरु यो खेत रोप्न, धान रोप्न अनि फेरि यो कोदो रोप्न, यो भ्याइ नभ्याइ त नगरे पनि हुन्थ्यो कि। खाना नपरे चाहिँ पकै पनि नगरे पनि हुन्थ्यो है। धेरै धेरै धन्यवाद छ हाम्रो दलमाया दिजुलाई। अनि अब नक्कली बहिनी भएपछि चाहिँ गाह्रो पर्छ कि, आफू जस्तै काम गर्ने अनि एकदमै संस्कारी बनाउनु पर्थ्यो कि सानैबाट। त्यही त सिको भन्ने कुरो चाहिँ सानैबाट गर्नुपर्छ अरे कि, अनि ठुलो भएपछि त जति जा भने पनि, अनि मै जस्तै उही जस्तै भने जस्तै नै जाँदै जान्न अरे कि, अल्छी पनि धेरै हुन्छ अरे कि, पुरै कुराले जित्छ भन्छ नि है। सो अब यो छोटो मिठो ड्रामा सँगसँगै साथीभाइलाई सम्झनुहोस्, सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
1: हजुरको लागि
0: थ्याङ्क यू सो मच।
1: अनि के भन्छ धर्मलाई सम्पूर्णको लागि भन्दै
0: नमस्ते शुभ दिन भाइ। भाइ कस्तो रमाइलो इन्ट्रेस्टिङ थियो ड्रामाको टपिक पनि है, अनि उहाँको सन्देश पनि थियो कि, अब खाना नपर्ने भए त दुःख पनि गर्नु पर्थेन भनिन्थे भन्दै थियो है। अनि यस्तै ड्रामाको साथमा यहाँले चाहिँ अब आज यो बनाऊ भन्नुहुन्छ भने पनि अब रेडी है, अनि यहाँले विषयवस्तु आफै पनि लिएर आउन सक्नुहुन्छ हाम्रो दिजुले जस्तै नै, अनि यदि ल्याउनु भएन भने चाहिँ हामी आफै पनि यहाँलाई टपिक दिन्छौँ। यहाँहरू भने फोन डायल गर्दै गर्नु होला 0 65 4 14 2 0 सुनेको बाटो भएर, अहिलेको लागि भने अब विषयवस्तुको कुराकानी गरिरोक्दा चाहिँ तपाईँ माझ राख्दैछु भन्न साईलाती 3 टाइटलबाट रहेको खाडी मुलुक यो मार्मिक गीत पनि रहेको छ रमेश राज भट्टराई अनि रोचना रिमालका आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

हजुर, खाडी मुलुक बोलको यो मार्मिक शब्द संगीतले भरिएको गीत तपाईँमाझ कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने ढिला नगरी तपाईँमाझ राख्दैछु। तिर्सना गुरुङको आवाजमा सजिएको साथमा श्रिया रवाल छेत्रीको आवाज पनि रहेको छ। जाले रुमालैमा टाइटलमा रहेको यो गीत सँगसँगै हामी जानुपर्ने बेला भइसकेको छ। कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा अनि विश्राम लगतै 11 बजेको टाइम सेक लगतै हाम्रो पुनः भेट हुन्छ नै। यहाँहरू भने हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
6: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
12: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
13: र 9678168787।
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल,
18: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा बिपी चोक,
16: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9864026925।
19: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
20: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
19: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
20: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
19: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
20: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
19: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
20: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
19: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
20: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
19: र बिहानी 17 कक्षा सञ्चालन हुने।
20: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712740।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो तालचेर
2: अहिले बिहानको 11 बज्यो
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
4: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्रामको साथमा सदाजी आज पनि म छँदैछु कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र अझै एक घण्टाको समय चाहिँ हामीसँग छँदैछ श्रोता साथीसँगको रमाइलो मिठा मिठा कुराकानीको साथमा चाहिँ हामी आधुनिक गीत सँगसँगै आज बुधबारको एपिसोडमा रहेर चाहिँ ड्रामा गरिरहेका छौं अनि ड्रामाको साथमा यहाँहरू पनि जोडिन चाहनुहुन्छ भने 0625420200 को बाटो भएर चाहिँ आउन सक्नुहुन्छ ड्रामा अर्थात अब नाटक गर्नको लागि चाहिँ विषयवस्तु यहाँहरू आफैले पनि ल्याउन सक्नुहुन्छ भने नभए हामी पनि दिन्छौँ है अनि त्यसको लागि चाहिँ यहाँहरू जोडिनु पर्ने हुन्छ 0625420200 को बाटो भएर अहिलेको लागि भने हामी एउटा गीत सुनिहालौँ तपाईँ माझहरू राख्दैछु छोटो छ जिन्दगी फोटो खिचेर राख भुपु पाण्डे सँगसँगै मिलिना मैनालीको आवाजमा सजिएको यो सुमधुर गीत तपाईँ माझ राख्दैछु नारायण नेपालको चाहिँ लिरिक्समा रहेको यो गीतमा म्युजिक भन्ने बुबु पाण्डेको नै रहेको छ स्वीकार्नु होला है त

0: हजुर, छोटो छ जिन्दगी फोटो खिचेर राख, सुमधुर गीत रहेको थियो अनि शब्द संगीत पनि एकदमै मिठो रहेको थियो है। सबै साथीहरूलाई पक्कै पनि मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा चाहिँ हामी हप्ताको सातै दिन आउने गर्दछौँ भने फरक बार फरक श्रृंखलाको साथमा जोडिँदै गर्दा आजको एपिसोडमा चाहिँ हामी ड्रामा गरिरहेका छौँ र अहिले भनेको साथी टेलिफोन लाइनमा हामीसँग हुनुहुन्छ जस्तो लागिरहेको छ। कहाँदेखिको हुनुहुन्छ स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्कार दर्शन हजुर।
0: दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई। अनि सन्चै आरामै हुनुहुन्छ? मलाई पनि एकदमै ठिक ठाक छ, हामी पनि ठिक ठाकै छौँ। अनि तपाईँको आफू कसरीतिरको नयाँ नौला खबर चाहिँ के छ?
1: ठिकै छ, अब घाम लागिरहेको छ।
0: अनि कामकाले चाहिँ के कसो हुँदैछ तपाईँकोतिर पछिल्लो समयको दिनहरू?
1: कामकाले अब त कोदरो गर्न सक्यो, अब धान गर्ने हो।
0: अब धान गर्ने समय चाहिँ सुरु भइसक्यो है?
1: हजुर, अब यो दुई दिनपछि धान गर्न सुरु हुन्छ।
0: हजुर, अनि अब धान रोपाई धान गोडाईको समयमा पनि कोदो रोप्दा जस्तै नै अर्म पर्म गर्नुहुन्छ कि हुँदैन? गर्नुहुन्छ है, अर्म पर्म चाहिँ चल्छ है। ल ठिकै छ, काम कार्य सक्दै जानु होला, नहतारेर काम कार्य गर्दै गर्नु होला। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? थाहा चाहिँ अलि छ, आज चाहिँ हामी ड्रामा गर्दैछौ भनेर चाहिँ थाहा छ है। ल अनि ड्रामा गर्नको लागि कुनै विषयवस्तु यहाँले लिएर आउनु भएको छ कि छैन?
1: विषयवस्तु लिएर आउनु भन्दा नि एकपल्ट हजुरले मैले त्यहाँ खेतको विषयमा त्यहाँ ड्रामा गराएको थिएँ नि।
0: हजुर हजुर हजुर,
1: त्यसले अलिकति त्यहाँ दबाई त निकै लायो, धेरै नै राम्रो प्रगति गरेको छ नानी।
0: हजुर हजुर,
1: अब अझै धेरै सुनाउन पाएँ, अझै राम्रो।
0: ल अबको पाली चाहिँ, ल त्यसो भए अबको पाली चाहिँ कस्तो गर्नु पर्यो भन्दा अलिकति चाहिँ कथा विषयवस्तु चाहिँ फेर्नु पर्यो कि हुन्छ? जस्तै अब त्यो बेलामा चाहिँ तपाईँले अन्जानमा चाहिँ मलाई अब दोष लगाउनु भएछ अरे, अब पार्ट टू जस्तो भन्छ नि। अनि अब अहिले आएको त अनि यसो समय घुमेर आउँदै थिएँ, तर यो पालि चाहिँ तपाईँले मेरो पालो मिच्नु भएछ अरे कि। ल अब चाहिँ अब तपाईँ र मेरो चाहिँ अब सुरु गर्नु पर्यो है त, लास्टमा पालो मिच्नु भएको तपाईँले पनि रहेछ अरे कि। ल अब चाहिँ सुरु गरौँ। अब चाहिँ तपाईँले मलाई मात्रै दोष लाउनु भएको थियो कि, अनि लास्टमा कुरा बुझ्दै गएँ मैले चाहिँ, अब आफ्नो ट्र्याकमा म चाहिँ चल्दै गएँ, समय अनुसार चल्दै गएँ, तर यो पालि यसो हेरेको त अनि तपाईँले पनि पालो मिच्नु भएछ अरे है। ल सुरु गरौँ है त। ल मैले चाहिँ अब तपाईँलाई के गर्नु भएको भनेर सुरु गर्छु, अनि त्यसपछि हामी कुराकानी गर्ने है त। अनि तपाईँले के गर्नु भएको दाजु, यो पानी किन लगाउनु भएको? भन्दा चाहिँ भर्खरै भन्नुहुन्छ, अस्ति त मलाई कति धेरै कुरा सुनाउनु भएको थियो त, अब समाजमा बसेपछि नानी यो र त्यो राम्रो, तपाईँ अब यस्तो ज्ञान गुण पढाउने मान्छे, अनि तपाईँले चाहिँ यस्तो गर्ने यस्तो नबुझ्ने भन्ने, अहिले चाहिँ के गर्नु भएको हो त तपाईँले? यो
1: होइन होइन, त्यहाँ मैले हजुरको क्षेत्र सम्पूर्ण हेर्दा चाहिँ सम्पूर्ण ठिकै छ, त्यो धेरै लाएर हुने कुरा होइन, मैले एकदम मिलाएर सम्बन्ध सबैको मै गरेर पानी मिलाएर ठिक छ। अनि त्यहाँ म यसो हेर्दैछु, अहिले त गाह्रो मान्नु पर्दैन, हजुरको खेतमा पनि पानी पाउँछ, मैले हेरेको छु, मेरो पानी छ, मैले मेरामा मात्रै होइन हजुरमा लगाइदिन्छु, हजुरमा मात्रै होइन मेरा लगाउँछु।
0: अब तपाईँले हेरिदिनु भएको हो कि मिलाइदिनु भएको हो कि के गर्नु भएको? त मैले देखेँ नि, अब यो भएको ढुङ्गा चाहिँ अब किन निकाल्नु भएको हो? यो यता जानुपर्ने कुलोको पानी यतातिर चाहिँ किन गएको हो? यता झर्नु पर्ने तपाईँकोमा मात्रै चाहिँ किन झरेको हो? यो पनि अब मिलाइदिनु भएकै हो?
1: होइन, त्यो पनि त मिलिहाल्छ नि, त्यो त मिलाइहाल्छ, त्यो कल्चर पानी अलिक कम भएको नदाली मात्रै अलिकति गरेको हो।
0: अब प्रशस्तै मात्र पानी भएको ठाउँ, मूल ठुलो भएको पानी भएको ठाउँ भए पो जता लाए पनि आफै मिल्छ भन्ने हो, र यो थोरै बल्ल बल्ल मिलाउँदा मिल्ने कुरा पनि तपाईँले अनि यसरी पालो मिच्नु भयो भने त अनि कसरी मिल्छ त नि?
1: होइन होइन, त्यो पालो मिच्छ होइन, पालो मिच्ने पालो बाँझाएछ, ठिकै छ, राम्रै छ।
0: अब भर्खरै समय, अब भर्खरै एघार बज्यो, अनि एघार बजे पछिबाट त अहिले दुई बजेसम्म चाहिँ अनि मेरो पालो होइन त? राति पनि हो, दिउँसो पनि हो, बिहान र बेलुकी. अनि तपाईँको पाली हो, भर्खरै झन् अब मेरो पाली भनेर आएको त. तपाईँले कुन पालीदेखि चाहिँ अनि तपाईँकोमा लाएर छोड्नु भएको त नि?
1: होइन, मैले मिलाएर लाएको गाह्रो मन नभएन.
0: अब मेरो पालोमा चाहिँ अब मान्छे जोड्छु, यसो यसो भन्छु भन्ने. अनि तपाईँको पालोमा चाहिँ अब मैले के गर्ने हो, सल्लाह सुझाव दिनु न त आफै.
1: होइन होइन, फेरि फेरि गल्ती दोहोऱ्यो भने त भिन्दै कुरा छ नि त. अब गल्ती गर्दा गल्ती त महसुस गर्नुपर्छ मैले पनि, तर अब हामी त यस्तो हुने छैन.
0: बेलुकी अनि तपाईँको पाली हो, भर्खरै झन् अब मेरो पाली भनेर आएको त. तपाईँले कुन पालीदेखि चाहिँ अनि तपाईँकोमा लाएर छोड्नु भएको त नि?
1: होइन, मैले मिलाएर लाएको छु, अझै गाह्रो मन नभएन.

0: विश्वास गरेर भएको समय भन्दा ढिलो पनि आउने, तपाईँ र म आएर गइसक्यो भनेर यति ढिलो आउँदा पनि अनि तपाईँले फेरि आफ्नैमा गर्ने, यो त एकदमै मैले नि तपाईँबाट यस्तो कुरा चाहिँ अपेक्षा गरेको थिइनँ। अब के भन्ने हजुरलाई, अब हजुर आफै अब जान्ने हुनुहुन्छ, आफैलाई थाहा छ। थ्याङ्क यू सो मच। हाम्रो ऋषिरामजीलाई चाहिँ एकदमै गाह्रै पर्ने गरेर चाहिँ पालो मिचेको हो त
1: साथीभाइहरूले राम्रो यसरी खेतमा पानी चोरेर कोही मम्मी
0: धेरै साथीलाई चाहिँ अब हामीले ड्रामा प्रस्तुत मात्र गरेर चाहिँ अब विषयवस्तु मात्र त बुझायौँ होइन, साथीहरूलाई चाहिँ अब सल्लाह सुझाव दिने काम चाहिँ हाम्रो ऋषिरामजीको पालो है। ल अब भन्ने सल्लाह सुझाव अनि साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है त।
1: मैले त सल्लाह के भन्छु भन्दा जति हामी किसानी थियौँ कसैले पनि कसैलाई चाहिँ गाह्रो नदिकन उनीहरू सम्मान जस्तो मेरो त्यस्तै वाचा गर्दा मैले बराबर सोचेर हामी किसानीले दुवैका हामी सधैँ भएपछि दुवैका पानी लगाउने यो सम्पूर्ण म मात्र नहोइन अरू सुन्ने जतिले पनि सबैलाई पनि खेती जतिलाई सबैलाई सुनाएर हामी एकजुट भएर खेती लगाउने पनि खेती स्याहार्ने पनि हामी एक जुट हुनुपर्छ भन्ने मेरो सुझाव। तर अझै मिलाएर भन्न सक्ने उनीहरू साथीभाइ कति छन् यो नेपाल अझै राज्यकै पानी चोर्नेमा कम होस् खेती किसानमा।
0: हजुर धेरै धेरै धन्यवाद यो सम्झना यो सन्देश सँगसँगै। अब भने साथीभाइलाई सम्झना राखिदिनुहोस् अनि छुट्टिन्छौ हामी।
1: अब सलाम प्रसन्त भयो
0: थ्याङ्क यू सो मच।
1: त्यसपछि भाइ खैमा बहिनी दलमा पनि रुसिका बहिनी तर एकराज बाबु त आउनु छ क्या हो।
0: हजुर एकराजीसँग चाहिँ पछिल्लो समय कुराकानी चाहिँ अलिक कम कम नै भएको छ है, सायद सुन्दै हुनुहुन्छ भने पनि हामी यहाँबाट एकदम धेरै सम्झिरहेको छौँ। भन्दै अरू एकमुष्ट दर्शन सँगसँगै छुट्टिन्छौँ। शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीसँग भर्खरै छुटेर गइसक्नु भएको छ आफू कसरीदेखि ऋषिराम शाहजी। अनि सुन्दा विषयवस्तु चाहिँ सामान्य जस्तो लाग्न सक्छ, पछिल्लो समय अब धेरै किसानी गर्ने साथीहरूको चाहिँ मुख्य समस्या पनि हुन सक्छ, किनकि अब हामी काम कार्य गर्दै जाँदा चाहिँ कहिलेकाहीँ अब यो खालको परिस्थितिहरू पनि आउँछ नि त है, एकले अर्कालाई नबुझ्ने आफ्नो आलो पालो पनि नचिन्दा फेरि अनि कहिलेकाहीँ चाहिँ अब सामान्य अब यही खालको मौसमी खेतीहरूको अथवा मौसमी सिजनको कामहरूले गर्दा पनि हामीसँग भएको कति वर्षसम्मको चाहिँ अब सम्बन्धहरू पनि टुटिरहेको हुन्छ नि त है। सो हामी चाहिँ अब मौसमी कुराले गर्दा भन्दा पनि अब आफ्नो काम कार्य एक ठाउँमा छ होइन, आफ्नो अब सम्बन्ध एक ठाउँमा छ, सो अब सबै कुरा मिलाएर गयो भने एकले अर्कालाई बुझ्न सकियो भने अनि हाम्रो ऋषिरामजीले भन्नुभयो जस्तो नि जस्तो मेरो अरूको पनि त्यस्तै हो गरेर हामीले अब सबैलाई एकनाशको रूपमा हेर्न सक्यो भने चाहिँ अगाडि बढ्न सकिन्छ है। यो सन्देश सँगसँगै अब भने हामी विश्राममा चाड्नुपर्ने बेला भएको छ अनि त्यसपछि हामी साथीहरूलाई यस्तै ड्रामाको साथमा सहभागी गराउँछौँ। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु प्रमोद खरेल अनि अस्मिता अधिकारीको आवाजमा सजिएको चाहिँदैन तिमी बिनाको सुनैको दरबार योगेश स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोस्री महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9871716069, राजु विश्वकर्मा, 9087172।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
9: मम्मी भोक लाग्यो, खाजा खाम न।
10: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
9: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
8: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
12: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स,
13: काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गौंदा, आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
18: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
18: छुटका दायराहरू,
16: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
16: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
18: थप जानकारीका लागि सम्पर्क 0655 71479, मोबाइल 9560 62 65 र 9468 64 145।
0: This is Radio Dhorbarahi, 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा आज चाहिँ हामी ड्रामा प्रस्तुत गरिरहेका छौँ होइन, अनि आज बुधबारको एपिसोडमा रहेर चाहिँ ड्रामा गरिरोक्दा यहाँलाई चाहिँ अब ड्रामा सुनिरोक्दा के कस्तो लागिरहेको छ, त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको साथमा चाहिँ जोड्दै गर्नुहोला। अहिले भनेको साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो नमस्ते। नमस्कार
0: हजुर, किन होला आवाज त कता कता पुगेको। कार्यक्रममा धेरै धेरै स्वागत छ है। हाम्रो खगीमाजी हुनुहुन्छ हो
1: हजुर,
0: किन होला आज आवाज अर्कै सुनिएको कि, आज आवाज चाहिँ किन होला त। मैले आवाज चाहिँ चिनिसके कि, तपाईँको अघि सुरुमा आउँदा चाहिँ आवाज चाहिँ अर्कै सुनिएको थियो। अनि के छ तपाईँको नयाँ नौला हाल खबर सुनाइदिनुहोस् न। घाम चाहिँ लागेको छ है,
1: अनि
0: भनेपछि काम कार्यतिर एकदमै व्यस्त हुनुहुन्छ पछिल्लो समय।
1: हजुर हजुर।
0: अनि कतिसम्म पुग्यो तपाईँको कोदो रोपाई चाहिँ, पालो परेको छ कि छैन? पर्नै छ है। अनि तपाईँकोतिर चाहिँ अब कोदो रोपाईको समयमा त खाजा खाने चलन हुन्छ नि, अनि समय छुट्याउने चलन हुन्छ, के छ तपाईँकोतिर अब कसो गरेर चाहिँ मिलाउनुहुन्छ? अनि काम कार्य सँगसँगै व्यस्तता सँगसँगै हामीलाई चाहिँ सुन्नु भएको छ कि छैन पछिल्लो समय? सुन्दै हुनुहुन्छ। अनि आज साथीहरूले ड्रामा गरेको सुन्नु भयो कि भएन? ल भने चाहिँ अब मैले चाहिँ विषयवस्तु दिनु पर्यो अनि तपाईँ र म मिलेर चाहिँ गर्नु पर्यो है त। अब यो घामको समय पनि छ, अनि गर्मीको समय पनि छ नि त। सो आज चाहिँ हामी यसैसँग सम्बन्धित कुनै कुराकानी चाहिँ गरौँ। जस्तै अब घामको समयमा म चाहिँ अब यतिकै बाहिर हिँडडुल गर्छु धेरै होइन, अनि तपाईँ चाहिँ आज मेरो अभिभावक हुनुहुन्छ कि, अनि म चाहिँ अब सानो घरको अब सानो छोरी भन्छ कि के भन्छ है, अब सानै छु हजुर। अब मलाई
1: चाहिँ
0: आज सानी छोरी त फेरि सानी छोरी चाहिँ कस्तो छ भन्दा घामघाममा हिँड्ने। अब तपाईँले चाहिँ अब सानै छोरीलाई चाहिँ ज्ञान गुण सँगसँगै साथीहरूलाई पनि अब यो गर्मीको समयमा चाहिँ के गर्ने भनेर अब कुराकानी सिकाउँदै अब मलाई चाहिँ धेरै बाहिर नहिँड्न नानी यता हो भनेर सुरु गर्दै साथीहरूलाई सम्झना सन्देश दिनु पर्यो क्या आज। ल बर्खायामको समयमा चाहिँ सुरु गरिदिनु पर्यो है त सम्झँदै। हजुर ल सुरु गरिदिनुहोस्। म साथीको घर जाने हो कि तल, अनि अहिले बारीमा खन्ने खोज्न जाने हो, अनि अहिले शीतलामा बसेर साथीको मम्मीले चाहिँ बनाइदिन्छु भन्नुभएको छ कि। अनि फोन पनि मोबाइल पनि हेर्न दिन्छु भनेछ कि हजुरले, मलाई मोबाइलै हेर्न दिनुहुन्न, अनि साथीको मम्मीले जे भन्यो त्यही त्यही लगाइदिनुहुन्छ, म त जाने हो मलाई त केही नै हुन्न कि। तपाईँले कस्तो मिठो मिठो खानेकुरा खान दिनुहुन्छ, तागतिलो बनाछु भन्नुभएको होइन, मलाई बिरामी नै हुन्न, म त जाने हो कि मम्मी। अनि साथीको घर गयो भने मोबाइल पनि हेर्न दिन्छ, जे भन्यो त्यही गर्न नि दिन्छ, तपाईँ त मलाई कहीँ जान पनि दिनुहुन्न, केही गर्न पनि दिनुहुन्न, म त त्यतै गएर बस्छु, अब बस्दिनँ यहाँ त। औ नि बेलुका पनि अब पानी पर्यो भन्नुहुन्छ तपाईँ, फेरि बाहिर निस्किनै दिनुहुन्न। बाबाले पनि जानुपर्छ बाहिर खेल्न जाऊ भन्नुहुन्छ, हजुरले हो नदिने
1: त्यहाँ जाने होइन,
0: होमवर्क त मैले भ्याइसकेँ अनि हजुर त फेरि त उता पारी आन्टीको घरमा जानुहुन्छ त गफलाउन आफू चाहिँ गफलाउन जानुहुने मम्मी चाहिँ मम्मी भयो भने चाहिँ जे पनि गर्न पाउने म चाहिँ जान्छु अनि ठुलो मान्छेले चाहिँ जे गरे पनि पाउने अनि सानो मान्छे चाहिँ साथी घर जान नपाउने त्यसो भए छाता दिनु न त म छाता लिएर जान्छु मलाई घामले नि पोल्दैन म चप्पल लाएर जान्छु कि
1: पछि जाम ल छाता पनि लिएर जाऊ छाता पनि दिन्छु मैले त्यहाँ अनि खाने बारी पनि त अहिले काम ननिस्क है त मैले भनेको मान
0: म त जाने हो कि तपाईँले पुऱ्याइदिनु न त अनि कि मलाई मोबाइल हेर्न दिनु
1: मैले पुरानो सेरोमा घाम लाग्दैन
0: मलाई अनि कि मोबाइल हेर्न दिनु न त म त झन् बाबासँग भोलि रात एउटा मोबाइल लिएर बस्छु तपाईँ अनि मेलामा जानुहुन्छ घर साथी पनि हुन्न अनि म कहाँ जाने अनि त्यही साथीको घरमा त गएर बस्ने अनि छुट्टीको बेलामा त जे गरे पनि पाइयो भयो अरू बेला पढे भइहाल्यो त मैले होमवर्क भ्याइसक्यो भने त हजुर थ्याङ्क यू सो मच हाम्रो खगी मायाजीलाई किन हो यति साह्रो केही गर्न पनि नदिने कि त्यही त मम्मीले भनिदिनुहुन्छ र जामला जामला जामला भन्यो होइन जति अर्को अर्को बाहना हुन्छ नि सानोको समयमा चाहिँ हामीले यसरी नै जान दिनु भएन भने चाहिँ एउटा बाहनामा चाहिँ अर्को अर्को बाहना थप्ने कि अनि अब साथीको घरको जानको लागि मैले खन्नेको बाहनाबाट चाहिँ सुरु गरेको अब मोबाइल हेर्नेदेखि लिएर अब पढाइसम्म पनि गयो तर किन होला हाम्रो मम्मी त यति साह्रो कडा कि कहीँ जान दिनु भएन कि त्यही त आज एकदमै सुची छोरी बन्नुपर्छ भनेको मम्मीले चाहिँ आज मलाई अन्त त मम्मीकै छोरी रहेछ भनेर चाहिँ प्रुभ गरिदिनु भयो कि ल धेरै धेरै धन्यवाद यो ड्रामा सँगसँगै अब कोही अब यस्तै नै हुन्छ नि त अब यो समयमा चाहिँ गर्किमीको समयमा चाहिँ अनि अब विशेष त गर्मी मात्रै नभनौ अरू समयमा चाहिँ अब सानसानो बाबु नानीहरू चाहिँ अलिक जिद्दीपनको पनि हुन्छ अनि अब जिद्दीपन गर्ने अब जति पनि अभिभावकहरू हुनुहुन्छ जिद्दीपन गर्ने बालबच्चाको अभिभावकहरूलाई चाहिँ कस्तो सन्देश दिन चाहनुहुन्छ दिनुहोस् अनि हामी छुट्टिन्छौँ
1: हजुर अब बालबा निकाल्न मात्र जिद्दी गरेर पनि दिन पनि भन्नु है मेरो भनाइ अन्त एक नम्बरमा अनि अब बालबालिकाको पनि मर्म यसपछि अब उहाँहरूको मनोविज्ञान हो कि मनोविज्ञान हो कि भावना पनि बुझ्नु पर्यो त्यसमा पनि ध्यान दिनु पर्यो त्यसमा पनि अब अलिकति माया गरे जस्तो पनि गाली गरे जस्तो पनि अलिकति सम्झाउने यसो होइन उसो होइन सम्झाउने अब म त कुन तरिकाले भन्नु त्यो तपाईँलाई त अब महसुस गर्नुभयो होला
0: तपाईँ
1: भयो होला त्यही हुन्छ भने अब कालेबुङ सुन्दै हुनुहुन्छ भने जति पनि अभिभावक हुनुहुन्छ उहाँलाई पनि सम्झाएर उहाँहरूले पनि सम्झाएर छोरा छोरी कसरी कुन ठाउँमा कुन स्थानमा राख्ने त्यो अनुसार चाहिँ गर्नु पर्यो भनेर मेरो सन्देश दिएँ त्यही
0: ल यो सन्देश सँगसँगै साथीभाइलाई सम्झनुहोस् अनि केही क्षणमा हामी अब एउटा रमाइलो मिठो गीत सुन्दैछौ के गौथली तम्रा हातेमा चुरा लगाउने मन छ नि कसले सुनाउन चाहनुहुन्छ
1: हजुरकै लागि
0: थ्याङ्क यू सो मच
1: कार्यक्रम सुनाइ बस्नुहुने मभन्दा अघि आउनेहरूको लागि पछि आउने साथीहरूको लागि कार्यक्रम जति पनि माया गर्नुहुन्छ जति पनि चिन्नुहुन्छ मलाई उहाँको लागि सबैलाई भन्न बिताउँछु नमस्ते बाई बाई शुभ दिन
0: ओके नमस्ते बाई बाई शुभ दिन छुट्टिन्छौँ उहाँ हुनुहुन्छ खगे मायाजी पिरुङदेखि र ड्रामाको साथमा जोडेर पनि उहाँ छुटिसक्नु भएको छ सन्देश पनि दिँदै हुनुहुन्थ्यो अब हामीले चाहिँ बाल बच्चाको चाहिँ अब मनोविज्ञान चाहिँ के छ मनोविज्ञान के कस्तो छ होइन अब जिद्दीपन भन्ने कुरो हुन्छ अनि त्यसमा पनि जिद्दीपन सँगसँगै सकेसम्म सम्झाए बुझाइ अब माया गरेर चाहिँ हामीले सम्झाउनु पनि पर्छ भनेर सम्झना सन्देश दिँदै छुटिसक्नु भएको छ भने अब यस्तो खालको कुराकानी गरिरहँदा एउटा मिठो गीत चाहिँ याद आउँछ कि मलाई सो अहिलेको लागि चाहिँ राख्दैछु बालकैमा दिल बस्यो गौथेली रूपेश चन्दको आवाजमा सोझेको यो गीतमा लिरिक्स म्युजिक रहेको छ दीपक शर्माको यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने हुन्छ सो सुन्दै गर्नुहोला यहाँहरू भने रेडियो झोलबाराही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ला किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
2: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भयो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
3: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 9968861887
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
7: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
5: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9855324775 र 9801324775
8: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
9: यही साउन 30 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
9: पोखराका हार्जोनी तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ
10: डाक्टर सुभाष विजय महत
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
13: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98560443
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि आजको प्रोग्राममा रहेर चाहिँ बुधबारको एपिसोडमा रहे सँगसँगै हामीले ड्रामा चाहिँ गर्यौं। ड्रामा गर्नको लागि गर्दै हामीसँग कार्यक्रममा आज सहभागिता जनाउनु भएको थियो पुलचोकदेखि हुनुहुन्थ्यो दलमाया थापाजी, अनि त्यस्तै गरी आफू कसरीदेखि हुनुहुन्थ्यो ऋषिराम शाहजी, अनि त्यस्तै गरी पेरुङदेखि सम्झनु भएको थियो खगी माया थापाजीले। र आज ड्रामा गरिरहँदा अन्तत हामी एकजना साथीलाई चाहिँ विजय पनि गराउँछौ। आजको साथी चाहिँ विजय साथी चाहिँ को हुनुहुन्छ होला त
1: राख्दैछौ यो मन छुने गीत।

हजुर, आजको विषय साथी भने अब हामीले दिएको विषय वस्तुको पात्र पनि मजाले एकदमै कस्तो मजाले निर्वाह गर्नु भएको थियो। दलमा थापाजी चाहिँ हुनुहुन्छ पुलचोकदेखि, उहाँले विषयवस्तु आफै पनि लिएर आउनु भएको थियो भने उहाँलाई चाहिँ धेरै धेरै बधाई पनि छ। अन्तिम बार शनिबारसम्म चाहिँ हामीलाई सुनेर साथ दिनुहोला। अनि यसरी नै हामी भोलिको एपिसोडमा यहाँहरूको प्रतिभालाई कार्यक्रम स्थान दिनको लागि पुनः उपस्थित हुन्छौ भने हामीलाई पनि सुनेर साथ दिनुहोला। तबसम्मको लागि भने हेर यो मुटुमा चिरा परेया छ, यो मिठो गीत रहेको छ, यहाँले ब्याकग्राउन्डमा पनि सुनिराख्नु भएको छ है। बादल थापाको लिरिक्स म्युजिक अनि आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि छुट्टिन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीती नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
7: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एक पटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएको, न पसाङ्गिएको छ न त
10: धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
11: Station 1. Studio Tanchik.
12: Aile, Madhyana ko 12 bajyo.
4: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
13: It's 12 p.m.
14: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस इतर समूहको भेलाको तयारी तीव्र। देउबा प्रमुख अतिथि शशांक कोइराला र पूर्ण बहादुर खड्का बीच भेटवार्ता।
0: विश्वासको मत लिने समय घर्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजीनामा दिने तयारीमा। त्यसअघि संसदीय दलको बैठक बस्दै
1: चिकित्सा शिक्षा संघर्ष अभियानद्वारा देशव्यापी आन्दोलन घोषणा। मृगौला पीड़ित बिरामीको संख्या बढ़ेपछि महाकाली अस्पताललाई सेवा दिन सकस।
0: स्ट्रेट अफ हर्मुजमा फेरि तनाव। पानामाको कार्गो जहाजमाथि अमेरिकाको मिसाइल प्रहार।
1: र विश्वकप लीग टू क्रिकेटमा युएईसँग क्यानाडा 97 रनले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: खर्चर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देवालले गर्ने तय भएको छ। राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार साउन 29 देखि 31 गतेसम्मका लागि तय भएको भेला मिराकल पार्टी प्यालेसमा गर्ने निश्चित भएको छ। देउबा प्रमुख अतिथि रहनुहुनेछ। वहाँ भोलि मात्र हङकङबाट स्वदेश फर्कदै हुनुहुन्छ। राष्ट्रिय भेलाको उद्घाटन समारोह साउन 29 गते दिउँसो 1 बजे शुरू हुने विश्वकर्माले जानकारी दिनुभयो। पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी 2 दिन बन्द सत्र हुनेछ। भेलामा 5,000 नेता कार्यकर्ताको उपस्थिति हुने अनुमान गरिएको छ। यसैबीच कंग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री डाक्टर शशांक कोइराला बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो। आगामी शुक्रबार काठमाडौँको सुकेदारामा हुन गइरहेको राष्ट्रिय भेलाका बारेमा छलफल गर्न कोइराला खड्का निवास पुग्नु भएको थियो। इतर समूहले पूर्व महामन्त्री कोइरालालाई भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। भेटवार्तामा पूर्व उपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको नेताहरूले बताएका छन्। पछिल्लो समय पूर्व उपसभापति खड्का इतर समूहको चुन्देवी स्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि अनेक अड़कलबाजी भइरहेका बेला भेलामा आउन सकारात्मक संकेत दिएको नेताहरूले बताएका छन्।
1: सरकारले 2 सचिवलाई जिम्मेवारी विहीन बनाउँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा राखिएको केही समयमै 2 सचिवले राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अतिरिक्त सचिवका रूपमा रहेका बाबुराम अधिकारी र संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेलले राजीनामा दिनुभएको हो। प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा एकाएक बागमती प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। जिम्मेवारी खोसेर अतिरिक्तमा राखिएको भन्दै वहाँ त्यसप्रति असन्तुष्ट रहेको स्रोतको भनाई छ। अधिकारी आगामी भदौ 4 गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्थ्यो। अवकाशको करिब 1 महिना मात्र बाँकी रहेको बेला उहाँलाई प्रदेशको प्रमुख सचिवबाट हटाएर केन्द्रमा अतिरिक्तमा ल्याइएको थियो। सचिवलाई जिम्मेवारी विहीन बनाएर अतिरिक्तमा राख्ने सरकारको निर्णयप्रति प्रशासनिक वृत्तमा समेत प्रश्न उठिरहेको बेला अधिकारीले राजीनामा दिनुभएको हो। त्यस्तै संचार सचिव डाक्टर कमल प्रसाद पोखरेलले पनि राजीनामा दिनुभएको छ। सचिवका रूपमा पोखरेलको कार्यकाल अझै 1 वर्ष करिब बाँकी थियो। एकैपटक 2 सचिवको राजीनामाले पछिल्लो समय निजामती प्रशासनमा देखिएको असन्तुष्टि, जिम्मेवारी हेरफेर र वरिष्ठ प्रशासनिक अधिकारीको व्यवस्थापनको विषयलाई पुनः बहसमा ल्याएको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिने तयारी गर्नुभएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि अन्तिम समयमा मुख्यमन्त्री शाहले राजीनामा दिन लाग्नु भएको हो। शाहले आजै वा भोलिसम्म प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ। गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो। संविधान अनुसार विश्वासको मत लिनुपर्ने 30 दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ। विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाह नेताले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुग्नु भएको हो। यसअघि आज कंग्रेसको संसदीय दलको बैठक बस्दैछ। दिउँसो 2 बजे बस्ने बैठकमा आगामी रणनीतिसहित समसामयिक विषयमा छलफल हुने प्रदेशभा सदस्य देवान सिंह विष्टले बताउनुभयो। मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिमलाई नयाँ सरकार गठनको प्रक्रिया खुल्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमाले बीच केन्द्रमा सहमति भइसकेको छ, जसअनुसार नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्नुहुनेछ।
1: चिकित्सा शिक्षा संघर्ष अभियानले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अभियानले आज विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति अनियमितता विरूद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत पहिलो चरणमा आज पीजी र इन्टर्न चिकित्सकले 1 बजेपछि पेन डाउन गर्ने भएका छन्। अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगात पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा देशभरका आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर, स्वास्थ्य कर्मी तथा सरकारवालालाई आन्दोलनमा सक्रिय सहभागिताको लागि अपील गरिएको छ। कलेज संचालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रन बाध्य पारी राज्यमाथि गैर कानूनी र अवैज्ञानिक दबाव सिर्जना गर्न खोजेको अभियानको निष्कर्ष छ। अर्बको कारोबार गर्ने निजी मेडिकल कलेजहरूले नाफामा हुँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण देखाउने गरेका र 1 वर्ष अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भई अस्पतालभित्रै चरम श्रम शोषणको चपेटामा परेको अभियानको आरोप छ। लाखौं खर्च गरेर पढ़ेका स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिक, बेरोजगारी र विदेश पलायनको समस्या झेलिरहँदा मेडिकल कलेजहरू भने केवल सीट र शुल्क वृद्धिकै वरपर सीमित भइरहेको विज्ञप्तिमा उल्लेख छ।
0: मृगौला पीड़ित बिरामीको चाप बढ़ेपछि कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सेवा दिन समस्या परेको छ। चाप बढ़ेपछि रातिमा समेत गरी 3 शिफ्टमा काम भइरहेको छ, तर अस्पतालमा डायलिसिस सेवाका लागि सया मेसिन र जनशक्तिको अभाव छ। महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर अर्जुन भट्टले बिरामीको चाप अनुसार जनशक्ति, सया र मेसिनको व्यवस्थापन गरी सेवा प्रवाह सहज बनाउने प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार दैनिक 20 देखि 25 जना बिरामी डायलिसिसका लागि अस्पताल आउने गरेका छन्, तर बेड भने 10 वटा मात्र छन्। महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट अहिले डायलिसिस सेवा सञ्चालन गरिरहेको बताउनुभयो।
1: रौतहटमा हिजो नुहाउने क्रममा बेपत्ता भएका 3 बालबालिका मध्ये 2 जनाको शव फेला परेको छ। देहबी गुनाही नगरपालिका 2 लक्ष्मी निया टोल स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका 2 जनाको शव आज बिहान 6 बजे घटनास्थलबाट करिब 1.5 किलोमिटर टाढा जिङडिया पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिनुभयो। मृत भेटिनेमा देवही गुनही नगरपालिका 2 लक्ष्मीनियाका शेख कमरे अलामका करिब 10 वर्षीय छोरा मोहम्मद रमतुल्लाह र शेख ओसी अख्तरकी करिब 10 वर्षीय छोरी सबनम खातुन रहेका छन्। यस्तै शेख खुरसैतकी करिब 10 वर्षीय छोरी रोशन खातुन भने अझै बेपत्ता छिन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। हिज दिउँसो करिब 2 बजे लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा 3 बालबालिका डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय देवही गुनहीबाट इन्स्पेक्टरको कमाण्डमा 9 जना प्रहरी घटनास्थल पुगेका थिए।
0: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा विभिन्न 3 वटा विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाका सचिव तुलबहादुर कण्डेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष पेश गर्नुहुनेछ भने कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ।
7: फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
6: यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार सुर्खेतमा पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भेरी गंगा नगरपालिका 13 सुर्खेत रामघाट निवासी 50 वर्षीय महेश्वरी राणालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति 49 वर्षीय जयबहादुर राणालाई प्रहरीले पक्राउ गरेको हो। हिजो बेलुका घरासी विवाद हुँदा जयबहादुरले श्रीमती महेश्वरीको शरीरमा पेट्रोल छरी आगो सल्काएका थिए। आगो लागिरहेको आमालाई देखेपछि उनको 18 वर्षीय छोरी पुष्पा राणाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन्। तत्काल शरीरको आगो निभेपछि उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याएकी थिइन्। अनुहार घाँटी र शरीरको विभिन्न भागमा करिब 36% जलेको अवस्था 50 वर्षीय महेश्वरी राणालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति 49 वर्षीय जयबहादुर राणालाई प्रहरीले पक्राउ गरेको हो। हिजो बेलुका घरासी विवाद हुँदा जयबहादुरले श्रीमती महेश्वरीको शरीर

0: ओहराले जानकारी दिनुभयो। उहाँका अनुसार महेश्वरीलाई थप उपचारको लागि नेपालगंज रिफर गरिएकोमा त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति नै भारतको लखनऊ रिफर गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले ईरानी नाकाबन्दी तोडेर ईरानी बन्दरगाहतर्फ अघि बढ़ेको पानामाको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सेनाका अनुसार चेतावनी दिए पनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। त्यसपछि जहाजलाई अघि बढ़नबाट रोकिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार ईरानको नाकाबन्दी तोडेर अघि बढ़ेका 55 व्यावसायिक जहाजलाई अहिलेसम्म बाटो परिवर्तन गर्न लगाइएको छ। यस्तै 3 जहाजलाई निष्क्रिय पारिएको र 2 अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिएको सेन्टकमले जनाएको छ। यो घटनासँगै स्ट्रेट अफ हर्मुजमा तनाव बढ़ेको छ। ईरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्नु अघि अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। साथै रोक्का गरिएका ईरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र सो क्षेत्रमा युद्ध विराम लागू गर्नुपर्ने उसको माग छ।
0: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स यूएईले क्यानाडालाई 97 रनले पराजित गरेको छ। स्कटल्याण्डको डुण्डीमा गइराति सम्पन्न खेलमा यूएईले क्यानाडा सामु जितको लागि 283 रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको क्यानाडा 33.4 ओभरमा अलआउट हुँदै 185 रनमा समेट्यो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले 6 विकेट गुमाएर 282 रन बनाएको थियो। यूएईका लागि राहुल चोपडाले अभिजित रहँदै 127 रनको दशकीय इनिङ खेले। हरप्रीत सिंहले 18 रन बनाए। मोहम्मद सहदात 20 रनमा आउट भए। क्यानाडाका कलिम शानाले 3 तथा जहित सिरजातले 2 विकेट हात पारे। युएका मोहम्मद जब अब्दुल्लाहले 7 ओभरमा 36 रन खर्चेर 3 विकेट लिए भने मोहम्मद अरफानले 6 ओभरमा 24 रन दिएर 2 विकेट हात पारे। यस जीतका बावजूद युए लीग टूको अंक तालिकाको पछाडमै सीमित छ। युएले 28 खेलबाट 8 जीतसहित 18 अंक जोड़ेको छ। अर्कोतर्फ पराजित क्यानाडा 31 खेलमा 10 जीत र 25 अंकसहित तालिकाको 6 स्थानमा रहेको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेस इतर समूहको भेलाको तयारी तीव्र। देउबा प्रमुख अतिथि शशांक कोइराला र पूर्णबहादुर खड्का बीच भेटवार्ता।
1: विश्वासको मत लिने समय घर्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजीनामा दिने तयारीमा। त्यसअघि संसदीय दलको बैठक बस्दै
0: चिकित्सा शिक्षा संघर्ष अभियानद्वारा देशव्यापी आन्दोलन घोषणा। मृगौला पीड़ित बिरामीको संख्या बढ़ेपछि महाकाली अस्पताललाई सेवा दिन सकस।
1: स्ट्रेट अफ हर्मुजमा फेरि तनाव। पानामाको कार्गो जहाजमाथि अमेरिकाको मिसाइल प्रहार।
0: र विश्वकप लीग टू क्रिकेटमा यूएईसँग क्यानाडा 97 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
4: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-0069, राजु विश्वकर्मा 98-087-169-142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम।

0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित एस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9850602065 र 9840664145।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560602028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373710 र 98261553507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा फिक्की बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 98058535337 र 98066159900।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
11: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568332 र 98460378302।
13: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
14: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0 65 414 233 मोबाइल 98 6 78 61 887
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 साठी 23420 9840154674 र 9840234720।
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: सूचना, यस सानो सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हार्जोनी तथा नशा रोग विशेषज्ञ,
12: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
16: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
17: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
18: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
19: सेवा हस्पिटल दुलेगौंडा, फोन 0865414377, मोबाइल 9956044343।
20: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: तिम्रो धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने गएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ प्रोग्राम फिल्मी संसारमा यहाँहरु सम्पूर्ण श्रोता साथीहरुलाई भन्दै तपाईले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै www.radiodharbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको 6 दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरुमा आज हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने त्यसै गरी आजको एपिसोडमा रहेर न्यू नेपाली मुभी सँगलाई कार्यक्रम स्थान दिनेछौ भन्ने श्रोता साथीहरूसँग चाहिँ अब हामी ठिक 1 बजेदेखि 2 बजेको टाइम चेकसम्म साथमा रहनेछौ राज रहेको छ समयभर यहाँले हामीलाई सुनेर मनोरञ्जन लिनुहुनेछ मनोरञ्जन लिनुहुनेछ भने श्रोता साथी कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि अझ निकै नै रमाइलो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ नभन्नु कोहीसित सुमधुर सङ्ग रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, नभन्नु कोही सित यस मधुर संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। कार्यक्रमको ओपनिङ स्वरूप यो संघलाई राखिसकेको छु भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो नै होला। न्यू संघ पनि रहेको छ भने श्रोता साथी अहिलेको लागि भने यहाँको लागि एउटा फेरि पनि एउटा अर्को मधुर संघलाई राख्नतर्फतिर लागिरहेको छु। चाँदी जलप टाइटलमा सजिएको संघ रहेको छ, जलकी मुभीबाट रहेको स्वीकार्नु होला है त।

हजुर सर साथी चारैजना टाइटलमा सजिएको यो निकै नै सुमधुर संघलाई पनि यहाँको माझ कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले प्रोग्राममा सुन्नुभयो होला। र त्यसै गरी श्रोत साथी आजको एपिसोडमा रहेर हामीहरू न्यू नेपाली मुभी संघहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छु भन्ने आशा रहेको छ। सम्पूर्ण श्रोत साथीले प्रोग्रामलाई सुनिराख्नु भएको छ होला भन्दै अहिलेको लागि भने पार्वती मुभीबाट रहेको मेरी दिदी टाइटलमा सजिएको संघ राखिरहेको छु। मिठो संघ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी मेरी दिदी टाइटलमा सजिएको यो निकै रेस मधुर सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पार्वती मुभीबाट रहेको सङ रहेको छ, जसमा सिंगर हुनुहुन्छ अशोक दर्जी भने निकै नै मिठो सङ रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भन्दै अहिलेको लागि भने श्रोता साथी प्रोग्राममा जदौ हजुर टाइटलमा सजिएको सङ राखिरहेको छु र जदौ मुभीबाट रहेको सङ रहेको छ। यो सङलाई राख्दै जाँदै छु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ भने विश्राम लगतै पनि यहाँहरूसँग हाम्रो पुनः भेट त हुने नै छ भने त्यति बेलासम्म पनि हामीलाई सुनेर साथ दिनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9810884461 र सिजन गुरुङ 9705440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाडजोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 0165901625963
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9864133101 र 9864883522।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल डन।
18: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर श्रोता साथी केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने श्रोता साथीहरू यहाँहरू सम्पूर्ण श्रोता साथीले प्रोग्रामलाई सुनिराख्नु भएको छ नै होला र त्यसै गरी आजको एपिसोडमा रहेर हामीले यो नेपाली मुभी संघलाई कार्यक्रम स्थान दिइरहेका छौं भने आज रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीले अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन स्थान दिनतर्फतिर लागिरहेको छु अर्को सुमधुर संघलाई र चमेलीको पोइबाट टाइटलमा सजिएको निकै नै रमाइलो सङ चाहिँ रहेको छ ओ चमेली टाइटलमा सजिएको सङ रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी ओइस मेली टाइटलमा सजिएको यो निकै नै रमाइलो सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार भयो होला र श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा गुराँसो फुल्दा टाइटलमा सजिएको सङ राखिरहेको छु मास्टर नि मुभीबाट रहेको छ भने स्वीकार्नु होला यो मिठो सङलाई थैंक यू

हजुर श्रोता साथी, माझ सुन्ने मेबीबाट रहेको गुराँस फुल्दा टाइटलमा सजिएको यो मिठो सङलाई पनि यहाँको माझ कार्यक्रममा स्थान दिइसकेको छु भने पके पनि सबैजना श्रोता साथीहरूले कार्यक्रमलाई सुनिराख्नु भएको छ होला। र श्रोता साथीहरूको लागि भने फेरि पनि हामी कार्यक्रमको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। र विश्राम पूर्व जानु अघि कार्यक्रममा माया भनेकै यस्तो होला टाइटलमा सजिएको सङ राखिरहेको छु, स्वीकार्नुहोला भन्दै हामीलाई सुन्दै गर्नुहोला। हाई

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भन्ने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
4: र 98678

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kartli, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: This is Radio Dwarbarahi 103.8 MHz.

हजुर श्रोता साथी, केहीको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण साथीहरूलाई पुनः स्वागत गर्दछु भने श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरू न्यू नेपाली मुभी संघहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं र सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुनिराख्नु पनि भएको छ होला भन्दै श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorparahi.gov.np लगइन गरेर पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक फरक श्रृंखलाको साथमा। भने फरक श्रृंखलाको साथमा आउँदै गर्दा श्रोता साथी, आजको एपिसोडमा हामीले न्यू नेपाली मुभी संघलाई कार्यक्रम स्थान दियौं र त्यसै गरी अहिलेको लागि भने चाहिँ कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा लग्यो पुरानो टाइटलमा सजिएको संघलाई राख्नतर्फतिर लागिरहेको छु। कार्की साइला मुभीबाट रहेको निकै नै रमाइलो संघ चाहिँ रहेको छ, जसमा आवाज रहेको छ श्रेया अगस्ती अनि विनिशा पौडेलको। भने सुमधु संग्रह राख्दै आजको एपिसोडबाट म श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैत।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061996 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9556062609।
0: दिस इज रेडियो ढोर बाराही, 103.8 MHz.
15: स्टुडियो साइड चेक, अहिले दिउँसोको 2 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्स को साथ में
18: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एंड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841349304
19: नमस्कार रेडियो ढोरबाराही 103.8 MHz को दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् काठमाडौँ उपत्यका सहित देशैभरि 3 हप्ता अगाडि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव आज पनि कायमै रहेको छ आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन् डिपोमा नाम दर्ता गराएर पालो परखिएका उपभोक्ताले ग्यास पाउन अझै 3-7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन् यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालो बजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको निगमले जनाएको छ अहिले भारतबाट दैनिक 100 भन्दा धेरै ग्यास बुलेट नेपाल भित्रिरहेका छन् आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्र नै आपूर्ति सहज हुने दावी गर्नुभएको छ राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख गरिएको छ युवाका लागि पर्याप्त र मर्यादित रोजगारीको अवसर सिर्जना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ युवाको विचार सुन्ने उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ साथै आयोगले युवाले सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की दुर्व्यवहार घृणात्मक अभिव्यक्ति अनलाइन हिंसा अनावश्यक निगरानी र अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेको गुनासो पनि प्राप्त गरेको जनाएको छ युवा विरूद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की हिंसा भेदभाव र दमनको घटनाको निष्पक्ष अनुसन्धान गरेर पीड़ितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ आयोगले तीन तहका सरकार सुरक्षा निकाय राजनीतिक दल शैक्षिक संस्था र विभिन्न निकायका युवाहरूको सुरक्षित समान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न गराउन पनि आग्रह गरेको छ तनहु जिल्लाभरिका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया तीव्र पारिएको छ राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुरी लाभग्राहीको पहिचान र प्रमाणीकरणका लागि स्थानीय तहसंघको समन्वयमा घर दैलोमा नै पुगेर स्थलगत निरीक्षण अगाडि बढ़ाएको हो जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको नेतृत्वमा गएको टोलीले सोमबार र मंगलबार हिजो देवघाट गाउँपालिका 1 का 14 जना लाभग्राहीको बसोबास तथा जग्गा उपभोगको वास्तविक अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा समितिका पदाधिकारी, नापी कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको छ। जिल्लाभरिका भूमिहीनलाई क्रमबद्ध रूपमा लाल पूर्जा वितरण गर्ने योजना अनुसार पहिलो चरणमा देवघाट गाउँपालिकाको लाभग्राहीलाई जग्गा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार देवघाटको स्थलगत प्रमाणीकरण सम्पन्न भइसकेकाले आगामी एक साताभित्र लाल पूर्जा वितरण गरिनेछ। लगत्तै भदौको पहिलो साता व्यास नगरपालिकाका भूमिहीनलाई जग्गा वितरण गर्ने गरी तयारी अगाडि बढ़ाएको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका विभिन्न 16 कानूनी तथा प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यान आकर्षण गराउने भएको छ। प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकले विभिन्न 16 समस्या राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्ने निर्णय गरेको हो। हिजो बसेको सो बैठकले मुख्यतया कर प्रणाली, प्राकृतिक स्रोतको बाँडफाँड र प्रशासनिक क्षेत्राधिकारको विषयमा प्राथमिकता राखेको छ। बैठकमा संघीयता कार्यान्वयनमा देखिएको व्यावहारिक गाँठो फुकाउन केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जानकारी दिनुभयो। बैठकले कृषि आयमा कर लगाउने असंवैधानिक त्यस्तै संवैधानिक अधिकार स्पष्ट पार्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। कृषि फर्महरू मार्फत कर उठाउँदा सृजना भएको अन्यल अटाउन नीतिगत स्पष्टता आवश्यक रहेको उहाँले बताउनुभयो। त्यस्तै सवारी जीवनयापन बापतको रकम हाल संघीय संचित कोषमा जम्मा हुने गरेको छ। त्यसलाई प्रदेश संचित कोषमा ल्याउन र प्रहरी कार्यालय मार्फत उनी असुलीलाई प्रदेश मार्फत ल्याउन कानूनी व्यवस्था मिलाउनु पर्ने माग अगाडि सारिएको छ। सरकारी कामकाजमा प्रयोग हुने जीआईओएमएस, टीएसए र आरएमआईएस जस्ता विद्युतीय प्रणालीलाई समय सापेक्ष परिमार्जन र सुदृढीकरण गर्नुपर्ने विषयमा पनि कार्ययोजनामा राखिएको छ। यस्तै ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य सामग्रीको बिक्रीबाट प्राप्त हुने राजस्व बाँडफाँडमा देखिएको विवाद सुल्झाउन स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 62 क संशोधनको प्रस्ताव गरिएको छ। सड़क पूर्वाधार निर्माणका क्रममा आसपासको जग्गाबाट निकालिने सामग्रीको रोयल्टी प्रदेश कानून बमोजिम हुनुपर्ने माग गरिएको छ। यसका लागि सार्वजनिक सड़क ऐन 2031 परिमार्जन गर्नुपर्ने बैठकको निष्कर्ष छ। सड़क र वन ऐन बीचमा तालमेल नमिल्दा विकासको काम रोकिएका छन्। यसलाई राष्ट्रिय समन्वय परिषदमा लैजानेछौ, मुख्यमन्त्री पाण्डेले भन्नुभएको छ। साउनको चौथो साता सकिन लाग्दा समेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई मधेसमा गर्मी अत्याधिक बढ़न थालेको छ। केही दिन यता मध्याहको तापक्रम 38 देखि 41 डिग्री सेल्सियससम्म पुग्न थालेपछि महोत्तरी सहित मधेस प्रदेशका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ। सूर्योदयदेखि साँझसम्म चर्को घाम लाग्ने र वर्षा भए लगतै पुनः तन्तलापुर घाम लाग्ने भएकाले गर्मी थप बढ़ेको स्थानीयको भनाई छ। मध्याहमा घर बाहिर निस्कन समेत कठिन हुने गरेर गर्मी बढ़ेपछि साधारणको दैनिक प्रभावित भएको छ। छहारीमा बस्दा पनि तरतरी पसिना आउने र पंखाबाट समेत तातो हावा आउने गरेको उनीहरूको गुनासो छ। जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले मंगलबार जनकपुर धामको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको बताउनुभयो। तापक्रम 41 डिग्री पुगे पनि महसुस हुने तापक्रम करिब 48 डिग्री सेल्सियससम्म देखिएको उहाँले बताउनु भएको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजनालाई अनिश्चित र आफूहरूलाई विचल्ली बनाएको भन्दै स्थानीयले मुआवजा दिन वा घर जग्गा नै फिर्ता गर्न सरकारसँग माग गरेका छन्। आफूहरूको पुनर्वास तथा पुनर्स्थापना हुने आशामा थोरै मुआवजा रकम लिएर पनि जग्गा दिइसकेको तर अहिले विचल्ली बनेको डुबानवासीको भनाइरहेको छ। मुआवजा वितरणका बाँकी कामहरू पूरा गर्नुपर्ने विभिन्न प्रशासनिक झमेलाका कारण मुआवजाबाट वञ्चित भएकाहरूले बाँकी मुआवजा पाउनुपर्ने, बजार क्षेत्रको बासिन्दाको व्यवसाय सुरक्षाको वातावरण बनाउनु पर्ने डुबानवासीहरूको माग रहेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले एक विज्ञप्ति जारी गरेर वर्तमान सरकारले पनि आयोजनालाई कुनै महत्व नदिएको र स्थानीयलाई बिचल्ली बनाएको जनाइएको छ। दुवान क्षेत्रका बासिन्दालाई बुढ़ी गण्डकी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट र जिल्ला मुआवजा समिति गोर्खा र धादिङले मुआवजा निर्धारण गर्दा मन्त्री परिषद समक्ष सिफारिश गरे अनुसारको सुविधा दिनुपर्ने समितिले माग गरेको छ। त्यस्तै बूढ़ी गण्डकी जलाशय बाहिर चक्रपथ र व्यवस्थित शहर बनाएर डुबानवासीलाई पुनर्वास पुनर्स्थापना गर्नुपर्ने उनीहरूको माग छ। अन्यथा बूढ़ी गण्डकी आयोजना अगाडि बढ़न नसक्ने चेतावनी दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर उम्मेद्वार चयन प्रक्रिया अगाडि बढ़ाएको छ। रासोपाले आगामी भदौको 1 गतेदेखि स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि क्याण्डिडेट क्लबको आवेदन खुल्ला गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिले उक्त क्लबमा आवेदन दिन सक्ने भएका छन्। जिम्मेवार परिपक्व योग्य र क्षमतावान व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनाउनका लागि छनौटको यस्तो प्रक्रिया अगाडि बढ़ाउन लागि आचार्यले बताउनुभयो। क्याण्डिडेट क्लबमा आवेदन दिए पछाडि उम्मेद्वारले प्रारम्भिक छनौट प्रक्रिया पार गर्नुपर्नेछ। पालिका तहको निर्वाचन उम्मेद्वार बन्न इच्छुक व्यक्तिले सम्बन्धित क्षेत्रका जनताको सहभागितामा उनी प्रारम्भिक छनौट प्रक्रिया समेत सामना गर्नुपर्ने रासोपाको तयारी रहेको छ। यसका लागि सम्बन्धित क्षेत्रका नागरिकले अनलाइन मार्फत मतदान गर्न सक्ने व्यवस्था ल्याउने तयारी गरिएको छ। पार्टीले उम्मेद्वार छनौटमा पारदर्शिता र जनसहभागिता बढ़ाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको जनाइएको छ। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय लाजिमपाट काठमाण्डुले गएको साउनको 1 गतेदेखि 15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10,00,000 रूपियाँ पुरस्कार जित्नु भएको हो। यस्तै गरी 1,00,000 रूपियाँ पुरस्कार विजेता उपभोक्ता पुरस्कारतर्फ अरू 13 अनिसा फौदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेौपाने, सपना नेौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कण्डेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ रहनु भएको छ। विजेता उपभोक्ता मध्ये 2 कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। छनौट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 दफा 9 बमोजिमको प्रक्रिया पूरा भएपछि मात्रै पुरस्कार वितरण गरिने विभागले जानकारी दिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 4 76 वर्षकी महिलामाथि वृद्धामाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका 21 वर्षका रोशन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घरमा एक्लै रहेको अवस्थामा महिलामाथि जबरजस्तीकरणी गरेको आरोप विकमाथि लागेको छ। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले विकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। पीड़ित महिलाको पहिचानको पेरा खिएको प्रहरीले जनाएको छ। आज सुन र चाँदीको भाउ घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रूपियाँले बढ़ेको सुनको भाउ आज तोलामा 1,200 रूपियाँले घटेको छ। भाउ घटेर सुन आज तोलाको 3,06,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअगाडि हिजो सुन तोलाको 3,07,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी तोलामा 35 रूपियाँले घटेको छ। आज चाँदीको भाउ तोलाको 4,745 रूपियाँ रहेको छ। यसअगाडि हिजो चाँदी तोलामा 110 रूपैयाँले बढेर तोलामा 4,780 रूपैयाँ पुगेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा 100 रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअगाडि हिजो सुन तोलाको 3,07,900 रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी तोलामा 35 रूपैयाँले

0: बाट फर्कदा प्रयोग गर्न लागेको विमानमाथि आक्रमणको खतरा रहेको कारण गोप्य रूपमा ट्रकमा लुकेर अर्को विमानमा चढेको उहाँले बताउनु भएको बीबीसीले जनाएको छ। ट्रम्पले पत्रकारसँग भन्नुभयो, म सिक्रेट सर्भिस र सेनाको सल्लाह अनुसार चल्छु। उनीहरूले म अर्कै उडान र अर्कै विमानमा जाउँ भन्ने चाहना थियो। उनीहरूले जे भन्छन् मैले त्यही पालना गर्नुपर्छ। यसअगाडि वाशिङटन पोस्टले ट्रम्पले चुटुक्क विमान फेरेको र त्यस क्रममा उहाँ केही बेर एउटा ट्रकमा लुकेको विवरण प्रकाशन गरेको थियो। अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने एयरफोर्स वनमा रहेका पत्रकार र व्हाइट हाउसका कर्मचारीलाई ट्रम्प अर्को विमानमा गइसकेको कुरा थाहा नभएको जनाइएको छ। सीबीएस न्यूजका अनुसार त्यस बेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना रहेको थियो। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने वार्ता भंग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण शुरू गरेको भोलिपल्ट ट्रम्प अंकराबाट बाहिरिनु भएको हो। अन्त्यमा खेल समाचार। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रन बागलुङ 3-0 कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लबहरूको व्यवस्थापनमा लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा बुधबार आज प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका मन्दिरको प्रवेशद्वारदेखि कुण्डुले स्थित शालिग्राम संग्रहालयसम्म दौड़ प्रतियोगिता गरिएको हो। प्रतियोगितामा 26:25 निर्धारित दूरी पार गरेर बादल कार्की प्रथम हुनुभएको छ। उहाँले 15,000 नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। यसअगाडि कार्कीले राष्ट्रपति रनिङ सिल तथा अन्य खुल्ला प्रतियोगिता स्वर्ण पदक जित्दै आउनुभएको छ। त्यस्तै 27:01 निर्धारित दूरी पार गरेर स्वदीप सुवेदी द्वितीय तथा 27:25 दूरी पार गरेर सक्षम बोहरा तृतीय हुनुभयो। सुवेदीले 10,000 नगद र तृतीय स्थान हासिल गर्नुभएका बोहराले 5,000 रूपियाँ नगद पुरस्कार पाएको लियो क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष विनोद कार्कीले जानकारी दिनुभयो। प्रतियोगितामा 122 युवाहरूले सहभागिता जनाएका थिए। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्वरबारही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज। हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
7: कहाँ जाने?
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
9: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध।
6: शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य

0: राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
1: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
8: This is Radio Dhorbarahi 103.8 MHz.

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9846078528 र 9908216142।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
3: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9856021692।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9867861887।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9856062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
8: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू,
8: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
9: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी, गीति नाटक,
8: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
10: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
8: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।

0: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
1: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
0: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850-57731 9806-57731
3: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
5: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855-11445 र 9855-20445
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गन्दकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
4: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेलचौतारा, तनहुँ, फोन 0665712040।
5: मम्मी, भोक लाग्यो, खाजा खाम न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654-14-142, 98-560-23-128, 98-462-14-726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
11: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
14: थिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
10: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
14: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
10: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
14: पार्वती रिमाल दुलेगौडा रु 10,100,
10: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
14: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
10: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
14: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
10: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
14: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
10: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
14: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेन्को लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बस्दै
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
3: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065-414-234 र 9811-56-656।
6: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 3 बज्यो।
4: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
9: गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: लुम्बिनीका मुख्यमन्त्री आचार्यले 4 दिनपछि विश्वासको मत लिने तयारी। केन्द्रको सहमति अनुसार कोशीमा एमालेको नेतृत्व र मन्त्रालय यथावत रहने।
0: राष्ट्रिय सभामा ग्यास अभाव बारे सरकारको जवाबमा ग्यास आपूर्तिलाई प्रभावकारी बनाउन अनलाइन ट्याकिङ गरिने उद्योग मन्त्रीको भनाई।
1: स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन। 187 प्रकारका औषधि हटाइयो।
0: चानहोम चक्रवात पूर्वी जापानसम्म पुग्यो। मध्य पूर्व र पश्चिममा वर्षाको सम्भावना।
1: र युरोपेली सुपर कपमा आज पीएससी र एस्टन भिल्ला भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अबको 4 दिनपछि विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको 2 सातापछि उहाँले विश्वासको मत लिने मिति तय गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ। सोही अनुसार उहाँले 15 दिनपछि विश्वासको मत लिने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंगाउने गरी तयारी छ। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा सहमति जुट्न बाँकी छ।
1: केन्द्रको सहमति अनुसार कोशी प्रदेश सरकारमा एमालेको नेतृत्व र मन्त्रालय यथावत रहने भएको छ। एमाले नेकपा बीचको 3 बुँदे सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। आज बेलुकी वा भोलि बिहानसम्ममा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने स्रोतले बतायो। कोशी प्रदेशमा कांग्रेसबाट एक राज्यमन्त्री सहित 4 जना मन्त्री छन्। उनीहरूको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़नेछ। यद्यपि एमाले र नेकपा बीच मन्त्रालय बाँडफाँडको विषयमा शुक्रबारदेखि नै छलफल जारी छ। नेकपाले कांग्रेसले प्राय सरह 4 वटा मन्त्रालय दावी गरे पनि एमाले सांसद संख्याको आधारमा 3 वटा मात्र मन्त्रालय दिन सकिने बताइरहेको छ।
0: राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नु परेको भन्दै सरकारको जवाब माग गरेका छन्। आज बसेको बैठकको शून्य समयमा सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन देखिएको भन्दै सरकारको जवाब माग गर्नुभएको हो। उहाँले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले लाइन लाग्नुपर्ने अवस्था कहिलेसम्म भनेर सोध्नुभयो। अर्का सांसद टोलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठूलो कष्ट भोग्नु परेको भन्दै सरकारले चासो नदिएको बताउनुभयो। सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर स्पष्ट भन्नुपर्ने बताउनुभयो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले आज खाद्य आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताउनुभयो। मन्त्री गौरी कुमारीले सिंहदरबारमा भोलिदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको पनि बताउनु भएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले एक साताभित्र ग्यासको सहज आपूर्ति हुने दावी गर्नुभएको छ। उहाँले हिजो मात्र 134 ग्यास बुलेट भित्रिएको बताउनुभयो। यसबीच विभिन्न कम्पनीले नियमित रूपमा ग्यास बजारमा पठाइरहेको दावी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि शुरू भएको खाना पकाउने ग्यासको अभाव अझै सहज हुन सकेको छैन। ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाईमा छन् भने कतिपयले लाइनमा बस्दा समेत नपाएको गुनासो गरिरहेका छन्। अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षको परिमाण भन्दा बढ़ी ग्यास आपूर्ति भइरहेको दावी गरेका छन्। ती कम्पनीले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन्।
0: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको छ। यससँगै अब स्थानीय अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका औषधि मात्रै उपलब्ध हुनेछन्। बोर्डका अनुसार बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रम अन्तर्गत 1289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएपछि औषधिको संख्या 1102 झरेको छ। मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्राकृतिक उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाइएको हो। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश थिए। एउटै औषधि सरकारले निशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको हो। बोर्डले नयाँ सुविधा थैली असार 30 गतेको बोर्डको बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था साउन 5 गतेदेखि कार्यान्वयनमा आइसकेको छ। औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डको दावी छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पजको नाम
4: मार्बल कास्ती पीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जिल्ला अदालत धनुषाको गेटमा एकजना महिलाले आत्मदाहको प्रयास गरेकी छन्। आज दिउँसो जनकपुर धाम उपमहानगरपालिका 3 की 55 वर्षीय फूलकुमारी रजतले आत्मदाहको प्रयास गरेकी छन्। उनले आफ्नै शरीरमा पेट्रोल खनाएकी थिइन्। पेट्रोल खनाएको थाहा पाउने बित्तिकै उनलाई तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ। धनुषा अदालतमा मिटर ब्याजी हरिराम शाह र गोपाल शाह विरूद्ध सुन्छेको बहस चलिरहेको छ। उनीहरूलाई जेल हाल्नुपर्ने माग गर्दै मिटर ब्याज पीड़ित प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकै क्रममा रजतले आत्मदाहको प्रयास गरेकी हुन्। अहिले जिल्ला अदालत वरिपरि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ।
0: सुर्खेतमा सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ। चौकुनी गाउँपालिका 1-10 चालिखेकी 56 वर्षीय देउमा कामीको सर्पको टोकाईबाट मृत्यु भएको। आज बिहान घरमा हात धुने क्रममा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। सुर्खेत अस्पतालको सूचना अधिकारी अनिता गेवालीले बिहान अस्पताल आइपुग्दा बिरामीको मृत्यु भइसकेको बताउनुभयो।
1: विभिन्न माग राख्दै भूपो गोर्खा सैनिकहरूले आज पोखरामा प्रदर्शन गरेका छन्। साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफ्ना माग सम्बोधनका लागि पहल गर्न ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउनु अघि उनीहरूले र्याली निकालेका थिए। र्यालीमा उनीहरूले अग्निपथ अन्तर्गत नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गर, गृह मन्त्रालयको पत्र बदर गर, भूपो सैनिकका आवाज सम्बोधन गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानको मौसम विज्ञान विभागले चानहोम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा पुगेको जनाएको छ। चानहोम चक्रवातको प्रभावका कारण विभागले उत्तर पूर्वको तेहोकु क्षेत्र र टोकियो लगायत कान्टो कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढ़ीको चेतावनी जारी गरेको थियो। यस वर्षको 15 टाइफुन पूर्वबाट पश्चिममा सर्दै टोकिएको उत्तर पूर्वको इबाराकी प्रान्तमा अवतरण गर्ने पहिलो चक्रवात हो। चक्रवातका कारण इबाराकी प्रान्तमा 4 जना, उत्तर पूर्वी जापानको इबाते प्रान्तमा 2 जना र तोचेगी प्रान्तमा 1 जना गरी 7 जना घाइते भएका छन्। मौसम अधिकारीहरूले तोहोकु, टोकाइको मध्य क्षेत्र र पश्चिममा किन्की क्षेत्रमा 24 घण्टामा 120 मिलिमिटर वर्षाको सम्भावना रहेको जनाएका छन्।
1: अब खेल समाचार। युरोपेली सुपरकपको उपाधिका लागि आज फ्रान्सेली क्लब पीएसजी र इंग्लिश क्लब एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रियाको साल्सबर्ग स्थित रेड बुल एरिनामा हुने यो खेल नेपाली समयअनुसार आज राति 12:45 बजेदेखि शुरू हुँदैछ। युरोपेली सुपरकपमा च्याम्पियन्स लीगको विजेता र युरोपा लीगको विजेता बीच प्रतिस्पर्धा हुने गर्छ। पीएसजीले च्याम्पियन्स लीगको फाइनलमा आर्सेनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। एस्टन भिल्लाले युरोपा लीगको फाइनलमा जर्मनीको फ्राइबर्गलाई 3-0 हराउँदै उपाधि हात पारेको थियो। पीएसजीले सुपरकपको उपाधि जित्दै लगातार सफलता दोहोर्याउने लक्ष्य राखेको छ।
0: र राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व देखिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास एन बोमजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई मनोनयन गरेका हुन्। हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुन्। ललितानाथ पूर्व राष्ट्रिय भलिबल खेलाड़ी हुन्। हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन्। उनी पनि पूर्व फुटबल खेलाड़ी नै हुन्। बोर्ड सदस्य शिक्षा सुवाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुन्। बोर्ड सदस्य शक्ति गौतम पनि पूर्व क्रिकेटर हुन्। बोर्ड सदस्य मोनालिसा खम्बु पनि बुद्धिचालकी राम्रो खेलाड़ी हुन्। पूर्व फुटबल खेलाड़ी पवन साई पनि अहिले परिषदको बोर्ड सदस्य छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
1: लुम्बिनीका मुख्यमन्त्री आचार्यले 4 दिनपछि विश्वासको मत लिने तयारी, केन्द्रको सहमति अनुसार कोशिश।
0: श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुन्। बोर्ड सदस्य शक्ति गौतम पनि पूर्व क्रिकेटर हुन्। बोर्ड सदस्य मोनालिसा खम्बु पनि बुद्धिचालकी

0: श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुन्। बोर्ड सदस्य शक्ति गौतम पनि पूर्व क्रिकेटर हुन्। बोर्ड सदस्य मोनालिसा खम्बु पनि बुद्धिचालकी राम्रो खेलाड़ी हुन्। पूर्व फुटबल खेलाड़ी पवन साई पनि अहिले परिषदको बोर्ड सदस्य छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: लुम्बिनीका मुख्यमन्त्री आचार्यले 4 दिनपछि विश्वासको मत लिने तयारी। केन्द्रको सहमति अनुसार कोशी

0: त गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, युवाको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to start. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9850-32475 र 9801-32475।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
5: हेर्न कान्छे, यति का पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856-66136 र 9151-66136।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-68-817।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौंडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्।

0: वर्षौदेखि विश्वासिदै आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
1: मोबाइल 9800 58 35 537 र 9800 66 15 809।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल संगीत वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रसन्न आभूषण लोक सुसली
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800 58 35 537।
4: आकर्षक सुनसादीको गहना नारीको चाहना।

0: नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रसन्नाभूषण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा सदा अझै आज पनि एउटा रमाइलो श्रृंखलाको साथमा यहाँहरूमा आज उपस्थित भइसकेकी छु र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि अहिले हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नाभूषण सुनसादी पसलले। र पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा, त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। भने श्रोता साथी, फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका सालेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो रमाइला गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ। र कार्यक्रमको दैलो उगार्दै पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर कौडा भाका राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ शिरमा शिरफुल नानीको, त्यति नै मिठो भाका रहेको छ जसमा आवाज रहेको छ प्रेम राजा महतको, भने स्वीकार्नु होला यो मिठो भाकालाई। है त
1: अब त लिङ्के पो छ है दाजी,
2: छान्ले छान्ले

हजुर श्रोता साथी, शेरमा श्रीफुल नानीको गीतको बोलमा सजिएको यो निकै नै सुमधुर रमाइलो कौडा भाका रहेको थियो। कार्यक्रमको दैलो उगार्दै यहाँहरूको लागि पहिलो सांगीतिक कोसिरी स्वरूप पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। कार्यक्रममा बुझाइने यो सुमधुर रमाइलो भाकालाई सुनेर यहाँले पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भन्दै श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर रमाइलो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी, सालै जो भाका रहेको छ रामदेव पुल पारी गीतको बोल रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथीहरू, निकै नै रमाइलो सालै जो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। रामदेव पुल पारी सालै जो भाका रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले पनि सुन्नुभयो होला कार्यक्रममा रमाइलो भाकालाई। भने श्रोत साथी अहिलेको लागि भने एकल भाका राखिरहेको छु, रामपुर फाटैमा गीतको बोल रहेको छ, जसमा आवाज रहेको छ कल्पना देवकोटा पौडेलको, भने स्वीकार्नु होला है।

हजुर श्रोत साथी, रामपुर फाटैमा गीत बोल्न सजिएको निकै नै सुमधुर मार्मिक भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। एकल भाका रहेको थियो कल्पना देवकोटा परेको आवाजमा रहेको छ भने पक्कै पनि हाम्रो सम्पूर्ण साथीहरूले पनि सुन्नुभयो होला कार्यक्रममा यो मिठो भाकालाई। र त्यसैगरी श्रोत साथी, आजको श्रृंखलामा रहेर हामीहरू यसै गरी नै रमाइलो रमाइलो गीत संगीतहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं। रोइला कौडा एकल भाका सराइजो मौलिक भाका जस्ता रमाइलो रमाइलो भाकाहरूलाई कार्यक्रम स्थान दिन्छौं भने अन्तिमसम्म सुनेर साथ दिनुहोला। र अहिलेको लागि चाहिँ कार्यक्रममा रोइला भाका राख्नतर्फतिर लागिरहेको छु। मर्ने भयो जाडोले गीतको बोलमा सजिएको छ, जसमा आवाज रहेको छ रोशन गैरे अनि आशा केसीको भने लय र संगीत सजिएको छ रोशन गैरेकोमा। स्वीकार्नुहोला यो रमाइलो रोइला भाकालाई हैता।

0: हजुर श्रोता साथीहरू, निकै नै रमाइलो रोइला भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। मर्ने भयो जाडोले गीतको बोलमा सोझिएको यो रमाइलो रोइला भाका रहेको थियो भने पछि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरू स्वीकार्नु भयो नै होला र यहाँहरू सम्पूर्णले कार्यक्रमलाई पनि सुनिराख्नु भएको छ होला र यसै गरी नै अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी यहाँहरूलाई एउटा छोटो मिठो विश्व जानकारी दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा र आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ। त्यसै गरी बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका सालेजो मौलिक भाका जस्ता सुमधुर रमाइला भाकालाई कार्यक्रम स्थान दिन्छौ। र आज हामी कार्यक्रम स्थान दिइरहेका पनि छौ भने श्रोता साथी बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिने र शुक्रबार फेसबुक म्यासेजलाई सम्झना स्वरूपविधि कसैलाई केही म्यासेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने र साथसाथै केही जानकारी अथवा कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुचाइको गीत संगीतहरू लोकदोहोरी भागहरू यहाँलाई सुन्न छ भने हाम्रो रेडियो छोरबाराही 103.8 MHz पेजमा गई जहाँ चाहिँ हामीले पहिला नै स्ट्याटस राखेका हुनेछौँ त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ र शुक्रबारको फेसबुक म्यासेज श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने अन्तिममा पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ। शनिबारको श्रृंखलामा रहेर भने हामी यसै गर्ने आउने गर्दछौ फरक बार फरक श्रृंखलाको साथमा हरेक दिन हप्ताको सातै दिन यहाँहरूमा उपस्थित दिने गर्दछौ भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचादी पसलले। रे पसल दुलेगौड़ाको भित्री बजारमा रहेको छ। सुनचादी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा र साथसाथै यहाँलाई यदि केही आकर्षक नयाँ डिजाइनको गरगनाहरू पनि खरिद बिक्री गर्नु परेमा पसलबाट यहाँले लिन सक्नुहुनेछ, खरिद बिक्री गर्न सक्नुहुनेछ भने श्रोता साथी आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर हामीहरूले रोइला कौडा एकल भाका सालेजो मौलिक भाका जस्ता सुमधुर रमाइलो रमाइला भाकालाई कार्यक्रम स्थान दियौं र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुनेर साथ दिनुभयो होला। र अहिलेको लागि भने चाहिँ श्रोता साथी हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ। र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि अर्को रमाइलो सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। मौलिक गोर्खाली ठाडो भाका राख्नतर्फतिर लागिरहेको छु जसमा आवाज रहेको छ सन्तोष तामाङ, देवी खर्ती मगर, रूपी सिंहजाली मगर अनि प्रिमा राणा मगरको पनि। यो मिठो ठाडो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रमबाट ओझेल पर्दै भोलि फेरि पनि रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाई त।
1: भर्खर आएको
2: ठाडो भाका मार्फत दिदी हुँदा र नहुँदाको कुरा कस्तो हुन्छ भने दर्शाइएको छ। हजुरहरूलाई कस्तो लाग्छ? पुरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी।
8: अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? र जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
13: स्टुडियो
14: अहिले दिउँसोको 4 बज्यो।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9196695301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460972646।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्जन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
10: आहा।

0: जस्ता र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
2: यही साउन 30 गते शनिवार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
2: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0658 614 377, मोबाइल 98560 44343।
5: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065-571-240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
4: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिन साथै
8: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065-414-233
5: र 9-678-61-887
9: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
9: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग शालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0658414129 र 9855031053।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
10: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य स्रोत उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा शास्ती खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय स्रोतको परिचालन हुन नसकेको उनीहरूको भनाइ रहेको छ। पोखरामा मंगलबार बसेको प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। गोर्खाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बजराले मध्य पहाड़ी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलताले विकास अवरूद्ध भएको बताउनु भएको हो। वन क्षेत्र फडानी भएको बराबरको क्षेत्रमा स्थानीय सरकारले नै वृक्षारोपण गर्ने प्रस्ताव गर्दा पनि कानूनी अडचन देखिएको उहाँले सुनाउनु भएको हो। वन र अर्थ मन्त्रालय बीचको झन्झटिलो आर्थिक लेनदेनले गौरवका आयोजना सुस्त भएको उहाँले बताउनु भएको छ। जग्गा प्राप्तिमा वन ऐन बाधक बनेको र यस्तै काममा अवरोध पुर्याएको जनप्रतिनिधिहरूको साझा गुनासो रहेको छ। तनहुँको व्यास नगरपालिकाका मेयर भैकुञ्च न्यौपानेले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा संकट परेको बताउनु भएको हो। जग्गा खरिद गर्न बजेट नपुग्ने र संघीय मन्त्री परिषदले वनको जग्गा दिन आनाकानी गर्ने प्रविधिले स्थानीय तह मारमा परेको उहाँले सुनाउनु भएको हो। समपूरक र विशेष योजनाहरूले लागत भार स्थानीय तहमा सार्दा आर्थिक संकट परेको उहाँको भनाइरहेको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 साखे स्थित साना बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबूत बनाउन प्रहरी चौकी स्थापना गर्न माग गरेको छ। शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँमा पत्रचार गर्दै साखे स्थित बजार तथा आसपासका बस्तीको सुरक्षाका लागि प्रहरी चौकी आवश्यक रहेको जनाएको हो। नगरपालिकाका अनुसार साखे साना शहर उन्मुख बजारका रूपमा विकास भइरहेको, साखेदेखि स्याङ्जातर्फ जाने सड़कको विकास निकास रहेको र बेलचौतरा स्थित इलाका प्रहरी कार्यालयबाट समेत करिब 15 किलोमिटर भन्दा टाढा रहेकाले स्थानीय सुरक्षाका लागि छुट्टै प्रहरी चौकी आवश्यक देखिएको छ। हिजोकि साखेमा रहेको स्वास्थ्य चौकीलाई शहीद फुलबारीमा गाभिएपछि उक्त स्थानमा प्रहरी चौकी स्थापनाका लागि स्थानीय नागरिकको समेत माग रहेको नगरपालिकाले जनाएको छ। प्रहरी चौकी स्थापनाका लागि नगरपालिकाले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीलाई बुधबार कार्यवाहक नगर प्रमुख घुम बहादुर विकर राजु सहितका जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन्। भेटका क्रममा प्रमुख जिल्ला अधिकारी तिवारी र प्रहरी उपरीक्षक कार्कीले साखीको स्थलगत अवलोकन गरी प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता जनाएपछि स्थानीय तथा नगरपालिकाका प्रतिनिधि आशावादी बनेका छन्। नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न साखेमै छिट्टै प्रहरी चौकी स्थापना हुने अपेक्षा गरेका छन्। पोखरा महानगरपालिका नगर प्रमुख नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्र संघका अनुसार यस नाराले विश्वभरका युवाका फरक फरक परिस्थितिका बावजूद शिक्षा रोजगारी स्वास्थ्य निर्णय प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवाहरूलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकास मार्फत सशक्तिकरण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको हो। उहाँले युवाको क्षमता सृजनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको हो। नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष देवपानीले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको हो। युवाको क्षमता विकास उद्यमशीलता प्रबन्धन तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर परिषदले आफ्ना गतिविधि अघि बढ़ाइरहेको उहाँको भनाई थियो। बीस दिवसका अवसरमा युवा सहभागिता र क्षमता विकासमा केन्द्रित विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ। तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन सम्बन्धित ग्यास उद्योग डिलर तथा संघीय निकायसँग समन्वय गरी आपूर्ति बढ़ाउन पहल गरेको छ। जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले सम्बन्धित उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढ़ाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव भएको जानकारी पाएपछि चितवनमा रहेको सम्बन्धित ग्यास उद्योगसँग फोन मार्फत समन्वय गरी तनहुँमा आपूर्ति बढ़ाउन आग्रह गरिएको छ। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनु भएको हो। त्यसै तमोली क्षेत्रमा समेत ग्यास आपूर्तिमा समस्या देखिएको जानकारी प्राप्त भएपछि तीनजना ग्यास डिलर संचालकले प्रशासनलाई प्रत्यक्ष फोन गरी अवस्थाबारे जानकारी गराएका थिए। डिलरबाट ग्यास अभावको जानकारी आए लगतै प्रजी अतिवारीले सम्बन्धित ग्यास उद्योगलाई दमोलीका लागि आपूर्ति बढ़ाउन आग्रह गर्नुभएको हो। स्याङ्जाका सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका क्रममा 34 जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान 13 वटा कार्यालयमा टोली खटाएर अनुगमन गरेको थियो। यसका लागि प्रशासनले 4 वटा छुट्टा छुट्टै टोली परिचालन गरेको थियो। टोली बिहान 9 बजे नै सम्बन्धित कार्यालयमा पुगेको थियो। अनुगमनका क्रममा 7 जना कर्मचारीले विदा वा काजको पूर्व स्वीकृति नलिई कार्यालय छोडेको पाइएको छ। 1 जना कर्मचारीले हाजिर गरे पनि कार्यालयमा उपस्थित नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 12 जना कर्मचारी ढिला गरी कार्यालय आएको भेटिएको छ। अन्य 14 जना कर्मचारीले समय पालना पूर्ण रूपमा नगरेको पाएको प्रशासनले जनाएको छ। शासनको टोलीले खानेपानी तथा सरसफाई डिभिजन र भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयमा अनुगमन गरेको थियो। जिल्ला समन्वय समिति र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइमा पनि कर्मचारीको उपस्थिति जाँच गरिएको थियो। पूर्वाधार विकास कार्यालय र ऊर्जा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयमा टोली पुगेको थियो। प्रदेश अस्पताल र प्रदेश जनस्वास्थ्य कार्यालयमा पनि अनुगमन गरिएको थियो। विभिन्न कम्पनीले नियमित रूपमा ग्यास बजारमा पठाइरहेको दावी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन। ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दा समेत नपाएको गुनासो गरिरहेका छन्। अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षको परिणाममा भन्दा बढ़ी ग्यास आपूर्ति भइरहेको दावी गरेका छन्। ती कम्पनीले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन्। गृहलक्ष्मी ग्यास कम्पनीले गत आर्थिक वर्षको साउनमा कास्कीमा 37,000 सिलिण्डर बिक्री गरेकोमा यस वर्ष साउन 25 गतेसम्म 47,000 सिलिण्डर पोखरा पठाइसकेको जनाएको छ। गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउन ग्यासको खपत कम हुने समय भए पनि यस वर्ष गत वर्षको तुलनामा बढ़ी सिलिण्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्यास भण्डारण गर्नु रहेको बताउनु भएको छ। सरकारले मध्यपूर्वको तनावपछि ग्यास आपूर्तिलाई व्यवस्थापन गर्न करिब 4 महिनासम्म बजारमा आधा सिलिण्डर ग्यास पठाउने निर्णय गरेको थियो। आधा सिलिण्डर बिक्री हुँदा बजारमा सहज अवस्था रहे पनि पूरा सिलिण्डर बिक्री शुरू भएपछि माग 81 बढ़ेको लामिछानेले बताउनु भएको हो। एकीकृत सेवा कार्यालय स्याङ्जा जिल्लामा रहेका उद्योग तथा व्यवसायका संघ संस्थाका नेतृत्वकर्ताबीच अन्तक्रिया भएको छ। कार्यालयको सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै उद्योग व्यापार र पर्यटन क्षेत्रको बहुआयामिक विकासमा हातेमालो गर्न कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उद्योग तथा व्यवसायको दर्ता नवीकरण खारेजी नामसारी लगायतका पक्षमा सरलीकरण गरी सेवा प्रवाह गर्ने सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने सिपमूलक तालिम र अनुदानका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। उत्पादनलाई गुणस्तरीय बनाउने र समग्र स्याङ्जाको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा संघ संस्थाका प्रतिनिधिको एकमत रहेको हो। कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्स स्याङ्जा अध्यक्ष श्री बहादुर गुरूङ, उपभोक्ता हित संरक्षण मञ्च स्याङ्जा अध्यक्ष राजेन्द्र प्रसाद मरासिनी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम श्रेष्ठ, होटल व्यवसाय संघ स्याङ्जाका महासचिव ओम प्रकाश पौडेल, वालिङ उद्योग वाणिज्य संघका महासचिव विमल आर्यल, कार्यकारी सचिव बाबुराम रेग्मी, ब्युटी पार्लर एसोसिएशन स्याङ्जा उपाध्यक्ष माया गोर्खाली, महिला उद्यमी संघ स्याङ्जा अध्यक्ष चन्द्रकला राणा लगायतले बोल्नु भएको थियो। बागलुङ नगरपालिका डेंगू संक्रमणको केन्द्र बनेको छ। साउन महिना लागे यता डेंगू संक्रमितको संख्या 210 पुगेको छ। तीव्र गतिमा डेंगू फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म बागलुङ जिल्लामा डेंगू संक्रमितको संख्या 299 पुगेको छ। डेंगू फैलिएपछि धवलागिरी प्रादेशिक अस्पताल, बुर्देवाङ जिल्ला अस्पताल र गरगोट नगर अस्पतालमा उपचार गराउनेको बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभएको हो। ज्वरो आएर प्रयोगशालामा जाँच गर्दा धवलागिरी अस्पतालमा 210, गलकोटमा 29, बुर्तीबाङमा 3 र पुष्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा 2 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। निजी संस्था र मेडिकलहरूमा पनि डेंगू परीक्षण भइरहेकाले संक्रमितको संख्या धेरै भएको घिमिरेले अनुमान गर्नुभएको हो। डेंगू तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार व्यक्ति पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको छ। मिती 2083 साउन 26 गते सञ्चालन गरिएको उक्त अभियानका क्रममा प्रहरीले 9 शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा गैर कानूनी गतिविधि नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने खटपट भएको छैन। आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयर 15% बढ़ेको छ। बजार स्थिर रहेको दिन आईसीएफसी फाइनान्सको डिभेन्चर र अप्पर लोहोरे खोला हाइड्रो पावरको शेयर 15% घटेको छ। आज कारोबार रकम घटेको छ। हिजो 4.11 अर्ब करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87,00,000 किता शेयर 3.53 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। साझा 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
12: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो।
11: टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।

0: मै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806757731।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9840788528 र 9008816142।
6: तिमी कहाँ जान लागे कि?
7: ल, थाहा छैन, हाम्रो पोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। पोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
6: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
7: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% सम्म छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
6: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि
7: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
8: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
0: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कोत्रे। प्रोप्राइटर निशा लामा। सम्पर्क
9: 9709034335।
7: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
6: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826926।
11: This is Radio Dhor Barahi 103.8 MHz.
12: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.
13: हेलो दर्शक, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8।

मेघहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ वेनेसडेको एपिसोडमा रहेर यिनै रकसँगलाई नै कार्यक्रम स्थान दिने नै छौँ भने चाहिँ हामी ठिक 5:20 चाहिँ 6 बजेको समय अवधिभरको लागि चाहिँ उपस्थित हुने गर्दछौँ भने प्रोग्राम चाहिँ लिएर म छु लक्ष्मी सुनार र अन्त अब एक घण्टाको समय अवधिभरको लागि भने चाहिँ हाम्रो श्रोता साथीले चाहिँ हामीले यिनै समयमा चाहिँ सुन्न सक्नुहुनेछ भने हामी फरकवार फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ र अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन तपाईँको माझमा चाहिँ कार्यक्रमको पनि स्वरूप चाहिँ सँगलाई स्थान दिनेछु भने नभन मलाई बोलको यो गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु कार्यक्रमको ओपनिङ स्वरूप भनी चाहिँ अहिलेको लागि भने चाहिँ यो गीत सार्दैछु स्वीकार्नुहोस् सायद

हजुर, यो रकसँग पनि कार्यक्रम सुन्दै सकेको छ भने पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भने आज हामी तपाईँको माझमा चाहिँ वेनस्डेको एपिसोडमा रहेर यिनै रकसँगलाई नै कार्यक्रम सन्देश नै छौँ र दि पनि रहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई रेडियो ढोरबालाही 103.8 मेगाहर्ज अन्डमान कागजका साथै हाम्रो वेबसाइट www.radiodhorbalahi.com.np हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र यसरी नै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगलाई सन्देश नै ढिला नगरिकन भने म डुब्दैछु बोलको यो रकसँग चाहिँ कार्यक्रम स्थान दिँदैछु र यो गीत सँगसँग चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयमध्ये भरको लागि भने चाहिँ हामी सँगै सुनेर मनोरञ्जन लिँदै साथ पनि दिनुहोला भन्दै अहिलेको लागि भने चाहिँ यो गीत छाड्दैछु। स्वीकार्नुहोस् है त

0: 103.8 अन्तर्मनको आवाज।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
8: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98561-4445 र 98561-4445।
9: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
10: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
9: हाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
3: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 98235-57763 र 98-60-80-715
11: र रामचन्द्र महत 98461-16878।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु, आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
17: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779। This is Radio Dhor Barahi, 103.8 MHz.
18: हजुर, खेलचिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँहरूलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.5 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी तपाईँहरूको माझमा सही वेनेस्डेको एपिसोडमा रहेर यिनै रकसँगलाई नै कार्यक्रम सुनिरहेको छ भने हाम्रो श्रोता साथीलाई चाहिँ पक्कै पनि सुनिराख्नु भएको छ। र तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भन्दै अहिलेको लागि विषय कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने रहेछु भने बोलको यो गीत कार्यक्रम स्थान दिने रहेछौ रक सङलाई। र हाम्रो श्रोता साथीले सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोस् है त।

हजुरसँग पनि कार्यक्रम सन्दिसकेको छु भने पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझ राख्न छ है। हामी चाहिँ सन्डे क्यापिसलमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रम सुनिदिन्छौँ भने मन्डे क्यापी शर्मा चाहिँ ब्यान्डको सङलाई, त्यसै गरी ट्युस्डे क्यापी शर्मा चाहिँ लेट्री सङ्घलाई भने, वेडनेस्डे क्यापी शर्मा चाहिँ रक सङलाई, थर्सडे क्यापी शर्मा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई भने, फ्राइडे क्यापी शर्मा चाहिँ नेपाली अकौस्टिक अनप्लग म्यासअप र खबर सङलाई कार्यक्रम सुनिदिने गर्दछौँ। यसरी हामी हप्ताको सदिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ र हाम्रो श्रोता साथीलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radio.dharwarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने हामी ठिक 5:20 चाहिँ 6 बजेको समय भरको लागि चाहिँ उपस्थित हुने गर्दछौँ र प्रोग्राम चाहिँ म लक्ष्मी सुनाले लिएर उपस्थित हुनेछु। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगै सन्देह हिँडेछु। अहिलेको लागि भने चाहिँ नेपाली व्यापारी बोलको यो रक सङलाई कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: म्याडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: तिमी कहाँ जान लागे कि?
5: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
4: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
5: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
4: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
5: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
6: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
7: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
6: 97090-34335।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्ची र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9961-53-507।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
12: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ।
11: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहित का स्वादिष्ट खाना का परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9835527763 र 9860807115
12: र रामचन्द्र महत 9461616878।
1: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँको बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ ऐनाश्रेक एपिसोडमा रहेर यिनै नेपाली रक संघलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर पनि भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भने आशा रह्यो। र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा चाहिँ संघ स्थान दिने नै छु भने निर्मोही बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। अहिलेको लागि भने सही कार्यक्रममा यो गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: निजीलाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश दिन इन्कार। जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश।
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई कोप 31 को निमन्त्रणा। कुन तहबाट सहभागिता हुने भन्ने निर्णय हुन बाँकी।
1: दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न विशेष अदालतको आदेश। अस्पतालबाट घर फर्केसँगै थपलियालाई एमाले संसदीय दलको नेताबाट हटाउने तयारी।
0: कंगोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 2000 नाग्यो। 4000 भन्दा बढ़ीमा संक्रमण पुष्टि।
1: र एसएससी प्रिमियर कपको तालिका परिमार्जन। नेपालको पहिलो खेल बहराइनसँग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। निजी संचार माध्यमलाई विज्ञापन नदिने सरकारी निर्णयको विरूद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको वखतमा नै निर्कुल गर्नुपर्ने प्रकृतिको रहेको निष्कर्ष निकालेको हो। यद्यपि पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निश्चित गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ। इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नको कारण मागेको हो।
1: आजै सर्वोच्चले जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सरकारका नाममा 6 बुधे निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले त्यसको परिमार्जनको आवश्यकता देखेको हो। ओखलढुङ्गाका चम्पादेवी गाउँपालिका 3 का चोपिन्द्र बहादुर तामाङले आफ्नो जग्गाको बीचबाट सड़क लैजान खोजिएको र त्यस क्रममा मुआवजा नदिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सो जग्गाको मुआवजा र क्षतिपूर्ति बारे स्पष्ट नपारी सर्वोच्चले जग्गा प्राप्तिको प्रक्रिया, क्षतिपूर्ति अनि मुआवजाको विषयमा विवाद भएमा संघीय, प्रदेश र स्थानीय स्तरको आयोजनामाथि उजुरी सुन्ने, छानबिन गर्ने र विवाद निरूपण गर्ने संरचना बनाउन भनेको छ। त्यो निर्णयमा चित्त नबुझे त्यही तहको अदालतमा पुनरावेदन हुने गरी विवाद टुंगिने, संयन्त्रको विकास गर्न समेत सर्वोच्च अदालतले आदेश दिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप 31 निमन्त्रणा गरिएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले कोप 31 सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराउनुभयो। उहाँका अनुसार कोपमा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई टर्किएका राष्ट्रपति रेसेप तैयेप एर्दोगानले निमन्त्रणा पठाउनु भएको हो। सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइसकिएको जानकारी दिनुभयो। यद्यपि कुन तहबाट सहभागिता जनाउने भन्नेबारे जानकारी प्राप्त भइ नसकेको उहाँले उल्लेख गर्नुभयो।
1: विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई आज अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मिसाइएको थियो। पौडेललाई साधारण तारीखमा छाड्न आदेश दिएको विशेष अदालतले अरू 2 जना आरोपितलाई थुनामा पठाउन भनेको हो।
0: नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अस्पतालबाट घर फर्केसँगै पदबाट हटाउने तयारी गरिएको छ। साउन 18 गते राति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा छलफलकै क्रममा बेहोस हुनुभएका थपलिया 10 दिनको उपचारपछि हिजो मात्रै घर फर्कनु भएको थियो। शुरूमा मध्यपुर थिमी अस्पतालमा भर्ना हुनुभएका उहाँ वीर अस्पतालको एक साता बढ़ी उपचार गरी डिस्चार्ज हुनुभएको हो। थपलिया घर फर्केसँगै एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलियालाई हटाएर किरण थापा मगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको थियो।
1: प्रतिनिधि सभाका सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीड़ित महिलाको सुरक्षा तथा पुनर्स्थापनाका लागि उद्धार कोष स्थापना गर्न र यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्मदर्ता तथा नागरिकता प्राप्तिमा देखिएका कानूनी समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनीहरूले बाल सुधार गृह, ज्येष्ठ नागरिक आश्रयस्थल, बाल आश्रम तथा महिला पुनर्स्थापना केन्द्रको अवस्था सुधार गर्नुपर्नेमा समेत जोड़ दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं समिति सभापति आकृति अवस्थीले विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा बाल सुधार गृहको अवस्था दयनीय रहेको पाइएको बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: मार्बल का सीके किसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेशर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का UPVC प्रोडक्ट हरू लेड फ्री, UV रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने, पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्ने समूहको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई भन्नुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक आईजीपीको निवासमा भएको चोरीको घटना ढाकचोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्नुभएको छ। आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाउनु भएको हो। उहाँले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाश प्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरी भित्रै सक्रिय रहेको दावी गर्नुभयो।
1: आज नेप्से परिसूचक झिनो अंकले बढ़ेको छ। त्यसैगरी परिसूचक नेप्से 0.55 अंकले बढ़ेर 2642 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 4,11,00,000,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 3,53,21,05,000 रूपियाँको भएको छ। आज 102 कम्पनीको शेयर मूल्य बढ़दा 165 कम्पनीको शेयर मूल्य घट्यो भने 9 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
0: अब अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमणको कारण 2,000 भन्दा बढ़ीको मृत्यु भएको छ। यसको प्रकोप 3 महिना पहिले घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1,000 जनाको मृत्यु भएको जनाएको छ। हिजसम्म कंगोमा 5 प्रान्तमा 4,381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2,011 जनाको मृत्यु भइसकेको छ। महामारीको गति तीव्र गतिमा बढ़ेपछि अन्तर्राष्ट्रिय अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका छन्।
1: अब खेल समाचार। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका परिमार्जन भएको छ। यसअघि नेपालको खेल 1 सेप्टेम्बरका लागि तय भएकोमा अब 31 अगस्तमा हुनेछ। समूह एमा रहेको नेपालले पहिलो खेलमा 31 अगस्तमा बहराइनसँग खेल्नेछ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। नेपालले त्यसअघि 3 सेप्टेम्बरमा आयोजक मलेसिया, 6 सेप्टेम्बरमा साउदी अरेबिया र 8 सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। सेमी फाइनलका खेलपछि तेस्रो स्थानको खेल र फाइनल आयोजना हुनेछ। ओडीआई फर्म्याटमा हुने प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसीर अहमद, ईशान पाण्डे, गुलशन कुमार झा, शेर मल्ल, ललित नारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: निजीलाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश दिन इन्कार। जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश।
0: प्रधानमन्त्री वीरेन्द्र शाहलाई COP31 निमन्त्रणा कुन तहबाट सहभागिता हुने भन्ने निर्णय हुनु बाँकी।
1: दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न विशेष अदालतको आदेश। अस्पतालबाट घर फर्केसँगै थपलियाले एमाले संसदीय दलको नेताबाट हटाउने तयारी।
0: कंगोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 2,000 नाग्यो। 4,000 भन्दा बढ़ीमा संक्रमण पुष्टि।
1: र एसीसी प्रिमियर कपको तालिका परिमार्जन। नेपालको पहिलो खेल बहराइनसँग।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम।
6: This is Radio Dhorbarahi, 103.8 MHz.
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063 13195 र 98467 15368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापाहरू सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल अन्टार्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप,

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062065 र 9848064145।
2: फ्योइतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Watin Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Sasi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9864883522
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
9: भदौ एक गतेदेखि आठ गतेसम्म चिवन धाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
10: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बथेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
9: कथा सहितको झाँकी गीती नाटक
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
10: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रतबन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
12: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगोडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
13: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
12: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
12: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712440।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560121692।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98460 56999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058 र 98460 69246।
6: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: दुई सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98-5-60-62-891।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 98-5-60-62-28 र 98-0-41-79-76-16।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: सिधै
13: मयाम चिसापानीबाट काठमाडौँबाट
12: मयाम चिसापानी अनि बीचमा नझर्ने
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
14: क्या अलग टॉपिक एरिया डूब पा रहा है सुंदर।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746680681।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
7: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
8: ₹103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो साइन्चेक,
10: अहिले साँझको 7 बज्यो। साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।

0: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
1: रोजगारीको अभाव र मर्यादित कामको कमीकै कारणले नेपाल, बंगलादेश र श्रीलंकामा सत्ता परिवर्तन गर्ने आन्दोलन भएको आईएलओको निष्कर्ष। आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाको कारण विश्वभरिका युवामा निराशा बढ़ेको प्रतिवेदन सार्वजनिक।
0: कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन। दशैं तिहार लगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमको भनाई।
1: चुनावी परिणाम र युवा नेतृत्वको मन्त्री परिषदले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने रासोपा सभापति लामी छानेको भनाई। सड़कको आवाज कम हुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको टिप्पणी।
0: संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गण्डकी प्रदेशका स्थानीय तहहरूको गुनासो। शुक्ला गण्डकी नगरपालिकाको साँखेमा प्रहरी चौकी स्थापना गर्न जनप्रतिनिधिहरूको माग।
1: अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याएर सहमति गराउन पाकिस्तान सक्रिय। कोलम्बियामा भएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुग्यो।
0: र मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन। अब नेपालले समूह चरणको पहिलो खेलमा बहराइनसँग खेल्ने।
1: अब पूरा समाचार सुन्नुहोस्। नेपाल, बंगलादेश र श्रीलंकामा भएको राजनैतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेण्डस फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारणले विश्वभरिका युवामा निराशा बढ़ेको छ। नेपाल जस्तो विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षाविहीन औपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य रहेका छन्। छिमेकी देश भारतसहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुरूपको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै छुटिएको प्रतिवेदनमा उल्लेख छ।
0: सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृति गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमश प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ।
1: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए।
0: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहवर अन्सारीले कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा बजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन उद्योग मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
1: नेपाल आयल निगमले आगामी दशैं र तिहार लगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले पेट्रोल डिजेल र मट्टी तेल तथा हवाई इन्धनको पर्याप्त मौजदात रहेकाले कुनै समस्या नआउने जानकारी दिनुभयो। औषधमा 13 देखि 14 दिनको स्टक कायम गरिएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार निगमसँग हाल 1,50,00,000 लिटर पेट्रोल, 4,60,00,000 लिटर डिजेल, 17,00,000 लिटर मट्टी तेल र 70,00,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। पेट्रोलको दैनिक खपत करिब 20,00,000 लिटर रहेको उहाँले बताउनुभयो। एलपीजी ग्यासमा भने पछिल्लो समय केही दबाव देखिएको उहाँको भनाइ छ। उहाँका अनुसार नेपालमा हाल 58 ब्राण्डका एलपीजी सिलिण्डरको कारोबार भइरहेको छ। उहाँले अबको एक हप्तामा खाना पकाउने ग्यासको सहज आपूर्ति हुने पनि बताउनु भएको छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्री परिषदले मात्रै मुलुकको वर्षदेखिको सपना पूरा नहुने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताउनु भएको छ। आज बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनु भएको हो। उहाँले सरकार गठन भएको 4 महिना बितिसक्दा समेत सड़कको आवाज कम नहुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको समेत बताउनु भएको छ। यद्यपि समाजमा धैर्यताको कमी हुँदै गएको कारण तत्काल परिणाम खोज्ने प्रवृत्तिले छिट्टै निराश हुने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ। लामिछानेले माइतीघरमा अझै पनि भीड़ देखिएको उल्लेख गर्दै यस्तो अवस्था निराशाको कारण हो वा नागरिक बानी परिसकेका हुन् भन्ने कुरा छुट्याउन कठिन भएको तर्क समेत गर्नु भएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व होस् भन्ने कुरामा समेत सचेत रहेको बताउनु भएको छ। उहाँले नागरिकमा छिटो परिणाम खोज्ने परिपाटी कायम रह्यो भने विकल्प खोज्नुको विकल्प नरहने समेत बताउनु भएको हो। आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न आएको समेत उहाँको दावी छ।
1: सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाका प्रमुख जिल्लाधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरिदिएको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्लाधिकारी रहने जिल्लामा अब उपसचिवलाई नै पठाइने भएको छ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहने भएका छन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफलेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गरेर मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ जसको नेतृत्व सहसचिवले नै गर्ने भएका छन्। यस बाहेक वालिङ र बर्दिवास इलाका प्रशासन तथा झापा मोरङ कास्की र बाँकी कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ।
0: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच गठबन्धन गर्न 3 बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेका कांग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाउनु भएको हो। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवार, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार राज्य मन्त्री शोभा चेमजुङ रहनु भएको छ। कांग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनर्गठन गर्दा 2082 साल पुष 22 गते 5 नियुक्त हुनु भएको थियो।
1: देशभर 3 हप्ता अगाडि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव आज पनि कायमै रहेको छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणको सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीचमा नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक दैनिक 1000 भन्दा धेरै सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको निगमले जनाएको छ। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने एक हप्ताभित्र नै आपूर्ति सहज हुने दावी गर्नुभएको छ।
0: राष्ट्रिय मानव अधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। युवाको सुरक्षित, समान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न र गराउन पनि आग्रह गरेको छ।
1: अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले तनहुँका विभिन्न पालिकामा सचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना गरेको छ। रासोपा तनहुँका सचिव अनिल श्रेष्ठका अनुसार जिल्लाका विभिन्न पालिकाका समिति मार्फत शैक्षिक सामग्री वितरण, लागू औषध दुर्व्यसन नियन्त्रण, ट्राफिक नियम पालना सम्बन्धी सचेतना र एआईको बढ़दो प्रयोगबाट उत्पन्न चुनौती बारे जानकारी, सरसफाई र डेंगू नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो। यसै क्रममा शुक्ला गण्डकी नगर समितिले शुक्ला गण्डकी नगरपालिका 2 नर्सरी स्थित श्रमिक आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। नगर सभापति हरिबहादुर खड्काका अनुसार विद्यालयमा अध्ययनरत 80 जना विद्यार्थीलाई जनही एक दर्जन कापी, एक दर्जन सिसा कलम र ज्योमेट्री बक्स सहितको शैक्षिक सामग्रीको सेट वितरण गरिएको छ। राष्ट्रपा तनहुँका जिल्ला सभापति विश्व बास्तोराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौमाया थापा, प्रधानाध्यापक केशवराज पौडेल र नगर सभापति खड्का लगायतले शैक्षिक सामग्री वितरणले विद्यार्थीलाई नियमित रूपमा विद्यालय आउन प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले शैक्षिक क्षेत्रको विकास र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले चासो र जिम्मेवारीका साथमा काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच बढ़ाउने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर उक्त बिक्री कक्ष सञ्चालन ल्याउन लागि हो। उक्त बिक्री कक्षको बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहिबार 7 वार्षिक उत्सव मनाउँदैछ। सिंहदरबारभित्र सञ्चालनमा आउने बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका सम्पूर्ण उत्पादन सर्वसुलभ दरमा पाउन सक्ने सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमी लगायत खाद्य वस्तु बेच्दै आएको छ। यसैबीच कम्पनीले बिहिबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिनुभएको छ।
1: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स सुनिरहनु भएको छ। खबरहरू अझै जारी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: सम सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टिल

0: पेट छाती मुटू मधुमेहा र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
1: गण्डकी मेडिकल कलेज जीएमसी मा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
0: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली फोन 065414129 र 98560131053।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 065-590-369।
5: विश्रामपछि फेरि स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू सुन्नुहोस्। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनका लागि कानूनी तथा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने सुधारबारे अध्ययन गर्न दुई अलग अलग समिति गठन गरेको छ। ती समितिहरूलाई 30 दिनभित्र प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ। बुधबार आज सम्पन्न आयोगको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगले कानूनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न आयुक्त गुरूप्रसाद वाग्लेको समय जकर्तामा गठन गरेको समितिमा कानून, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने भएका छन्। त्यस्तै सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी र विश्वसनीय बनाउन गर्नुपर्ने सुधारको सम्बन्धमा अध्ययन गर्न अर्का आयुक्त डाक्टर राजीव सुब्बाको समय जकर्तामा समिति गठन गरिएको छ।
6: राप्रपाबाट अलग भएको डाक्टर धवल शमशेर राणाको समूहले निर्वाचन आयोगमा आगामी 29 गते दल दर्ताका लागि जाने घोषणा गरेको छ। राणाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक आह्वान गर्दै सो घोषणा गर्नुभएको हो। पार्टीका सर्वोच्च नेता भनिएका दुर्गा प्रसाई भने तत्काल दल दर्ताको विषयमा सहमत रहनु भएको छैन। उहाँले तयारी नपुगेको भन्दै दल दर्ता अहिले नहुने भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेख्नु भएको थियो। तर प्रसाईले हिजो दिएको एक अन्तर्वार्ताबाट भड्किएका ले एकै दल दर्ताका लागि आह्वान गर्नुभएको छ। यता प्रसाई समूहका प्रमुख नेता माधव कल्पितले एक विज्ञप्ति जारी गर्दै एकता नभाडिने दावी गर्नुभएको छ। सभापति राणा र सर्वोच्च नेता प्रसाईबीच कुनै असमझदारी र तिक्तता नरहेको विज्ञप्तिमा उल्लेख छ।
5: व्यवसायी दीपक भट्ट विरूद्ध दायर गरिएको पूरक मुद्दामा अदालतले उहाँलाई निशर्त रिहाईको आदेश दिएको छ। यद्यपि सम्पत्ति शुद्धिकरणको मूल मुद्दामा थुनामा राख्ने आदेश भएकाले उहाँ रिहाई हुन सक्ने अवस्था छैन। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले भट्ट विरूद्ध पहिला दायर गरेको सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान गरेर पूरक अभियोग पत्र दायर गरेको थियो। यसमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ। यो मुद्दा दीपक भट्टसँग सम्बन्धित ठूलो सम्पत्ति

0: शुद्धिकरण प्रकरणको अंश हो। भट्टलाई पहिला नै जेल चलान गरिएको थियो। आज विशेष अदालतले पूरक मुद्दामा भट्टलाई तारिखमा राख्न नपर्ने र थप धरौटी पनि नलिने निर्णय सुनाएको हो।
1: गण्डकी प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य स्रोत उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय स्रोतको परिचालन हुन नसकेको उनीहरूको भनाइ छ। पोखरामा हिजो बसेको प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। गोर्खाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारेले मध्य पहाड़ी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलताले विकास अवरूद्ध भएको बताउनु भएको छ। वन क्षेत्र फडानी भएको बारम्बारको क्षेत्र स्थानीय सरकारले नै वृक्षारोपण गर्ने प्रस्ताव गर्दा पनि कानूनी अडचन देखिएको उहाँले सुनाउनु भएको छ। वन र अर्थ मन्त्रालय बीचको झन्झटिलो आर्थिक लेनदेनले गौरवको आयोजना सुस्त भएको उहाँले बताउनु भएको हो। जग्गा प्राप्तिमा वन ऐन बाधक बनेको र यसले काममा अवरोध पुर्याएको जनप्रतिनिधिहरूको साझा गुनासो छ। तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ नेउपानेले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा संकट परेको पनि बताउनु भएको छ। जग्गा खरिद गर्न बजेट नपुग्ने र संघीय मन्त्री परिषदहरूले वनको जग्गा दिन आनाकानी गर्ने प्रवृत्तिले स्थानीय तह मारमा परेको उहाँले सुनाउनु भएको हो। सम्पूरक र विशेष योजनाहरूको लागत भार स्थानीय तहमा सार्दा आर्थिक संकट परेको उहाँको भनाई छ।
0: तनहुको शुक्ला गण्डकी नगरपालिका 10 साँखे स्थित सानो बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबूत बनाउन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ। शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुमा पत्रचार गर्दै साँखे स्थित बजार र आसपासको बस्तीको सुरक्षाका लागि प्रहरी चौकी आवश्यक रहेको जनाएको हो। नगरपालिकाका अनुसार साँखे साना शहर उन्मुख बजारका रूपमा विकास भइरहेको, साँखेदेखि स्याङ्जातर्फ जाने सड़कको निकास रहेको तथा बेलचौतरा स्थित इलाका प्रहरी कार्यालयबाट समेत करिब 15 किलोमिटर भन्दा टाढा रहेकाले स्थानीय सुरक्षाको लागि छुट्टै प्रहरी चौकी आवश्यक देखिएको हो। यसअगाडि साँखेमा रहेको स्वास्थ्य चौकीलाई शहीद फुलबारीमा गाभिएपछि उक्त स्थानमा प्रहरी चौकी स्थापनाका लागि स्थानीय नागरिकको समेत माग रहेको नगरपालिकाले जनाएको छ। प्रहरी चौकी स्थापनाका लागि नगरपालिकाले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी परीक्षक टेकबहादुर कार्कीलाई बुधबार कार्यवाहक नगर प्रमुख खुमबहादुर विक राजु सहितको जनप्रतिनिधिले ध्यान आकर्षण गराएका छन्। भेटका क्रममा प्रमुख जिल्ला अधिकारी तिवारी र प्रमुख प्रहरी उपरीक्षक कार्कीले साँखेको स्थलगत अवलोकन गरेर प्रहरी चौकी स्थापनाको प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्धता जनाएपछि स्थानीय र नगरपालिकाका प्रतिनिधि आशावादी बनेका छन्। नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न साँखेमा नै छिट्टै प्रहरी चौकी स्थापना हुने अपेक्षा गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र एमओयूलाई अगाडि बढ़ाउन मदत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ। पत्रकारहरूसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढ़ेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताउनु भएको हो। अन्द्राविले जारी चुनौतीहरूको बावजूद इस्लामाबादले शान्ति प्रवर्तन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड़ दिँदै पाकिस्तान बढ़दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार नहुँदा आशावादी रहेको बताउनु भएको छ। बाँकी चुनौतीहरूको समाधान गर्ने उद्देश्यले रचनात्मक वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट विरोध गर्नेहरूको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता अन्द्राविले बताउनु भएको छ। पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवी हाल इरानको भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले ईरानी नेतृत्वसँग शान्ति प्रयास र द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहनु भएको जनाइएको छ।
0: कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्नेचियोडको शक्तिशाली भूकम्पमा परि र ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य भइरहेको छ। 1100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा धेरै घरमा क्षति पुगेको छ। परेरा र क्यालिज जस्ता शहरमा धेरै मानिसहरू घर बाहिरी रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ।
1: अन्तिममा खेल समाचार। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसएससी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसएससीले आज परिमार्जित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसअघि नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपाल सहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
0: भारतले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड र अफगानिस्तान क्रिकेट बोर्डले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका हुन्। टी20 श्रृंखलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्युचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्लो वर्षहरूमा आफ्नो घरेलु मैदानका खेलहरू भारतमा नै आयोजना गर्दै आएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। यो श्रृंखला भारतले 30 क्लीन स्वीप गरेको थियो।
1: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: रोजगारीको अभाव र मर्यादित कामको कमीकै कारण नेपाल, बंगलादेश र श्रीलंकामा सत्ता परिवर्तन गर्ने आन्दोलन भएको आईएलओको निष्कर्ष। आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको प्रतिवेदन सार्वजनिक।
1: कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन। दशैं तिहार लगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमको भनाई।
0: चुनावी परिणाम र युवा नेतृत्वको परिषदले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने राजसपा सभापति लामिछानेको भनाई। सड़कको आवाज कम नहुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको टिप्पणी।
1: संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गण्डकी प्रदेशका स्थानीय तहहरूको गुनासो। शुक्ला गण्डकी नगरपालिकाको शाखेमा प्रहरी चौकी स्थापना गर्न जनप्रतिनिधिहरूको माग।
0: अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याएर सहमति गराउन पाकिस्तान सक्रिय। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या 188 पुग्यो।
1: र मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन। अब नेपालले समूह चरणको पहिलो खेलमा बहराइनसँग खेल्ने।
0: अवस्थै नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। राति 10 बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि।
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
9: तिमीले देखो कुर्ता सरवा चुरा मिलाए,
10: कति राम्री देखिए कि। क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
11: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
13: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
14: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू,
14: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
15: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
13: कथा सहितको झाँकी, गीती नाटक,
14: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
14: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2, गाछे पानी, तनहुँ।
0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22 देखि 23 सम्म, डीएपी रू 49 देखि 50 सम्म र पोटास रू 38 देखि रू 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
16: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 85 507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
20: अफिसबाट अमित सरको फोन।
21: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
22: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
23: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
24: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560 20279।
25: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
26: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
25: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
26: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
27: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
28: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
29: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
28: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
29: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
29: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
29: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
29: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्र बैङ्कको ठिक पारिपट्टि फोन 0625939769
2: This is Radio Dhorbarahi 103.8 MHz.

0: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
1: र 98678187।
5: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौंडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
8: मोबाइल 9008535537 र 9008665159।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
13: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
14: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: We'll be right back. हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
17: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
22: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
23: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
24: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
24: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
25: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि,
26: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
27: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
26: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
28: एक सय 103.8 अन्तर्मनको आवाज।
29: स्टुडियो साइन्चेन, अहिले रातिको 8 बज्यो।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116095301।

0: जस्ता फर्निचर उद्योगमा बनाएका अरे
1: न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किन मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्ष

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0664142333 मोबाइल 9968861887
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9850062891
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
16: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा, मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्लागण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
20: मैडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
21: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
22: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
21: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000
23: सत्तापक्षकी सांसदहरू दुई कितामा
24: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरेलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरेली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरेली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरेलीहरूले हालेका पालहरू हटाइएको छ, बीबीसीकी योलान्ड नेलको भनाई। प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन WHOले अमेरिकामा बाल बालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई 3 छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। WHOका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पकड़ रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढ़ी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनिराखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
2: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बदली 8 वर्ष मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर मलाई छानबिन गर्छ भनेर भन्न पाइँदैन।
0: राष्ट्रपतिका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। राष्ट्रपतिका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
3: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ, कुनै पनि किनभने छैन, हामी को हौ उहाँहरूलाई चाहिँ गरे इज्जत र सम्मान गर्ने? कानूनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई जिगिरा होइन।
0: राष्ट्रपतिकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
5: यो अहिले टुङ्ग्याउने विषय होइन। उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन। उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौं। चाँडोभन्दा चाँडो यसलाई त्यो समिति मार्फत टुङ्ग्याउ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
0: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले 1 मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
7: पछिल्लो 3 वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कस्तुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा। र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ त्यो 19,190 भन्दा बढी उजुरीमा। र 8% मात्रै हाडारीमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ र यही अनुसारको अन्य उसमाथि गर्दाखेरि निकै ठुलो संख्यामा स्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैंक वित्तीय सेवा प्रदायक टेलिकम सेवा प्रदायकलाई छिटा छिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घण्टालाई गोल्डन आवर भन्छ त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि साइबर स्क्याममा प्रयोग गरेर खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्नलाई त्यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई त्यसै गरी पीड़ित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानून तथा संस्थागत संरचना विकास गर्नलाई रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ लक्ष्य छ यसमा र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ यो कन्सेप्ट पेपर तयार गरेर तालु गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
4: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
7: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने अत्याधिक प्रभावकारी हुन्छ किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
4: मैले किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ त्यसकारणले
7: त्यो सही कुरा हो तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस् क्राइम प्रिभेन्सन होस् अन द टाइम एक्सन होस् तुरन्तै र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ र जुन सम्बन्धित बैंक वित्तीय संस्था भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली सञ्चालक दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानून बमोजिम खाता रोका फुकुवा नम्बर सिम निष्क्रियता डोमेन आईपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ जुन म्यूल एकाउन्ट हुन्छ वालेट डिभाइस सिम सेन्डर आईडी फिसिङ लिङ्क मालिसियस एप सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीड़ितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोक्का फुकुवा प्रमाण संकलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रहरी अनुसन्धान निकायलाई प्रमाण तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
4: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो शुरू हुने देखिन्छ?
7: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा चाहिँ प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद बागले र सूचना प्रविधि को विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
8: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका रेलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
24: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबु रिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सड़क अवरूद्ध गरेको देखिन्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सिधे मयम चिसा पानी बाट काठमाडौँ बाट मयम चिसा पानी
1: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526663।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476081।
7: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
8: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: धार्मिक महोत्सवका आकर्षणहरू:
8: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
9: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
7: कथा सहितको झाँकी गीति नाटक,
8: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
7: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
8: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
7: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
10: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप, आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रम मा चाहिने जानकारी
10: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
11: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
14: यही साउन 30 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
14: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महर
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
15: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
13: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
12: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0658-414-377 मोबाइल 98560-44-343।
16: जय मसी तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: ए बुढी, तिमीले भने जस्तै घर बनाएर त खुसी त छौ नि?
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि
2: पालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।

0: पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा थाहैन। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिकदेल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
2: मोटुर, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ

0: डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
5: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
6: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
5: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
6: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
5: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
6: रसमाया गुरुङ दुलेगौड़ा, रु 55,555,
5: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
5: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
6: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
5: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
6: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
5: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
6: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
5: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
7: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
10: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
11: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
10: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
11: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
12: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
13: सम्पर्क युनाइटेड सप्लाइज, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
14: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0 65 571 479 मोबाइल 98 560 62 65 र 98 468 64 145
2: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
4: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98 468 78 528 र 98 028 16 142
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
6: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्ड
7: ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
1: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
15: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार।
13: मोबाइल 9508535537 र 9806615899।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
2: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855-62029।
7: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा, 9871-16069। राजु विश्वकर्मा, 9087-69142।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मेडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
13: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
13: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560602028 र 9901479716।
13: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
17: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
1: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
1: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
19: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
20: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
19: धार्मिक महोत्सवका आकर्षणहरू:
20: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
21: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
19: कथा सहितको झाँकी गीति नाटक,
20: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
19: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
20: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
19: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
13: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा।
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: एक पाकेटले पेट भरिने के हो भन पक्कै
23: यो हो बोनस चाउचाउ।

नमस्कार, रेडियो ढोरबार आठ मेगा हर्ज को राति दस बजे ढोरबार हाइलाइट्स में समाचार कक्ष लक्ष्मी सुनार को स्वागत ढोरबार हाइलाइट्स में अब समाचार सुन्नुहोस्। सरकारी कार्यालयमा दिइने निविदानको ढाँचा अब देशभर एउटै हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सरकारी कार्यालयमा प्रयोग हुने निविदानको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ। सरकारले यो नयाँ व्यवस्था तत्काल लागू गर्न देशभरका सबै सरकारी निकायलाई निर्देशन समेत दिएको छ। हाल विभिन्न कार्यालयमा सेवा प्राप्त गर्न सेवाग्राहीले फरक फरक ढाँचामा निवेदन दिनुपर्ने बाध्यता छ। यो विविधता र अन्यल हटाउन सरकारले नयाँ कदम चालेको हो। नयाँ मार्गदर्शन कार्यान्वयनमा आएपछि देशैभरका सरकारी कार्यालयमा एउटै र निश्चित ढाँचाको निवेदन चल्नेछ। यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र नागरिक मैत्री बनाउने विश्वास गरिएको छ।

0: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरालाई पर्यटनको राजधानी सँगै सूचना प्रविधि आईटीको पनि केन्द्रको रूपमा विश्वास गर्ने बताउनु भएको छ। युवा उद्यमी मञ्च एनवाईईएफ पोखरा र पोखरा रिसर्च सेन्टरले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा डिजिटल उद्यमशीलता रिमोट वर्क इको सिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास विषयक अन्तर्क्रियामा उहाँले यस्तो प्रविधिबद्धता जनाउनु भएको हो। मुख्यमन्त्री पाण्डेले विगतमा बनेपामा बनेको आईटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असल भएको उल्लेख गर्दै पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने बताउनु भएको छ। संघको सरकारी कार्यालयमा गरिएको सड़की अनुगमनका क्रममा 34 कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान 13 कार्यालयमा टोली खटाएर अनुगमन गरेको थियो। यसका लागि प्रशासनले 4 छुट्टा छुट्टै टोली परिचालन गरेको थियो। टोली बिहान 9 नै सम्बन्धित कार्यालयहरूमा पुगेका थिए। अनुगमनका क्रममा 7 कर्मचारीले विदा वा काजको पूर्व स्वीकृति नलिई कार्यालय छाडेको पाइएको छ। 11 कर्मचारीले हाजिर गरे पनि कार्यालयमा उपस्थित नभएको प्रतिवेदन उल्लेख छ। 12 कर्मचारी ढिला गरी कार्यालय आएको भेटिएको छ। अन्य 14 कर्मचारीले समय पालना पूर्ण रूपमा नगरेको पाएको प्रशासनले जनाएको छ। प्रशासनको टोलीले खाने पानी तथा सरसफाई डिभिजन र भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालयमा अनुगमन गरेको थियो। जिल्ला समन्वय समिति र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईमा पनि कर्मचारीको उपस्थिति जाँच गरिएको थियो। पूर्वाधार विकास कार्यालय र ऊर्जा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयमा टोली पुगेको थियो। प्रदेश अस्पताल र प्रदेश जनस्वास्थ्य कार्यालयमा पनि अनुगमन गरिएको थियो। टोलीले भूमि प्रशासन कार्यालय र नापी कार्यालयमा पुगेर हाजिरी श्रेष्ठता जाँच गरेको थियो। एकीकृत सेवा कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा पनि छड्के गरिएको थियो। डिभिजन वन कार्यालयमा पनि कर्मचारीको समय पालना र उपस्थितिको अवस्था हेरिएको थियो। कैफियत भेटिएका कर्मचारीले प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले तनहुँका विभिन्न पालिकामा सचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना गरेको छ। राष्ट्रपा तनहुँका सचिव अनिल श्रेष्ठका अनुसार जिल्लाका विभिन्न पालिका समिति मार्फत सयपुरुषी सामग्री वितरण लागू औषध दूरवेशनी नियन्त्रण ट्राफिक नियम पालना सम्बन्धी सचेतना एआईको बढ़दो प्रयोगबाट उत्पन्न चुनौती बारे जानकारी सरसफाई तथा डेंगू नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ। यसै क्रममा शुक्रगण्डकी नगर समितिले शुक्ल गण्डकी नगरपालिका 2 नर्सरी स्थित श्रमिक आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। नगर सभापति हरिबहादुर खड्काका अनुसार विद्यालय अध्ययनरत 80 विद्यार्थीलाई जनाही 1 दर्जन कापी 1 दर्जन शिक्षा कलम र ज्यामेट्री बक्स सहितको शैक्षिक सामग्रीको सेट वितरण गरिएको हो। राष्ट्रपति तनहुँका जिल्ला सभापति विश्व वास्तोलाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गौमाया थापा, प्रधान अध्यापक केशवराज पौडेल, नगर सभापति हरिबहादुर खड्का लगायतले शैक्षिक सामग्री वितरण लिई विद्यार्थीलाई नियमित रूपमा विद्यालय आउन प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले शिक्षा क्षेत्रको विकास तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले चासो र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोर दिनुभएको थियो। यस्तै व्यास नगर समितिले बढ़दो लागू औषध दुर्व्यवसायी ट्राफिक नियमको पालना तथा एआईको बढ़दो प्रयोगसँगै देखिएका चुनौतीबारे सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। म्याग्दी गाउँपालिका गुणादीमा वृहत सरसफाई कार्यक्रम तथा भीमत नगरपालिका समितिले डेंगू नियन्त्रण र रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको राष्ट्रपति जनाएको छ। युवा दिवसलाई सामाजिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, वातावरण तथा प्रविधिको सही प्रयोगसँग जोड्दै जिल्लाका विभिन्न स्तरमा कार्यक्रम आयोजना गरिएको राष्ट्रपतिले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालन ल्याउने भएको छ। उत्पादन उपभोक्ताको पहुँच बढ़ाउने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर उक्त बिक्री कक्ष सञ्चालन ल्याउन लागि हो। उक्त बिक्री कक्षको बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गर्ने कि प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य स्रोत उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा शक्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय स्रोतको परिचालन हुन नसकेको उहाँहरूको भनाइ छ। पोखरामा हिजो बसेको प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। गोर्खाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बज्राले मध्य पहाड़ी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलताले विकास अवरूद्ध भएको बताउनु भएको छ। वन क्षेत्र फढानी भएको बराबरको क्षेत्रमा स्थानीय सरकारले नै वृक्षारोपण गर्ने प्रस्ताव गर्दा पनि कानूनी अडचन देखिएको उहाँले सुनाउनु भएको छ। वन र अर्थ मन्त्रालय बीचको झन्झटिलो आर्थिक लेनदेनले गौरवका आयोजना सुस्त भएको उहाँले बताउनु भएको छ। जग्गा प्राप्तिमा वन ऐन बाधक बनेको र यसले काममा अवरोध पुर्याएको जनप्रतिनिधिहरूको सागा गुनासो रहेको छ। तनहुँको ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानीले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा संकट परेको बताउनु भएको छ। जग्गा खरिद गर्न बजेट नपुग्ने र संघीय मन्त्री परिषदले वन जग्गा नदिन आनाकानी गर्ने प्रवृत्तिले स्थानीय तह मारमा परेको उहाँले सुनाउनु भएको छ। समपूरक र विशेष योजनाहरूको लगातार भार स्थानीय हाम्रो सरकार आर्थिक संकट परेको उहाँको भनाइ छ। तनहुँको शुक्रगण्डक नगरपालिका 10 साँखे स्थित साना बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबूत बनाउन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ। शुक्रगण्डक नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहु पत्रचार गर्दै साँखे स्थित बजार र आसपासका बस्तीको सुरक्षाका लागि प्रहरी चौकी आवश्यक रहेको जनाएको छ। नगरपालिकाका अनुसार साँखे साना शहर उन्मुख बजारका रूपमा विकास भइरहेको, साँखेदेखि स्याङ्जा मार्फत जाने सड़कको निकास रहेको तथा बेलचौतारा स्थित इलाका प्रहरी कार्यालयबाट समेत करिब 15 किलोमिटर भन्दा टाढा रहेकाले स्थानीय सुरक्षाका लागि छुट्टै प्रहरी चौकी आवश्यक देखिएको हो। यसअघि साँखेमा रहेको स्वास्थ्य चौकीलाई शहीद फूलबारीमा गाभिएपछि उक्त स्थानमा प्रहरी चौकी स्थापनाका लागि स्थानीय नागरिकको समेत माग रहेको नगरपालिकाले जनाएको छ। प्रहरी चौकी स्थापनाका लागि नगरपालिकाले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलाई बुधबार कार्यवाहक नगर प्रमुख कुम बहादुर विकार राजु सहितका जनप्रतिनिधिहरूले ध्यान आकर्षण गराउनु भएको छ। भेटका क्रममा प्रमुख जिल्ला अधिकारी तिवारी र प्रहरी उपरीक्षक कार्कीले साँखेको स्थलगत अवलोकन गरी प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता जनाएपछि स्थानीय तथा नगरपालिकाका प्रतिनिधि आशावादी बनेका छन्। नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न साँखेमै छुट्टै प्रहरी चौकी स्थापना हुने अपेक्षा गरेको छ। तनहुँ जिल्लाभरका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया तीव्र पारिएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँले लाभग्राहीको पहिचान र प्रमाणीकरणका लागि स्थानीय तहसंघको समन्वयमा घर दैलोमै पुगेर स्थलगत निरीक्षण अघि बढ़ाएको हो। जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा गएको टोलीले सोमबार र मंगलबार देवघाट गाउँपालिका 1 का 14 जना लाभग्राहीको स्वस्थता जग्गा उपभोगको वास्तविक अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा समितिका पदाधिकारी नापी कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो। जिल्लाभरका भूमिहीनलाई क्रमबद्ध रूपमा लाल पूर्जा वितरण गर्ने योजना अनुसार पहिलो चरणमा देवघाट गाउँपालिकाका लाभग्राहीलाई जग्गा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार देवघाटको स्थलगत प्रमाणीकरण सम्पन्न भइसकेकाले आगामी 1 साता भित्रै लाल पूर्जा वितरण गरिनेछ। लगतै भदौ 1 साता ब्यास नगरपालिकाका भूमिहीनलाई जग्गा वितरण गर्ने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। बागलुङ नगरपालिकाले डेंगूको संक्रमणको केन्द्र बनेको छ। यहाँ साउन महिना लागे यता डेंगू संक्रमितको संख्या 210 पुगेको छ। तीव्र गतिमा डेंगू फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म बागलुङ जिल्लामा डेंगू संक्रमितको संख्या 289 पुगेको हो। यो डेंगू फैलिएपछि धालागिरी प्रादेशिक अस्पताल बुर्तिब्याङ जिल्ला अस्पताल र गरकोट नगर अस्पतालमा उपचार गराउनेको बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षय कुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ। ज्वरो आएर प्रयोगशालामा जाँच गर्दा धौलागिरी अस्पतालमा 210, गरकोटमा 29, बुर्तिब्याङमा 3 र कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा 2 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। निजी संस्था र मेडिकलहरूमा पनि डेंगू परीक्षण भइरहेकाले संक्रमितको संख्या धेरै भएको घिमिरेले अनुमान गर्नुभएको छ। विभिन्न कम्पनीले नियमित रूपमा ग्यास बजारमा पठाइरहेको दावी गरिरहँदा पनि पोखरामा साउनको पहिलो सातादेखि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन। ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दा समेत नपाएको गुनासो गरिरहेका छन्। अर्कतर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षको परिणाम भन्दा बढ़ी ग्यास आपूर्ति भइरहेको दावी गरेका छन्। ती कम्पनीले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गरिरहेकाले बजारमा अभाव देखिएको जनाएका छन्। गृहलक्ष्मी ग्यास कम्पनीले गत आठ साउनमा कास्कीमा 37,000 सिलिण्डर बिक्री गरेकामा यस वर्ष साउन 25 गतेसम्म 47,000 सिलिण्डर पोखरा पठाइसकेको जनाएको छ। विगतको तुलनामा बढ़ी ग्यास बजारमा पठाइ पनि उपभोक्ताको लाइन भने घटेको छैन। गृह लक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउन ग्यासको खपत कम हुने समय भए पनि यस वर्ष गत वर्षको तुलनामा बढ़ी सिलिण्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्यास भण्डारण गर्नु रहेको बताउनु भएको छ। बुद्धिबहादुर बोराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पूर्वक्षका लागि कारागार चालन गरेको छ। घटनामा बोहराको 7 वटा लुटिएको सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका दीपक सुनार भने 1,60,000 रूपियाँ धरौटी बुझाएर रिहा भएका छन्। बेसी शहर नगरपालिका 8 तामाङ टोल निवासी 57 वर्षीय बोहराको सुन लुट्ने उद्देश्यले हत्या गरेको आरोपमा लामिछाने र लुटिएको सुनको गहना खरिद गरेको आरोपमा सुनार पक्राउ पर्नुभएको थियो। सुनार भरतपुर महानगरपालिका 21 पार्वतीपुर स्थित मौलाकालीका सुनचाली पसलका संचालक हुनुहुन्छ। जिल्ला अदालत रमजुङले लामिछानेलाई पूर्वक्षका लागि कारागार चलान गर्ने र सुनारलाई 1,60,000 रूपियाँ धरोटीमा रिहा गर्ने आदेश दिएको हो। दोर्दी गाउँपालिका 1 डोके स्थायी घर भई हाल सुन्दर बजार नगरपालिका 9 बस्दै आएका लामिछानेमाथि गत असर 25 गते बोहराको हत्या गरेको आरोप छ। लामिछाने बोहराका निकट साथी रहेको प्रहरीले जनाएको छ। हत्यापछि लामिछाने चितवन पुगेर बोहराबाट लुटेको सुनको गहना सुनारलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बोहरा असर 21 गते घरबाट कसैलाई जानकारी नदी निस्किएपछि सम्पर्कविहीन भएका थिए। उहाँको खोजी गर्ने क्रममा बेसी शहर नगरपालिका 1 उदयपुर स्थित आकाशी डाँडा माथिको जंगलमा असर 25 गते सब फेला परेको थियो। संघको अर्जुन चौपरी गाउँपालिका 4 70 वर्षीय महिलामाथि जबरजस्ती करानी गरेको आरोपमा प्रहरीले 1 युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका 21 वर्षीय रोशन विकार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घरमा एक्लै रहेको अवस्थामा महिलामाथि जबरजस्ती करानी गरेको आरोपमा विकामाथि लागेको हो। घटनाबारे जानकारी पाएपछि प्रहरीले विकालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। पीड़ित महिलाको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ। हवस् त यिनी खबरहरूसँगै राति 10 बजेको ढरबारलाई हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: तिमी कहाँ जान लागे कि?
2: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
1: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
4: 97090 34335।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
4: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
9: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
16: ढोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
9: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल श्रावण महिनाको 28 गते बिहिबार। आज साउन कृष्ण पक्षको प्रतिपदा तिथि। सन् 2026 अगस्त 13 तारीक नेपाल सम्बत 1146 रेडियो ध्वरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ विश्वभर प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। प्रधानमन्त्री बालेन्द्र शाह र सरकारलाई रासोपा सभापति रवि लामिछानेको चेतावनी लुम्बिनीमा 3 दलको सहमति कोशीमा कांग्रेसका 5 मन्त्रीद्वारा राजीनामा र रूस युक्रेन युद्ध झन बढ्दै रोजगारीको अभाव र मर्यादित कामको कमीकै कारणले नेपाल बंगलादेश र श्रीलंकामा सत्ता परिवर्तन गर्ने आन्दोलन भएको आईएलओको निष्कर्ष आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरिका युवामा निराशा बढ़ेको प्रतिवेदन सार्वजनिक नेकपा एमालेको कार्यदलको प्रतिवेदनले पार्टी कमजोर बन्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने सुझाव निर्वाचनमा पार्टीले बेहोरेको गम्भीर पराजय र संकटको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रतिवेदनमा उल्लेख युवा नेतृत्व असफल भए भविष्यमा देश दुर्घटनामा जान सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चेतावनी जेएनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सफल हुनुपर्ने भनाए देशैभरिको सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्व पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिकमा छोड्न अनुमति कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन दशैं र तिहार लगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमको भनाई सहायक प्रजनन प्रविधिको नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता एनसेल सियर खरिद बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक स्मार्ट सेलको उपकरण लिलामी प्रकरणमा 22 जना वृद्ध मुद्दा दायर इतर पक्षको राष्ट्रिय भेला नसकिदासम्म केन्द्रीय समिति नटुंग्याउने कांग्रेस संस्थापन समूहको तयारी इतर समूहको शक्ति प्रदर्शनलाई छायामा पार्ने र केन्द्रीय सदस्यलाई भेलामा जानबाट रोक्ने संस्थापनको प्रयास

भारतीय सेनामा अग्निपथ योजना अन्तर्गत नेपाली युवाको भर्ती पुनः सुचारू गर्न माग गर्दै पोखरामा भूपू गोर्खाहरूको प्रदर्शन। भर्ती प्रक्रिया सुचारू गर्न र भूपू सैनिक संस्थाहरूको नवीकरण सहज बनाउन आग्रह। मनसून सक्रिय भएसँगै भाइरल ज्वरो र मौसमी रूगाखोकीका बिरामीको संख्यामा उल्लेखनीय वृद्धि। ज्वरो आएमा आत्तिन नहुने, प्यारासिटामोल खाने, झोलिलो पदार्थ पिउने र जटिलता देखिएमा मात्रै अस्पताल जान चिकित्सकहरूको सुझाव। जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ। दुर्गा प्रसाईसँग कुरा बिग्रिएपछि धवल शमशेर राणाद्वारा एक्लै 29 गते दल दर्ता गर्ने घोषणा। एआईको दुरूपयोग र चरित्र हत्या र त्रास सृजना नगर्न प्रहरीको आग्रह। यदि त्यस्तो कार्य भएमा कानून बमोजिम कार्यवाही गर्ने प्रहरीको चेतावनी। संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गण्डकी प्रदेशका स्थानीय तहहरूको गुनासो। शुक्ला गण्डकी नगरपालिकाको साँखेमा प्रहरी चौकी स्थापना गर्न शुक्ला गण्डकीका जनप्रतिनिधिहरूको माग। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने पत्र संसदमा पुगेपछि नेकपाद्वारा दलको बैठक आह्वान। कोशी प्रदेश सरकारबाट नेपाली कंग्रेसका मन्त्रीहरूद्वारा राजीनामा। पोखरालाई परीक्षणको राजधानीसँगै सूचना प्रविधिको पनि केन्द्रका रूपमा विकास गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको भनाई। स्याङ्जाका सरकारी कार्यालयमा गरिएको छड्की अनुगमनका क्रममा 34 जना कर्मचारीको उपस्थितिमा कैफियत। बागमती एमाले संसदीय दलमा विद्रोह। थपलिया विरूद्ध अविश्वासको प्रस्ताव। पेस थापालाई नेता बनाउन 18 सांसदको हस्ताक्षर। सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौ महिनादेखि पुनः आन्दोलन गर्ने नेपाल शिक्षक महासंघको घोषणा। निर्वाह भत्ता रोक्ने धम्की विरूद्ध चिकित्सकहरूद्वारा आन्दोलनको घोषणा। विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन। मताधिकार सुनिश्चित गर्न अलग अलग 2 वटा समिति गठन। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 6 महिनाको उपचार पछाडि आज स्वदेश फर्कदै। देउवाको सम्मानमा इतर पक्षले बाजा गाजा र सांस्कृतिक झाँकी सहित भव्य स्वागत गर्ने। खाद्यले सीमा दरबारभित्र बिक्री कक्ष चलाउने। आजबाट देशैभरि सुपथ मूल्य पसल खुल्दै। रेडक्रसको संशोधित विधान लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रासोपा तनहुँकाद्वारा विभिन्न पालिकामा सचेतना र सामाजिक कार्यक्रम सम्पन्न। हिजो विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको रासोपा शुक्ला गण्डकी नगर समितिले आज भानुभक्त बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम गर्ने। निर्वाचन प्रहरीको खरीद कागजात पेश गर्न सरकारलाई निर्देशन। कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न पनि निर्देशन। सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि 15-20 वर्षलाई जग खन्दै गरेको राष्ट्रपा सभापति रवि लामी छानेको दावी। महेश बर्तौलाको टिप्पणी। 4 महिनामै गणपूरक संख्या नपुग्नु भयंकर संसदीय लज्जा भएको स्पष्टोक्ति। कांग्रेस फुट्ने कि जुट्ने देउवा बोलेपछि स्पष्ट भने कांग्रेस इतरको भनाई। तनहुमा ग्यासको आपूर्ति सहज बनाउन प्रशासनको पहल। ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियत खाना दिन शुरू। तनहुको शुक्ला गण्डकी नगरपालिका साथ सेरामा हिजो साँझ माइक्रोको ठक्करबाट मोटरसाइकल चालक घाइते। थप विवरण आउन बाँकी। 15 बुधे घोषणा पत्र जारी गर्दै एनआरएनएको 17 युरोपियली सम्मेलन सम्पन्न। अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याएर सहमति गराउन पाकिस्तान सक्रिय। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या 188 पुग्यो। र मलेसिया

0: मा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन, अब नेपालले समूह चरणको पहिलो खेलमा बहराइनसँग खेल्ने। हवस् त, यिनै खबरहरू सँगसँगै आजका लागि ढोरबारा हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरूसहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
7: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 0165901625901163।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
14: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
15: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
13: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
15: र रामचन्द्र महत 9461616878।
16: हजुर, दान गरौ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
16: दान गरौं, सकेको गरौं, सबैले गरौं।
17: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
18: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
18: धार्मिक महोत्सवका आकर्षणहरू,
19: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
18: कथा सहितको झाँकी, गीति नाटक,
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
18: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
19: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
18: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
21: खाए सारे मिठो पकाए त ट्वाकै एक पाकेटले पेट भरि नि के हो भन प्वाकै
22: यो हो बोनस चाल्छ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560220279 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510888461 र सिजन गुरुङ 97045409
2: 103.8 अन्तर्मनको आवाज
3: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 28 गते बिहिबार, साउन कृष्ण पक्षको प्रतिपदा तिथि, सन् 2026 अगस्त 13 तारीख। सुन र चाँदीका आधुनिक आकर्षण गर गहना बनाउनु परेमा दुलेगौड़ामा रहेको रेडियो ढोरबराई रहेको भवनभन्दा केही घर तल अवस्थित जय शिव सुन चाँदी पसलबाट कारोबार गर्नुहुन पनि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अब तपाईको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन राम्रो रहनेछ, मनमा खुशी बढ्नेछ, थोरै बोलेर गरेको काम सफल बन्नेछ, व्यापारमा लगानी गरेको फाइदा हुनेछ, स्वास्थ्य र राजनैतिक क्षेत्रमा तपाईको पहुँच विस्तार हुनेछ। वृष राशि। तपाईको आजको दिन सामान्य रहनेछ, सानो कुराले मनमा चिन्ता बढ़ाउनेछ, स्वास्थ्य उपचारमा भए सुधार हुनेछ, शिक्षामा थप मेहनत गर्नुपर्ने आवश्यक हुन्छ, परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि। तपाईको आजको दिन राम्रो रहनेछ, साथीको साथ मिल्नेछ, आफ्नो मूल्याङ्कन नगर्न नसक्दा खटपटी बढे पनि समयले साथ दिनेछ, शिक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट राशि। तपाईको आजको दिन राम्रो रहनेछ, धनलक्ष्मी योग परेको छ, जग्गाको कारोबारबाट नाफा हुनेछ, सम्पत्ति खर्च भए पनि राजनीतिमा तपाईको चर्चा हुनेछ, स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ, पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। सिंह राशि। तपाईको आजको दिन राम्रो रहनेछ, कृषि सम्बन्धी लगानीबाट नाफा हुनेछ, विपक्षी शान्त रहेकाले सोचेको काम गर्नु राम्रो हुन्छ, परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ, राजनैतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन रहेको छ। कन्या राशि। तपाईको आजको दिन सामान्य रहनेछ, मनमा चिन्ता बढ्ने जोखिम छ, साथीसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ, अनावश्यक यात्रामा खर्च बढ्नेछ, यात्रा नगर्नु उचित हुनेछ, बौद्धिक व्यक्तिसँगको सहकार्यमा अगाडि बढ्दा दिन सहज बन्नेछ। तुला राशि। तपाईको आजको दिन राम्रो रहनेछ, शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ, लगानीका क्षेत्र मध्ये स्वदेशमा विकल्प देखिनेछन्, परिवारको हातबाट गरेको लगानीबाट प्रगति हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृश्चिक राशि। तपाईको आजको दिन राम्रो रहनेछ, कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नेछ, परिवारको साथ र सहयोग प्राप्त हुनेछ, बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुनेछ। धनु राशि। तपाईको आजको दिन राम्रो रहनेछ, सम्पत्ति खर्च भए पनि राजनैतिक क्षेत्रमा तपाईको चर्चा हुनेछ, नेतृत्वको साथ र सहयोग मिल्नेछ, विपक्षी बौद्धिक भएकाले नम्र भएर काम गर्नुपर्नेछ, शिक्षामा फाइदा हुने योग छ, संकटमा परिवारको साथ मिल्नेछ। मकर राशि। तपाईको आजको दिन सामान्य रहनेछ, सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन रहेको छ, लगानी नगर्नु उचित हुनेछ, परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ, उत्तरको यात्रा नगर्नु उचित हुनेछ। कुम्भ राशि। सानो कुराले मनमा खुशी मिल्नेछ, शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ, राजनैतिक क्षेत्रमा प्रगति नभए पनि परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
अन्तिममा मीन राशि तपाईँको आजको दिन सामान्य रहनेछ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा तपाईँको रुचि बढ्नेछ। व्यापारमा गरेको मेहनतको फल मिल्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।